0: प्रदेश अन्तर्गत हाम्रो मन्त्रालयहरूमा अहिले पछिल्लो समय जुनसुकै घटनाहरू पनि पर्कोपर्सित सम्बन्धित घटनाहरू छन्, बाढी पहिरो हुन सक्ला, वन जंगलको आग लागि होला, हजुरले भने जस्ता हिउँ पहिरोका कुराहरू छन्, ती सम्बन्धित मन्त्रालयहरू छन् हाम्रो मन्त्रालयहरूलाई आफ्नो कार्यक्रम अनुसारको जुन विनियोजन गर्दा बजेट विनियोजन गर्दा स्वास्थ्य मन्त्रालयले कम्तीमा पनि दुर्गम क्षेत्रमा जुन हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाको लागि ट्रेकिङ गाइडहरूलाई तालिम दिने लिएर लगायत स्वास्थ्य सामग्रीहरूको कम्तीमा पनि न्यूनतम स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्था मिलाउने गरेको छ, बजेटमै त्यसलाई समावेश गरिएको छ। वन जंगलमा आग लागि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै वन मन्त्रालयले आवश्यक त्यस्ता सचेतना कार्यक्रम लगायत बजेटको व्यवस्था मिलाएको छ। बाढ़ी पहिरो लगायत यस्तो घटनाहरू घट्छ भन्ने हिसाबले हुन सक्ने सावधानी अप्नाउनको लागि तथा भएका घटनाहरूको राहतको लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत त्यसलाई सिंचाईहरूका कार्यालयहरू छन् जस मार्फत त्यसलाई कसरी त्यसलाई रोकथाम गर्न सकिन्छ, वाल निर्माण लगायत विभिन्न सेफ्टी मेजर्सहरू अप्नाएर मन्त्रालयगत रूपमा कार्य विभाजन गरेर यसलाई समन्वय रूपात्मक ढंगबाट यसलाई नियन्त्रण तथा उपचारात्मक विधिको रूपमा यसलाई सञ्चालन गरिएको छ।
1: अब कतिपय के छ भने दुर्घटना हुन सक्ने भन्दा पनि कतिपय राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न भने जस्तो म ज्यानै फाल्छु भनेर कसैले गएर पुलबाटै हाम फाल्यो भने त्यो हाम फालिसकेपछि विपद पूर्वका तयारीका कुराहरू पनि तपाईँले सुनाउनु होला केही समय पछाडि। तर समावेश ठाउँ जस्ता अलिकति खतरायुक्त ठाउँहरूमा के भयो भने पूर्वाधारको व्यवस्थापन नगरिएका कारणले अँध्यारो ठाउँ उज्यालो नबनाइदिएका कारणले पनि कसैले घटना घटाएर मान्छेलाई हामी पोखरा नजिकका विभिन्न समाचारहरू पनि सुनेका छौं नि, लौ मान्छेलाई मारेर बोरामा राखेर सेतीको खोजमा फाल्यो रे। त्यस्ता ठाउँमा सुरक्षा निगरानीका कुराहरू, सीसी क्यामेरा जडानका कुराहरू, बत्तीको व्यवस्थापनका कुराहरू, तारजालीका व्यवस्थापनका कुराहरू, यो सम्बन्धी कसले हेर्ने? विपद व्यवस्थापनले हो कि मन्त्रालयले हो कि के छ यसमा? यसको प्रगति विवरण सुनौ न।
0: यस्तो समग्रमा ठ्याक्कै यो एउटा गर्ने भन्ने किटान भएको त छैन।
1: हजुर हजुर,
0: सबै हाम्रो शाखा अथवा हाम्रै विपद व्यवस्थापन मात्रै विषय पनि भएन यो।
1: हजुर,
0: कति कुरा सुरक्षाका कुराहरू छन्, व्यक्तिगत रिसिभी कुराहरू भए, कति कता आन्तरिक व्यक्तिगत कारणहरू पनि छन्। तर केही हजुरले भने जस्ता सामान्य बार नलाइदिएकै कारणले एउटा पुल छ अथवा कहीँ एउटा पार्क छ, त्यसमा सामान्य एउटा बार नलाउँदा नै मान्छे फोटो खिच्दा दुर्घटना भएका घटनाहरू
1: छन्।
0: त्यस्तो विषयमा हामीले कार्यक्रमहरू सञ्चालन गर्दाखेरि पुल निर्माण गर्नु पर्ला, सड़क निर्माण गर्नु पर्ला, त्यस्तो गर्दाखेरि मापदण्ड नै बनाएर त्यसलाई पूरा इस्टिमेट तयार गर्दा लागत अनुमानमा नै त्यस्ता विषयहरू समावेश गरी अधुरो आयोजना नराख्ने भन्ने हिसाबले कार्यक्रमहरू सञ्चालन गरिएको छ। सरकारको गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बजेट प्रस्तुत हुँदा पनि यी विषयहरू प्राथमिकतामा राखेर काम गरिएको छ। र कतिपय विषयहरू हाम्रो कार्यक्षेत्र नहुन सक्छन् तर पनि त्यो विषय सम्बोधन गर्दा पनि हुने रहेछ भने संघीय सरकारसँग हुन सक्छ, स्थानीय सरकारसित हुन सक्यो, त्यो सम्बन्धित क्षेत्रसित समन्वयात्मक बैठक गरेर हुन्छ कि, जानकारी गराएर हुन्छ कि, बजेट उपलब्ध गराएर हुन्छ कि, त्यस्ता घटनाहरू न्यूनीकरणको लागि प्रदेश सरकारले एकदम अगाडि हातेमा हात राखेर अगाडि बढ़िरहेको छ।
1: जस्तै कुनै सामाजिक संघ संस्था छन् रेड क्रस जस्तो, समुदायमा युवा क्लबहरू, टोल सुधारहरू, टोल विकासहरू, यस्ता यस्ता पनि सेवामा समर्पित संघ संस्थाहरू छन्, उहाँहरूसँगको कतिको सहकार्य हुन्छ यहाँहरूको
0: यसमा? अब हजुरले भने जस्तो अब सरकारी क्षेत्र त यत्तिकै नै आफ्नो दायित्व नै भयो, लगायत रेड क्रस भयो, अरू गैर सरकारी संस्थाहरू पनि हुनुहुन्छ विपदको क्षेत्रमा कार्य गरिरहेको, त्यस्तोसित हामीहरूले बेला बेलामा समन्वयात्मक बैठक राख्ने, विपदका लागि उद्धार सामग्रीहरू उहाँहरूसित हुन सक्लान्, कति तालिम क्षमता विकासका कार्यक्रमहरू हुन सक्छन्, त्यस्तो विषयमा समन्वयात्मक छलफल गरी साझा धारणा बनाएर कम्तीमा एउटाले गरेको कामलाई अर्कोले जस अपनत्व लिने गरी एउटा कहीँ उद्धारको लागि दुईजना पुग्ने, कहीँ पुग्दै नपुग्ने अवस्था पनि नहोस्, कहीँ राहत पाउँदा धेरै हुने, कहीँ नपुग्ने नहोस् भन्ने हिसाबले हजुरले भने जस्तो सरकार र सरकार बाहिरका हाम्रा सहयोगी संस्थाहरूसँग पनि समन्वय गरेर नै कार्यक्रमहरू गरिरहेको छ।
1: जस्तै हाम्रो गण्डकी प्रदेशका 11 जिल्लामा विपद व्यवस्थापन कार्यालयहरू खड़ा गरिएको छ।
0: विपद व्यवस्थापन कार्यालय चाहिँ एउटा मुख्यमन्त्री कार्यालयमा एउटा महाशाखा अन्तर्गत रहेको छ
1: हजुर,
0: र यसको जिम्मेवारी हजुरले भने जस्तो कार्यालयकै नाममा नभए तापनि हाम्रो अङ्गहरू विभिन्न नाममा छन्
1: हजुर,
0: 11 जिल्लामा प्रदेश अन्तर्गतका कार्यालयहरू छन् लगायत जिल्ला स्तरीय जुन आपतकालीन कार्य सञ्चालन केन्द्र भनिएको छ,
1: प्रमुख जिल्ला अधिकारीको
0: संयोजकत्वमा हुने
1: हजुर
0: त्यो आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन भइरहेको छ, त्यसले गर्दा जे होस् प्रदेश सरकारको सबै ठाउँमा पहुँच छ भन्न सकिन्छ।
1: स्थानीय तहमा पालिका, नगरपालिका, गाउँपालिकालाई पनि ल है तपाईँहरूले पनि विपद व्यवस्थापन सम्बन्धी हामी प्रदेश सरकार अन्तर्गत हाम्रो नजर नपुग्ला, त्यहाँका विभिन्न ती घटनाहरू, दुर्घटनाहरू, विपदका क्षणमा तपाईँहरू चाहिँ यो उद्धारमा खटिनुपर्छ भनेर त्यस्तो एउटा सेल गठन गरेर अथवा केही बजेटको व्यवस्थापन गरेर गर्दा अझ प्रभावकारी हुन्थ्यो होला नि।
0: ती हजुरले भनेकै विषयमा विगतमा भए उद्धार राहत लगायत तीनै चरणमा विपद पूर्व विपद र विपद पश्चातको चरणमा समन्वय भएन भन्ने धेरै विषयहरू आए
1: हजुर
0: आइसकेपछि पछिल्लो समय नेपाल सरकारले यो राहत वितरण सम्बन्धी एउटा मापदण्डले संशोधन गरेर राहत वितरण गर्दा स्थानीय तह मार्फत गर्ने यसको अर्थ के हो त भन्दा जनताको सबैभन्दा नजिकको सरकार अहिले स्थानीय तह हो स्थानीय सरकार छ परदेशले संघ र स्थानीय तहसँग समन्वय गर्ने भूमिका हो आर्थिक हिसाबले गर्न सक्ला प्राविधिक मानवीय जुनसुकै हिसाबले परदेशले समन्वय गर्ने र विपदकालाई तत्कालै घट्ने भनेको स्थानीय तहमै हो
1: हजुर
0: जसरी भने नि राज्य सञ्चालन भए पनि सबभन्दा जनताको नजिकको तह भनेको स्थानीय तह भएको सरकार भएको कारणले गर्दा हजुरले भने जस्तो तरिकाले स्थानीय स्तरमा घटनाहरू घटिहालेमा अथवा त्यस्ता सावधानीका लागि स्थानीय स्तरमा पनि विपद व्यवस्थापन शाखा सबै पालिकाहरूमा छ
1: हजुर
0: त्यो पालिकाहरूसित पनि हामीले समन्वय गर्छौं उहाँहरूले पनि निश्चित बजेट राखेर यस्ता उद्धार राहतका लागि विगतका सम्बन्धीका सूचना जानकारी सामाजिक सचेतनाका कार्यक्रमहरू पनि उहाँहरूबाट पनि सञ्चालन भइरहेका छन् र यसको लागि हामीले परदेशमा पनि समय समयमा यस्ता गोष्ठीहरू आयोजना गरेर पालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत त्यो शाखासँग सम्बन्धित व्यक्तिहरूलाई यो सम्बन्धी चेतना समन्वय लगायत विभिन्न कार्यहरूमा हातेमालो गरेर अगाडि बढ़िरहेको छ
1: अब दिनदिन वर्षाले च्याप्दैछ
0: हजुर
1: अब भनौँ न
0: बाढी पहिरोको सिजन
1: बाढी पहिरोको समय पनि भयो कहिले अब बाटो भत्किएर मान्छेहरू अलपत्र पर्ने अवस्था रहन्छ
0: हजुर
1: होइन घर गोठ बगाएको हुन्छ जनधनको क्षति हुन्छ
0: हजुर
1: मानौ यही वर्षका लागि अब यस्तो यस्तो पनि हुन सक्छ है भनेर तपाईँहरूको पूर्व तयारी के छ
0: यसमा हजुरले भने जस्तो हाम्रो बाढी पहिरोका घटनाहरूको लागि हाम्रो सुरक्षा निकायहरूसित समन्वय गरेर आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसित समन्वय गरेर गोदाम घर परदेश गोदाम घरको लागि उद्धार राहतका लागि सामग्री खरिदको लागि बजेट छ त्यसको लागि हामीले तत्कालले त्यसको सामग्री आवश्यकता अनुसार स्टक हेरेर कस्तो खालको सामग्री हामीलाई अत्यावश्यक हो भनेर सुरक्षा निकायहरूसित सम्बन्धित समय सामग्रीहरू पनि व्यवस्थापन गर्ने कार्य भइरहेको छ
1: हजुर
0: त्यसै गरेर जस्तो अब हाम्रो हिमाली क्षेत्रहरूमा कुराहरू हुन सक्छ हिमाली क्षेत्रका कुरा बाढी पहिरोका आकस्मिक हुन सक्यो यसलाई मध्यनजर गर्दै अब तत्कालै सामग्री अब हाम्रो पीओसी भनेको परदेश आपतकालीन कार्य सञ्चालन केन्द्र र डीओसी भनेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरूको तत्कालै हामीले एउटा बैठक पनि सञ्चालन गर्न लागिरहेका छौँ
1: हजुर
0: यसमा बाढी पहिरोबाट हुने क्षतिहरूको न्यूनीकरण गर्नको लागि यदि भइहालेमा पनि कसरी राहत दिन सकिन्छ भन्ने हिसाबले र अर्को हामीले के गर्न लागिरहेका छौँ भन्दा जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन कोष छ कहिले कहिले त्यस्तो घटना घट्यो भने राहत उद्धारको लागि बजेट अभाव हुन सक्छ त्यसको लागि त्यो कोषमा भएको मौद्दातको विवरण माग गरिएको छ यदि मौद्दात न अस्वाभाविक अथवा नपुग्दो रहेछ भने त्यसको लागि 10 लाख राख्नुपर्ने व्यवस्था भएकोमा प्रदेश सरकारले त्यसलाई आवश्यकता अनुसार शोध भर्नाको लागि पत्रचार गरिरहेको छ त्यो विवरण प्राप्त हुनसाथ जिल्लामा हामीले नगद मौद्दातको लागि पनि व्यवस्था गर्छौं र त्यस्तै अरू विपदको लागि उद्धारका सामग्रीहरू जिन्सी सामग्रीहरू पनि आवश्यकता पर्ने हो भने सके प्रदेश सरकारले मिलाउने यदि नभएमा पनि राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरण एनडीआरआरएमए भन्छ उसित समन्वय गरेर हामीले त्यसमा अगाडि कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको छ
1: जस्तै विपद पूर्व कतिपयलाई त थाहा हुँदैन नि उहाँहरूलाई यस्तै आइपर्ला भने त त्यो डाँडा कसले घर बनाउँथ्यो
0: होइन
1: भत्केरै जाला हाम्रा परिवारका परिवारमा क्षति पुग्ला भन्ने त उहाँहरूलाई थाहा हुँदैन
0: हजुर
1: विपद भइसक्यो त्यो घटना घटेका ठाउँमा उद्धार टोलीहरू जानुहुन्छ
0: हजुर
1: मान्छेको कसैको ज्यानै गयो भने नियमअनुसार धर्म संस्कार संस्कृति अनुसार अब मान्छेले ज्यान गुमाइसक्यो त्यही अब हामी जति रोए पनि मान्छे फर्केर आउने होइन भनेर मन बुझाउन पर्ला कोही बाँचेका अङ्गभङ्ग हुन्छन् त्यस्ताका लागि विपद व्यवस्थापन कार्यालयले आर्थिक रूपमा केही सहयोग गर्न सक्छ कि सक्दैन
0: यसमा न्यूनतम तोकेको रकम छ तर त्यसमा धेरै उल्लेखित रूपमा त छैन
1: हजुर
0: तर तत्कालै उपचार गर्नको लागि त्यहाँ एउटा बजेट न्यूनतम रकम तोकिएको छ
1: हजुर
0: त्यसको लागि यदि अब बजेटको अब सीमितताभित्र सम्भव नहुने भएमा प्रकृति हेरेर विपद व्यवस्थापन समितिको बैठक बस्ने यसमा हाम्रो यो विपद व्यवस्थापन नियमावलीमा दुईवटा समितिहरू छन्
1: हजुर
0: एउटा विपद व्यवस्थापन परिषद भन्ने छ देशमा माननीय मुख्यमन्त्रीज्यूको संयोजकत्वमा प्रदेशका मन्त्रीज्यूहरूको सदस्य सचिवज्यूहरू सदस्य लगायत सरकारवालाहरूको एउटा समिति छ त्यो भनेको एउटा मेन बडी हो उसले यस्ता आकस्मिक घटनाहरू भएमा तत्कालले निर्णय गरेर बजेट लगायत अन्य सुविधाहरू दिन सक्ने राहतका कार्यक्रम हजुरले भन्नुभयो कोही मृत्यु भइहालेमा पनि तत्काल राहत दिनुपर्ने हुन सक्ला अनि घाइते भयो भने उद्धारको लागि अब उसको उपचार गर्न सक्ने क्षमतै नहुन सक्ला
1: हो नि
0: त्यसको लागि निर्णय गरेर आवश्यकता अनुसार सरकारी हस्पिटलमा होला अथवा कसरी हुन्छ त्यसलाई उद्धार राहतका लागि कार्यक्रम गर्न सक्छ र अर्को भनेको कार्यकारी समिति भन्ने छ एउटा यसले परिकल्पना गरे हाम्रो नियमावलीले कार्यकारी समिति भनेको आन्तरिक मामिला मन्त्रीको अध्यक्षतामा भनेको छ अहिलेको अवस्थामा आन्तरिक मामिला मन्त्री नभएको अवस्थामा मुख्यमन्त्रीज्यूले नै त्यसको संयोजकत्व गर्नुहुन्छ त्यसमा प्रदेशका सचिवज्यूहरू हुनुहुन्छ र सरकारवालाहरू बीचमा रहेर एउटा समिति छ त्यो समितिले पनि त्यस्ता घटनाहरू घटिहाल्यो कहीँ अब बाढी पहिरो गयो उद्धार राहतको लागि समस्या पर्यो भन्ने हो भने एउटा कार्य हाम्रो यो कानूनले नै व्यवस्था के गरेको छ भन्दा एउटा प्रहरी मुजुलका स्थानीय विपद व्यवस्थापन समितिको निर्णय र जिल्ला विपद व्यवस्थापन समितिको निर्णय सहित निवेदन दिएमा तत्कालै त्यसलाई राहतको लागि बजेट विनियोजन गर्ने व्यवस्था छ।
1: हजुर,
0: कुनै पनि नागरिकलाई समस्या पर्यो, संघ संस्थाहरूमा त्यस्तो क्षति भयो, बाढ़ी पहिरो गएर समाजमा टोलमा बस्ने नसकिने अवस्था भयो, बस्ती नै जोखिममा पर्ने अवस्था भयो भने पनि तत्कालै कागजपत्रहरू अथवा मौखिक रूपमा जानकारी गरेर हुन्छ कि कसरी हुन्छ त्यसलाई हामीहरूसम्म आइसक्ने बित्तिकै हामीले आकस्मिक रूपमा बैठकहरू सञ्चालन गरेर राहतका कार्यक्रमहरू सञ्चालन गर्छौं।
1: जस्तै घाइते भइहालेमा घाइते भयो त्यो उपचारको लागि कम्तीमा प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाबाट उपचार निशुल्क गरिदिँदा त ठूलो राहत हुन्थ्यो होला नि, यस सम्बन्धी केही सोच्नु भएको छैन?
0: होइन, समग्रमा त्यो विषयमा कुराकानी नै भइरहन्छन्, त्यो गर्नुपर्ने दायित्व पनि हो। तर लास्टमा गएर कुरा जाने बजेट ठोकिन्छ, बजेट सीमितता प्रदेश सरकारमा पनि विभिन्न योजना कार्यक्रमदेखि लिएर सबै सञ्चालन गर्नुपर्ने, तथापि यो विपद भनेको आकस्मिक कार्य हो, तैपनि यसलाई अब कसरी समन्वयात्मक ढंगबाट बजेट विनियोजन गरेर नागरिकहरूलाई राहत दिन सकिन्छ भन्ने विषयमा प्रदेश सरकार सोचिरहेको छ। हजुरले भनेका जुन सुविधाहरू तत्कालै नभए नि केही समयमा छलफल हुँदैछ, कुनै दिन अब त्यसलाई प्रदेश सरकारले सम्बोधन गर्छ।
1: अब हामी कार्यक्रमको अन्ततिर पनि आइपुगेका छौं, कतिपय कुराहरू यो छोटो समयमा मैले राख्न पनि नभ्याएको हुन सक्छु, सोध्न पनि नभ्याएको हुन सक्छु। यहाँले भन्नै पर्ने विपद सम्बन्धी जनतालाई सुसूचित गर्नका लागि, चेतना दिनका लागि, अथवा हामी यो गर्छौं है, तपाईँहरू ढुक्क हुनुहोस्, सकेसम्म तपाईँहरूलाई विपद पर्दै नपरोस्, परिहालेछ भने पनि हामी छौ भन्ने कुराहरू केही तपाईँले भन्न बाँकी कुरा छन् भने राखिदिनका लागि अनुरोध गर्छु।
0: हजुर, धन्यवाद। विपद भन्ने बाजा बजाएर आउँदैन, हामीले जुन शुरूआतमै गरिएको छ त्यस कारणले विपद भइसकेपछि सावधानी अप्नाउनु भन्दा विपद पूर्व नै हामीले यसलाई कसरी उद्धार राहतका कार्यक्रमहरू गर्न सकिन्छ, आफू सचेत रहन सकिन्छ, त्यसै गरी राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले बेला बेलामा सूचनाहरू जारी गरेको छ। हजुरहरूले त्यो विपद व्यवस्थापन तथा जोखिम प्राधिकरणको सूचनाहरू पनि, त्यो विपद सम्बन्धी जानकारीहरू पनि अध्ययन गर्नुहोला, हेरिदिनुहोला। त्यो हेरिसकेपछि धेरै जसो समयमा अहिले बाढ़ी पहिरो आगा लागिका कुराहरू यी सबै पूर्व सावधानीका विषयहरू त्यहाँ सचेतना सेयर भइरहेको छ, जानकारी भइरहेको छ। यस्ता सूचनाहरू पालना गरौं, यदि घटना घटिहालेमा पनि नजिकको सुरक्षा निकायसित समन्वय गरे त्यो जानकारी हामीले प्राप्त गर्छौं, र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि विपद व्यवस्थापन शाखा छ, त्यो शाखालाई पनि बेलामा हजुरले सम्झिनु हो भने यस्ता घटनाहरूबाट हामीले तत्कालै के गर्न सकिन्छ त्यसमा हाम्रो बडीसित समन्वय गरेर मुख्यमन्त्री कार्यालय, गण्डकी प्रदेश सरकार यस्तो सुविधाहरू प्रदान गर्ने, राहत कार्यक्रम प्रदान गर्ने, विपदको पूर्व, विपद र विपद पश्चातको चरणमा गर्न सक्ने सहयोगको लागि सदैव तयार रहेको जानकारी गराउन चाहन्छु।
1: हस् त, यहाँले जुन यो अमूल्य समय हामीलाई प्रदान गर्नुभयो, यो अमूल्य समयका लागि यहाँलाई कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद।
0: धन्यवाद हजुरहरूले पनि यो छोटो समयमा पनि हाम्रो मुख्यमन्त्री कार्यालय विपद व्यवस्थापन शाखालाई सम्झेर गण्डकी प्रदेशमा विपद व्यवस्थापनमा भएका गतिविधिहरू र गण्डकी प्रदेश सरकारका सुविधाहरू लगायत विपदमा गरेका कार्यहरूको लागि जानकारी गराउने अवसर प्रदान गर्नुभएकोमा समग्र गण्डकी प्रदेश सरकारको तर्फबाट रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
1: आदरणीय श्रोताहरू, यहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत आन्तरिक मामिला, शान्ति सुरक्षा तथा विपद व्यवस्थापन शाखाका प्रमुख नवराज पोखरेलज्यू।
2: अबको क्रममा राख्दैछौ केही सन्देशमूलक सामग्रीहरू। होइन हजुरआमा, रेडियोमा के सुनेर बस्नु भएको?
3: सुनेर सुखैया लाइसको जताततै डरेलो लागेको खबर सुन्नमा है राखा। हाम्रो वन जङ्गल डरेलो लागिहाल्यो भने कसरी नियन्त्रण अल्ने भनेर सुनेको नि।
2: ए, रेडियो अलि ठुलो बनाउनु न हजुरआमा, म पनि सुन्छु।
3: तैले सुन्छे
1: तुरन्त उपलब्ध भएका सामग्रीको प्रयोग गरेर आगो निभाउने, प्रतिरोधात्मक आगो लगाएर आगो निभाउने, डडेलो क्षेत्रको निरीक्षण गरी बचेको आगो निभाउने, सुक्खा मौसममा वन क्षेत्रबाट ज्वलनशील वस्तुहरू हटाउने, अग्नि नियन्त्रण सामग्रीको व्यवस्था गर्ने, वन जंगलमा घाँसपात गर्न जाँदा सलाई तथा लाइटरको जथाभावी प्रयोग नगर्ने।
2: एउटा रुखबाट लाखौं सलाईका काँटी बन्न सक्छन्, तर त्यही एउटा काँटीले हजारौं हेक्टर वन क्षणभरमै सखा पार्न सक्छ। त्यसैले वन डडेलो नलाग्ने वातावरण बनाऊ, लागिहालेमा सबै एकजुट भई तुरन्त निभाऊ।
4: रेडियो नेपाल पोखरा र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: चट्याङबाट आफू पनि बचाऊ र अरूलाई पनि बचाऊ।
6: चट्याङ पर्ने सम्भावना भएको बेला घर बाहिर हुनुहुन्छ भने अग्लो र एक्लो रुखमुनि नबस्ने,
5: पौडिने, माछा मार्ने तथा ऱ्याफ्टिङ जस्ता क्रियाकलाप नगर्ने,
6: खुल्ला मैदानमा नबस्ने,
5: धातुबाट बनेका तारबार नजिक नबस्ने,
6: घरभित्र हुनुहुन्छ भने विद्युतीय सामग्रीहरू जस्तै टिभी, कम्प्युटर, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन नजिक नबस्ने र प्रयोग नगर्ने,
5: तार सहितको टेलिफोन ल्यान्डलाइन प्रयोग नगर्ने,
6: घरबाट बाहिर ननिस्कने,
5: धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्ने,
6: रेडियो नेपाल पढ्ने सम्भावना भएको बेला घर बाहिर हुनुहुन्छ भने अग्लो र एक्लो रुखमुनि नबस्ने,
5: पौडिने, माछा मार्ने तथा ऱ्याफ्टिङ जस्ता क्रियाकलाप नगर्ने,
6: खुल्ला मैदानमा नबस्ने,
5: धातुबाट बनेका

अवस्थ यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने वाचक साथ यतिन्जेलसम्म सुनेर साथ दिनु भएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै विदा हुन्छौं। नमस्कार।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: राज्य सम्बन्धी प्रधानमन्त्रीको जवाफ विवादमा
2: विगत जस्तो पूर्व निर्धारित प्रश्नोत्तर ढाँचा भन्दा फरक शैली अपनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा सांसदहरूसँग सरप्राइज सवाल जवाफ गर्नुभयो। प्रत्यक्ष र पूर्व तयारी बिनाको उक्त संवादले आरम्भमा संसदमा नयाँ अभ्यासको संकेत गरे पनि नेपाल भारत सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाब विवादित बनेको छ। एमाले सांसद पद्मा अर्याल र श्रम संस्कृतिका आर्यन राईले भारतसँगको सीमा विवादको प्रश्न उठाउनु भएको थियो। अर्यालको प्रश्नमा सहज उत्तर दिन पनि राईको प्रश्नको जवाब दिँदा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अनपेक्षित र विवादित जवाब दिनुभयो, जसको राजनैतिक वृत्तदेखि विज्ञसम्मले आलोचना गरेका छन्। प्रश्नोत्तरका क्रममा अर्यालले लिम्पिया धुरा कालापानी र लिपुलेख नक्सामा समावेश गरिसकिएको तर नेपाल भारत र चीनको त्रिपक्षीय सरकारको भूमिमा आज नेपाललाई व्यवस्था गरेर भारत र चीनका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम भइरहेको छ यस सम्बन्धमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न सोधिएको थियो। जवाबमा प्रधानमन्त्री शाहले लिम्पियाधुरा कालापानी र लिपुलेख सम्बन्धी विषयमा नेपाल सरकारले औपचारिक रूपमा कूटनीतिक नोट भारतलाई पठाइसकेको छ र जवाब पनि आएको बताउनुभयो। त्यो जवाबमा दुईवटै सरकारले आफ्ना इतिहासविदहरूसँग सर्वे र भूमि सम्बन्धी जानकारी गराएको व्यक्ति जानकारी भएका व्यक्ति राखेर समाधान गर्ने कुरा गरेको समेत बताउनुभयो। यस सम्बन्धी हामीले भारत र चीनलाई मात्र नभई इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं। उहाँले ब्रिटिश इण्डिया जोड्दै गर्दादेखिको समस्याको विषय पनि उठाउनु भएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवादबारे संसदमा दिएको जवाफ दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको दावी गरेको छ। प्रधानमन्त्रीको जवाफको आलोचना भएपछि परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो। यता संसदमा सांसदहरूले अचानक रूपमा प्रधानमन्त्रीको सो शैलीको विरोध समेत गरेका थिए। सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी समेत गरे। विपक्षी दलका केही नेताहरूले भने प्रश्नोत्तर प्रक्रिया पूर्व निर्धारित कार्यसूची अनुसार नहुनुपर्ने र अचानक प्रश्न सोध्न लगाउँदा प्रभावकारी बहस हुन नसक्ने भन्दै विरोध गरेका थिए। यसैबीच प्रधानमन्त्री शाहले सांसदले उठाएका विभिन्न प्रश्नको जवाब दिए पनि केही अभिव्यक्ति भनी विवादित बन्न पुगेको थियो। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने समेत माग गरेका थिए।
3: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय भन्यो र देशको शिर यसले जुटाएको छ।
4: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर सत्यताको आधारमा भएर किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेछौ, हाम्रो सोभरेनिटीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता

0: डक्टरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
1: यसैबीच नेपालले भारतको जमीन अतिक्रमण गरेको भन्ने विषयमा प्रधानमन्त्रीले दिएको जवाफमा सीमावित बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको जमीन अतिक्रमण नगरेको बताउनु भएको छ, किनभने भारतले सीमा क्षेत्रमा 45,000 एसएसबी परिचालन गरेको र भारतीय जमीनमा प्रवेश गर्न सम्भावना नरहेको समेत उहाँले बताउनुभयो। त्यस्तै ईपीजीका सदस्य निलाम्बर आचार्यले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति विषय अनुकूल नदेखिएको र न पदको गरिमासँग सुहाउने खालको नै भएको बताउनु भएको छ। राष्ट्रिय हितसँग प्रत्यक्ष जोड़िएको सीमा समस्या जस्तो संवेदनशील विषयमा उहाँले व्यक्त गर्नुभएको धारणा धेरै नेपालीका लागि दुःखद र आश्चर्यजनक रहेको समेत टिप्पणी गर्नुभयो।
2: प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घमसाघम्सी र विवादबीच हिजो राति संसदको नियमावली पारित भएको छ। सभामुख डोल प्रसाद अर्यालले विपक्षीको बेल घेराउ र नाराबाजीका बीच नियमावली पारित भएको घोषणा गर्नुभएको हो। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलमा उठेका प्रश्नको जवाब दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उहाँले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिनुभएको थियो। प्रतिपक्षी सांसद नरेन्द्र कुमार केरूङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। त्यसपछि उहाँले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्यहरूलाई हुन्छ र विपक्षमा रहेकालाई हुन्न भन्न लगाउनु भएको थियो। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसदहरू सबै आसनबाट उठ्नु भएको थियो। प्रतिपक्षका तर्फबाट कांग्रेसका सचेतक भासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गर्नुभएको थियो, तर सभामुखले प्रतिपक्षको माग सुनवाई गर्नुभएन। उहाँले कार्यसूची अगाडि बढ़ाउनु भएको थियो। एमाले सांसद आयन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिनुभएन। उहाँले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजाने भन्दै कार्यसूची अगाडि बढ़ाउनु भएको थियो। प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले यही बीचमा केरूङको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको थियो। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिएका थिए। होहल्ला र नाराबाजी बीचै सभामुखले प्रक्रिया अगाडि बढ़ाउनु भएको हो। प्रतिपक्षीको आक्रोश बढ़दै जाँदा सांसद र मर्यादा पालकबीच तनाव उत्पन्न भएको थियो। रासोपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेका थिए। सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्त अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर लगाइएको बताउनु भएको छ। सरकारले शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेट मार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेलामा अर्थमन्त्री वाग्लेले कर सम्बन्धी निर्णयको बचाउ गर्नुभएको हो। आर्थिक वर्ष 2083-84 बजेट सम्बन्धमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि स्रोत जुटाउन 5% भ्याट लगाइएको बताउनुभयो। पूर्व अर्थमन्त्रीहरू लगायतसँग केही आलोचकबाट शिक्षा स्वास्थ्य बिजुली लगायतका लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो। समता कर मार्फत मध्यम वर्गलाई न्याक्यो भन्ने पनि आयो, तर बजेटमा हामीले 25 जिल्लाका अति गरीब र मानव विकास सूचाङ्कमा धेरै पछाडि परेका बालबालिकालाई दिँदै आएको पोषण भत्तालाई यथावत राखेका छौं, जसको दायित्व 6,50,52,00,00,00 रहेको छ। 6,50,52,00,00,00 रहेको छ उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याएको समेत बताउनु भएको छ। उहाँले देशैभरका 3,13,753 दलित बालबालिकालाई पोषण भत्ता दोब्बर गरेको समेत बताउनुभयो। वाग्लेले निम्न वर्गलाई पनि मध्यम वर्गमा स्तरोन्नति गर्ने सरकारको उद्देश्य रहेको समेत बताउनु भएको थियो।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। पार्टीका केही नेता सहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लाग्नु भएको हो। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोली नयाँ दिल्ली जाँदैछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी सहित सरकारी अधिकारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी।
3: तुलनात्मक रूपमा अलिक फरक हो, यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
2: मकैको समर्थन मूल्य नतोक्दा किसानहरू मर्कामा लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रदीप अधिकारीको प्रपञ्च, अख्तियार प्रमुख हटाउन 10 करोड़को डिलदेखि धम्की र आन्तरिक सञ्जालसम्म शीर्षकमा संगम प्रसाई र गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा बजेटले बढ़ायो विद्युतीय सवारीको मूल्य शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आउँदो आर्थिक वर्षको बजेटमा कर वृद्धि गरेसँगै विद्युतीय सवारीको मूल्य बढ़ने भएको छ। सरकारले विद्युतीय सवारीमा लाग्दै आएको अन्तशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छ। आर्थिक विधेयक 2083 अनुसार सबै खाली सवारीमा भन्सार महसूल 20% कायम गरिएको छ। स्वच्छ पूर्वाधार लगानी शुल्क 2.5%देखि 130% लगाइएको छ। यसमा सड़क निर्माण दस्तुर 5 र मूल्य अभिवृद्धि कर भ्याट 13 र भन्सार 20% थप हुनेछ। त्यस्तै बजेटमा महिला प्राथमिकता कि प्रचारमा शीर्षकमा अर्को खबर प्रकाशित छ, यसलाई आर्या चन्द्रले लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, लिपुलेखदेखि बाँदर व्यवस्थापनसम्म शीर्षकमा समाचार प्रकाशित छ। त्यस्तै आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा अर्थमन्त्री वाग्लेको दावी, डिजी को अनुपातमा बजेट सानो जीडीपी को अनुपातमा बजेट सानो ऋण बारे गलत भाष्य फैलाइयो शीर्षकमा खबर छ भने सर्वे स्टेशन बनाउने निर्णयबाट पछि हट्यो नागढुङ्गा सुरुङ मार्ग शीर्षकमा अर्को खबर छ त्यस्तै बजेट कार्यान्वयन भए अर्थतन्त्रले गति लिन्छ चेम्बर शीर्षकमा अर्को खबर पनि भित्र पृष्ठमा प्रकाशित छ त्यस्तै आजको नागरिक दैनिकमा को भित्र पृष्ठमा श्रुतिजन्य कर बजेटमा 10 यथावतमा 2.5% शीर्षकमा खबर प्रकाशित छ त्यस्तै भित्रपृष्ठमा महिनावारी विभेद कायमी शीर्षकमा खबर छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ढाँचा 6 महिनाभित्र शीर्षकमा अर्को खबर छ विगत 4 वर्षदेखि अल्पत्र देशकै गौरवको आयोजनाका रूपमा शुरू गरिएको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी 6 महिनाभित्र एकिङ गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दावी गर्नुभएको छ आर्थिक वर्ष 2083-84 लागि संघीय संसदको संयुक्त बैठकमा हिजो शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्लेले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ़ाउने बताउनु भएको हो त्यस्तै जग्गा तथा होटल व्यवसायी इच्छा बहादुर वाग्लेले टागिया बस्तीमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल धेरै वर्षदेखि बन्ने हल्ला गरिए पनि त्यस अनुसार काम नभएको गुनासो गर्नुभएको खबर पनि प्रकाशित छ
2: त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा भक्ति विलास पोखरेलले लेख्नु भएको छ दर्जन भन्दा बढ़ी आयोजना प्रभावित इन्धन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिले चालू आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने निर्माणाधीन अवस्थाका विकास निर्माणका कार्यक्रमहरूमा गम्भीर रूपमा प्रभावित हुने अवस्था देखिएको छ डिजेल पेट्रोल र अलकत्ता लगायतका इन्धनको निरन्तर मूल्य वृद्धि भएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दर रेट भन्दा अहिले दोब्बरसम्म मूल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायीहरू अप्ठ्यारोमा परेका छन् भन्ने खबर छ त्यस्तै गरी गोर्खापत्र दैनिकै भित्री पृष्ठमा खोटाङबाट राजकुमार भट्टराई लेख्नुहुन्छ रावा खोलामा निर्माणाधीन झोलुङ्गे पुल अल्पत्र परेको छ खोटाङको मुख्य राजमार्गको रूपमा रहेका विभिन्न राजमार्गहरूलाई जोड्नको लागि रावा खोला झोलुङ्गे पुल एकदमै महत्वपूर्ण मानिन्छ केपिलासगढ़ी 4 र ऐसेलु खर्कको राखाबाङदेल जोड्ने झोलुङ्गे पुल 2078 फागुन 4 गते उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी सम्झौता भएको थियो तर सम्झौता भएको करिब 5 वर्ष पुग्न लाग्दा पनि हालसम्म पुल निर्माण समेत सम्पन्न भएको छैन त्यसैले स्थानीयलाई समस्या छ त्यस्तै गरी म्याग्दी र मुस्ताङका होटलहरू भरिभराउ भएका छन् शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटलहरू भरिभराउ भएका छन् म्याग्दीको बेनी जुमसुङ सड़कमा पर्ने बेनी गलेश्वर लगायतका क्षेत्रहरूमा पर्यटकहरू खचाखच रहेका छन् म्याग्दीको गलेश्वर भोरुङ तातोपानी रूपसे र विभिन्न झरना आसपासका क्षेत्रहरूमा पर्यटकहरूको ठूलो भीड़ लागेको छ गर्मी छलन र मुक्तिनाथ दर्शनका लागि भारतीय तथा नेपालका धेरै तीर्थयात्रीहरू त्यस क्षेत्रमा पुग्ने गरेका छन् त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लुम्बिनी प्राविधिक विश्वविद्यालय 4 वर्षमा पनि भएन जग्गा व्यवस्थापन शीर्षकमा खबर लेखिएको छ र त्यस्तै गरी मुक्तिनाथ मुस्ताङकै अर्को खबर छ तीनतले समर गुफा बन्यो नयाँ गन्तव्य मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 रहेको पुरानो धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्वको तीनतले समर गुफा नयाँ गन्तव्यको रूपमा परिचित हुँदै गइरहेको छ त्यस्तै गरी गोर्खापत्र दैनिकमा भरतपुरबाट लेखिएको छ प्रदेश अस्पताललाई प्रविधि मैत्री बनाइँदैछ मुख्यमन्त्री बानिया बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रविधिको युगमा प्रदेश अस्पताललाई पनि प्रविधि मैत्री बनाउनको लागि विभिन्न पहल गरेको जानकारी दिनुभएको छ र प्रतिनिधि सभाका सांसदहरूले अविरल वर्षाका कारण जनतामा परेको समस्या महँगी र बेरोजगारी लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ त्यस्तै गरी 8 वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दाहरू काठेपुलको भरमा उत्तरी गोर्खाको भोटखोलामा एक झोलुङ्गे पुल निर्माणको काम विगत 8 वर्षदेखि अल्पत्र रहेको छ आर्थिक वर्ष 2075-76 ठेक्का सम्झौता भएको चुम्रुमी 1 रहेको सो पुल निर्माण कार्य अल्पत्र परेको हो बुढ़ी गण्डकीमाथि निर्माण हुनुपर्ने सो पुल नबन्दा गाउँलेहरूलाई काठको पुलकै भरमा आवजावत गर्नुपर्ने समस्या रहेको छ त्यस्तै गरी नेपाल र साउदी सम्बन्ध सब सुदृढ़ बनाउन पहल शीर्षकमा अन्नपूर्ण दैनिकको भित्री पृष्ठमा विष्णु घिमिरे लेख्नुहुन्छ, नेपाल र साउदी अरब बीचको श्रम तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक महत्वपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका महामहिम राजदूत फहद मोहम्मद बीच भेटवार्ता भएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न आग्रह गर्नुभएको छ। यस वर्षको शुरूआतमा शुरू भएको द्वन्द अन्त्य गर्ने उद्देश्यले तयार पारेको उक्त सम्झौतामा मुख्यतया हर्मुज नाका सञ्चालन सम्बन्धी व्यवस्था र युरेनियम हटाउने विषयमा परिवर्तन प्रस्ताव गरिएको अमेरिकी संचार माध्यमले जनाएका छन्। व्हाइट हाउसले यसबारे कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। यता इरानका अधिकारीले पूर्ण रूपमा सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। सम्झौताको पछिल्लो मसौदामा 60 दिनसम्म हिंसा रोक्ने, हर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता पुनः शुरू गर्ने रूपरेखा समावेश गरिएको बताइएको छ। दक्षिण लेबनानमा जारी सैन्य अभियानका क्रममा इजरायली सेनाले रणनीतिक रूपमा महत्वपूर्ण मानिने क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ। इजरायलका प्रधानमन्त्रीले त्यसलाई हिजबुल्ला विरूद्धको अभियानमा निर्णायक मोड भएको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले स्थल सेना लिटानी नदीको पुल सीमा रेखा भन्दा अझ गहिरो रूपमा लेबनानी भूभागभित्र प्रवेश गरिरहेको समेत बताइएको छ। र गत अप्रेलमा इरानको दक्षिण पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी लड़ाकू विमानमाथि चीनमा निर्मित मिसाइल प्रहार गरेको दावी गरिएको छ। अमेरिकी संचार माध्यमका अनुसार सो मिसाइल प्रहार गरिएको बताइएको हो। रिपोर्टका अनुसार सो जानकारी राख्ने तीन स्रोतलाई उद्धृत गर्दै उक्त दावी गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले भने घटनाबारे अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष सार्वजनिक भइ नसकेको बताएका छन्।
2: साझा खबरमा अब खेलकुदका खबर। जापानमा हुने विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध थुप्रै कीर्तिमानी बनाएको छ। सिंगापुरमा हिजो भएको छनौट खेलमा नेपाल पहिलो राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय टी ट्वेन्टी आईमा दुई पटक 300 भन्दा बढ़ीको एक पल बनाउने टोली बनेको छ। नेपालका ओपनर कुशल भुर्तेलले नेपाली खेलाड़ी मध्ये दुईवटा टी ट्वेन्टीलाई आई शतक, एकै ओभरमा 6 छक्का र एकै इनिङमा सर्वाधिक 16 छक्काको कीर्तिमान बनाउनु भएको हो। भुर्तेलको आक्रमक इनिङको सहयोगमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको हो। यसैबीच नेपाल दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको सेमी फाइनलमा पुगेको छ। हिजो गोवा स्थित नेहरू रंगशालामा भएको खेलमा श्रीलंकालाई 2-0 हराउँदै नेपालले अन्तिम 4 स्थान सुरक्षित गरेको हो। नेपाल समूह एको विजेता बनेको छ। नेपालले लगातार 2 खेलबाट 6 अंक बटुलेको छ। यसैबीच रोयल च्यालेन्जर्स बेंगलोर आरसीबीले इण्डियन प्रिमियर लीग आईपीएलको उपाधि रक्षा गरेको छ। 19 आईपीएलको हिजो भएको फाइनलमा गुजरात टाइटन्सलाई 5 विकेटले हराउँदै आरसीबीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। अहमदाबाद रंगशालामा पहिलो ब्याटिङ गरेको गुजरातले 20 ओभरमा 8 विकेट गुमाएर 155 रन बनाएको थियो।
1: बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी। कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल, बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथ

0: बजार का लागि श्वेतता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण, केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसेकम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ लिएका छौँ। समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन, हाम्रो मुख्य चासोको विषय त्यो हो।
1: यो बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ, म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणाली रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम संचालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम, सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। सामुदायिक वनलाई थोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
0: एक होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो, हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
1: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा अरू सरकारवालाले पनि
0: अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ? सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गर्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
1: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यसको? सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
0: तुलनात्मक रूपमा अलिक फरक हो। यति यति गहिरिएर, यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
2: सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: संसदमा प्रधानमन्त्री बालिनसँग सांसदहरूको प्रश्न उत्तर, नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा गल्ती सच्याउन आग्रह।
2: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, सरकारको बजेटका कारण विद्युतीय सवारीको मूल्य वृद्धि हुने, उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति।
3: नागदी र मुस्ताङका होटलहरू भरिभराउ, भरतपुरमा रात्रिकालीन उडान सञ्चालन गरिने, सुदूरपश्चिममा 3 वर्षदेखि जल विद्युत उत्पादन स्थिर।
2: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान, लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
3: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा, 20 एसियन क्रिकेट छनौटमा 2 पटक T20 आईमा नेपालको सर्वाधिक योगफल, आईपीएलको उपाधि आरसीबीलाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट महेश बास्ताकोटीले चसक्क शीर्षकमा लेख्नु भएको कार्टुनलाई छनौट गरेका छौं। यहाँ तस्विरमा देखिन्छ एकजना घरबेटी जस्ता देखिने व्यक्ति पत्रिका पढ्दै हातमा युनिट बढ्दा विद्युत खपतमा भ्याट तिर्नुपर्ने लगायतका कुराहरू उल्लेख गरिएको पत्रिका पढ़िरहेका छन्। र यहाँ घरमा बहालमा बस्ने एकजना महिला र उनका बच्चा अगाडि देखिन्छ। यहाँ पंखा पनि बनाइएको छ, चिम जस्तो संकेत पनि बनाइएको छ र यहाँ लेखिएको छ, घरमा बस्ने तिमीहरू अब ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा केही पनि चलाउन पाइँदैन।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: एउटा चाहिँ नियमित रूपमा चाहिँ बनाइदियो समितिले, एउटा चाहिँ के भने रिपोर्ट दिउँ भनेर मात्रै आउँछ कि साँच्चै
1: बाजी गरे पनि अहिलेको नेतृत्वबाट सम्भव हुँदैन, अब नयाँ ढंगले चाहिँ अगाडि बढ्नुपर्छ, त्यसको विकल्प छैन साहब
0: होइन। त्यो त हामीलाई भनौँ न कहिले पनि जस्तो टेस्टिङ के उसले भयो भने नतिजा नै हो नि, कसैले पनि उच्चतम उपलब्धि लिँदा पनि नेतृत्वले लियो भन्छन्, नेतृत्वलाई जस जान्छ, सरकारले राम्रो गर्यो भने कसलाई जान्छ जस जस, कुनै मन्त्रीले गरे नि प्रधानमन्त्रीलाई जान्छ नि होइन र, प्रधानमन्त्री नै त्यसको लागि चाहिँ मुख्य पात्र नहुन पनि सक्छ कहिले काहीँ, अरूले गर्दै हुन सक्छ, तर जस कसलाई जान्छ प्रधानमन्त्रीलाई जान्छ, खराबी भयो भने खराबी भयो भने कसलाई जान्छ उसैलाई जान्छ नि त, किन अरू
1: नियन्त्रण
0: बिल्कुल
1: सबै थुपारेर पनि
0: त्यो त सबै छ, तर मुख्य जवाबदेही को हुन्छ, वडाको कारणले चाहिँ वडाको सदस्यले राम्रो काम नगरे हुनाले यो नतिजा आयो भन्ने निष्कर्ष निक्लिन्छ र होइन, त्यसो भए त उपलब्धि लिँदा पनि वडाको कारणले लिएको भन्न सक्नु पर्यो नि, त्यो त हुँदैन, कसैले भन्दैन, भन्छ पार्टीहरूमा राजनीतिमा त्यस्तो देखिन्छ, यसको चाहिँ जस चाहिँ हामीले लिनुपर्छ भन्छौँ होइन हामी माथि, तर स्वाभाविक छ सबभन्दा धेरै जिम्मेवारी सबभन्दा जिम्मेवार ठाउँबाट चाहिँ हुन्छ,
1: छोड्नका निम्ति त पार्टी अध्यक्ष तयार हुनुहुन्न, किनभने भर्खरै मात्र महाधिवेशन भएको छ, एघारौं महाधिवेशन स्थापित गर्ने भन्नुभएको छ, उहाँको प्रश्नै छ नि
0: होइन, त्यो विषय अर्कै हो, त्यो छलफल त हामी फेरि पनि गरौँला, तपाईँले भने कुरामा कहाँ पुग्छ परिस्थितिले कहाँ चाहिँ मान्छेलाई धकेल्छ भन्ने कुरा, मान्छेको इच्छाले मात्रै निर्णय गर्ने स्थिति बन्दैन नि, परिस्थितिले नै त्यो ठाउँमा पुर्याउँछ, त्यस कारणले कुनै पनि कुराको समीक्षाको पनि आधार चाहिँ परिस्थितिले सिर्जना गर्ने हो, राम्रो भइरहेको बेला समीक्षा गर्नुपर्ने हुँदैन, नराम्रो हुँदा नै समीक्षा हुन्छ धेरै जसो होइन, त्यस कारणले यो पनि त्यो गरौँला,
1: यस विषयमा थप कुरा गरौँला डाक्टर साहब, अहिलेको लागि समय दिनुभयो, सुझाव दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता डाक्टर सुरेन्द्र पाण्डे, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुन्छ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी

0: Media Extreme Energy Drink.
1: तिमी त अर्कै नै पो भयौ, अनुहार हाम्रै जस्तो, आकृति अर्कै जस्तो, तिमी त कस्तो कस्तो, खासमा तिमी पारीबाट परिचालित जस्तो, स्वाभिमान बेच्ने सस्तो सस्तो जस्तो। बडो राम्रो गजब लेख्नु भएको छ तपाईँले, तर यसको अर्थ, यसको अन्तर्य त एउटा सार्वभौम सत्तामाथि, देशको प्रधानमन्त्रीमाथि त निकै ठूलो प्रहार हो नि त यो।
2: हजुर, उहाँले जुन हाम्रो चाहिँ यत्रो जनमत प्राप्त पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुहुन्छ, उहाँले जुन ढंगले हिजो संसद एउटा चाहिँ जनताको प्रतिनिधिको अधिकार सम्पन्न संसदमा जुन ढंगले नेपालको देशका विरूद्धमा जो बोल्नुभयो, त्यसले नेपालीहरूको चाहिँ एउटा एकतामा चाहिँ ठूलो आघात पुगेको छ, हाम्रो राष्ट्रियतामा ठूलो प्रहार गरेको छ। उहाँ हेर्दाखेरि चाहिँ हिजोसम्म नबोल्दाखेरि एउटा चाहिँ काम गर्ने जस्तो अथवा एउटा चाहिँ हाम्रो सार्वसत्ता सम्पन्न संरक्षक जस्तो देखिन्थ्यो, तर उहाँको पहिलो संसदको अभिव्यक्ति, पहिलो दृष्टिकोणै देशका विरूद्धमा भइसके पछाडि अब उहाँको आकृति, उहाँको स्वरूप, उहाँको भावना चाहिँ हिजो प्रतिनिधित्व भयो र बुढापाकाले भन्ने गर्छन् बिरालालाई अन्तिममा म्याउ गरे जस्तो हो, उहाँले पनि राष्ट्रियताका विरूद्धमा चाहिँ म्याउ गर्नुभयो र उहाँलाई हिजोदेखि नै लागेको आरोप के हो भने बालेन्द्र शाह काहीँ न काहीँबाट परिचालित व्यक्ति हुन्,
1: यसको मतलब भारतबाट परिचालित स्पष्ट भयो, अब
2: उहाँलाई काहीँ न काहीँ हुन् भन्ने कुराको पुष्टि स्वयं आफैले संसदको रोस्टरबाट गर्नुभयो र उहाँलाई अब चाहिँ जनताले चिन्न बाँकी केही पनि रहेन र उहाँको सक्कली आकृति ऐनामा देखियो, त्यसो भएको कारणले अब उहाँका विरूद्धमा एउटा चाहिँ राष्ट्रवादी जनताहरू चाहिँ एकजुट भएर अब उभिनुपर्छ भन्ने ठानेको छु मैले।
1: होइन, प्रधानमन्त्री भएपछि भारतकै बार्गेनिङ पावर बढाउने गरी अभिव्यक्ति दिने बालिन शाह अहिलेको प्रधानमन्त्री तीनै नेता हुन् जसले काठमाडौँ महानगरको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा समेत टाँसेका थिए नि त, होइन?
2: हजुर, त्यो त नक्कली रहेछ भन्ने कुरा पुष्टि भयो नि त। उहाँले जे गर्नुभयो हिजो, जे गर्नुभएको थियो त्यो त नक्कली रहेछ। उहाँ चाहिँ आज चाहिँ सक्कली अनुहार त के हो भन्ने कुरा त देखियो नि त।
1: राष्ट्र मन्त्रालयले त एउटा वक्तव्य जारी गरेर उनले उल्लेख गरेको विषय 10 गजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको प्रष्टीकरण दिएका छन् त। फेरि
2: एउटा कुरा चाहिँ कुन ठाउँमा नेपालले भारतको जग्गा मिचेको छ, के अरे सुस्तामा हो कि महेशपुर हो कि कालोपानी हो कि लिपुलेक हो कि त्यस पछाडि चाहिँ नि उता चाहिँ हाम्रो पशुपति नगर हो कि यता चाहिँ कञ्चनपुर हो कि यता झापा हो कि यता चाहिँ मोरङ हो कि कुन ठाउँमा कति इन्च कति त चपरी जग्गा नेपालले चाहिँ भारतको चाहिँ लिएको छ त्यो कुरा त पुष्टि गर्नु पर्यो नि।
1: नेपालले जग्गा मिचेको भनेर
2: आजसम्म चाहिँ हाम्रो सीमा क्षेत्रको सबभन्दा बुद्धिजीवी हाम्रो चाहिँ श्रेष्ठ सरले भन्नुभएको छ
1: अनि
2: त्यस पछाडि के अरे चाहिँ सम्पूर्ण परराष्ट्रविदहरूले भन्नुभएको छ, विज्ञहरूले भन्नुभएको छ कि नेपाल नै भारतको सीमा क्षेत्रमा सबभन्दा अतिक्रमित भएका क्षेत्रहरू भारतले अतिक्रमण गरेको छ भनेर त दुनियाँले भनेको छ। त्यसो भएको कारण आज एउटा मान्छे फुत्त आयो, प्रधानमन्त्री भयो अनि भारतको चाहिँ भारतको जग्गा नेपालले मिचेको छ भनेर अभिव्यक्ति दिने, उनलाई कहाँबाट सास आयो, कहाँबाट आँट आयो, कहाँबाट त्यो जग उहाँले चाहिँ बसाल्ने कोसिस गर्नुभयो? त्यसो भएको कारणले यसो हेर्दाखेरि जुन ढङ्गले चाहिँ अहिलेको सरकार, अहिलेको पार्टी बेलुन जस्तो फुकेर ठुलो भएको छ, त्यसमा काहीँ न काहीँको चाहिँ दम सुई परेको भन्ने कुरा चाहिँ पुष्टि भएको छ र आज सम्पूर्ण नेपाली जनताहरू भारतको थिचोमिचो, भारतको चाहिँ अतिवादका विरूद्धमा, भारतीय विस्तारवादका विरूद्धमा जे चाहिँ नारा चाहिँ घन्काइरहेका छन् त्यसको ठिक उल्टो आज चाहिँ भारतको भारतलाई भारतमा चाहिँ भारतको चाहिँ नेपालले जग्गा मिचेको छ भनेर उहाँले भन्नुभयो। उहाँले सुस्तामा जानु भएको छ, म गएको छु सुस्तामा, सुस्तामा त्यहाँका जनताहरू लोइला बेगमको घर लुटिएको छ, होइन त्यहाँ चाहिँ सारा नेपाली जनताको चाहिँ जग्गा जमिन लुटिएको छ, त्यस पछाडि चाहिँ आज लिपुलेक लिम्बिया धुरा जो नेपालको हो त्यहाँ चाहिँ त्यहाँको बारेमा एउटा संसदमा चाहिँ बोल्न सक्दैन प्रधानमन्त्री अनि उल्टै आएर के भन्छ नेपाली जनतालाई चाहिँ मूर्ख बनाउन के भन्छ भन्दाखेरि चाहिँ भारतको जमिन हामीले पो लुटेका रहेछ, म त प्रधानमन्त्री भएर थाहा पाएँ भनेर यस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिने पनि नेपालको प्रधानमन्त्री हुन्छ? त्यसो भएको कारणले गर्दाखेरि यो चाहिँ बालेन्द्र शाह जसरी नबोली बसेका थिए बोलेपछि उनको चाहिँ नाङ्गुरु हिजो संसदमा नेपाली जनताले प्रश्न देखे, अन्तर्राष्ट्रिय जगतले प्रश्न देख्यो र अब यस्तो मान्छेबाट देश सञ्चालन गर्न सकिँदैन भन्ने कुरा नेपाली जनताको निष्कर्ष पुगेको छ र हाम्रो पार्टीको पनि त्यही हो।
1: कि त राजीनामा दिनुपर्छ प्रधानमन्त्रीले त्यसो भए?
2: तपाईँ लथालिङ्गम भइसकेको उहाँको अभिव्यक्ति भनेपछि राजीनामा नदिएर के गरेर बस्नुहुन्छ अहंकारी दम्भी घमण्डी निरङ्कुश चरित्र भएको मान्छेलाई त अब जनताको चाहिँ आँधीबेहरीले स्याल्छ नि त।
1: तपाईँले भारतको जग्गा कहीँ पनि मिच्याएको छैन, यो चाहिँ गलत हो, यसले चाहिँ दुई देश बीचको सम्बन्ध र जनता जनता लडाउने खेल सुरु गर्नु भएन प्रधानमन्त्रीले?
2: उहाँले त पहिलो कुरा त उहाँले नेपाली देशको एउटा चाहिँ अस्मितामाथि नै धावा बोल्नुभयो नि। तपाईँले हिजोको उहाँको अभिव्यक्ति हाम्रो नेपाल जस्तो एउटा चाहिँ हाम्रो पराष्ट्र नीति एकदमै सन्तुलित पराष्ट्र नीति हो, यस्तो चाहिँ गैर जिम्मेवारी बोल्ने मान्छे त प्रधानमन्त्री हुनै सुहाउँदैन पहिलो कुरा। त्यसो भएको कारणले उहाँले देश देश बीचको सम्बन्ध हाम्रा चाहिँ भू राजनीतिको चाहिँ सम्बन्धलाई पनि उहाँले त खतरामा पुर्याउनु भयो नि। त्यसो भएको कारणले मान्छेहरूले भन्ने गर्थे युक्रेनको जेलेन्स्की चाहिँ नेपालमा जन्मियो भने जस्तै उहाँ पनि फेरि नयाँ जेलेन्स्कीको रूपमा उदय भएको छ र यो हाम्रो राष्ट्रियतामाथि खतरा छ। अब सबभन्दा राष्ट्र जोगाउने हो भने बचाउने हो भने तुरन्त यी राष्ट्र जाति बालेन्द्र शाहले राजीनामा दिनुको विकल्प छैन।
1: होइन, यो राष्ट्रलाई त कसले जोगाउन खोज्यो र यो राष्ट्रलाई त कसले राम्रो बनाउन खोज्यो, यो राष्ट्रलाई चाहिँ कसले चाहिँ होइन यो देश एकदम राम्रो कायापलट गर्न खोज्यो, सबै उस्तै आए जो आए पनि एउटै त रहे नि भन्ने खालको छ नि त जनतामा, होइन भाष्य चाहिँ
2: होइन। जनताले चाहिँ जनताका केही दिनानुदिनका आकांक्षाहरू दिनानुदिनका समस्याहरू परिपूर्ति गर्न पुराना दलहरूले सकेनन् त्यो कुरा सत्य हो, तर पुराना दलका चाहिँ अहिलेसम्म भएका परराष्ट्र मन्त्री भएका चाहिँ प्रधानमन्त्रीले यस्तो किसिमको अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति दृष्टिकोण सार्वजनिक गरेनन् नि। हो, उहाँहरूले हामी हाम्रो पार्टी अथवा पुराना दलहरूले
1: पनि राष्ट्रवादलाई त सत्ताको भर्याङ त बनाए नि, के उपलब्धि गरेन ठोस रूपमा? होइन
2: होइन, सत्ताको राष्ट्रवादको भर्याङ भन्दा पनि हिजो यथार्थको जगमा चाहिँ राष्ट्रियताको कुरा चाहिँ उजागर भएको कुरा हामीले स्वीकार्नुपर्छ। हामी बिचमा नि कमी कमजोरी भए होला नभए भन्दिनँ, तर यस्तो राष्ट्रघाती अभिव्यक्ति संसदमा गएर उभिएर हाम्रा पार्टीका नेताहरूले पूर्व प्रधानमन्त्रीहरूले दिएका छैनन् नि। त्यसो भएको कारणले हामी के बुझ्छौँ भने अहिलेको नयाँ जो प्रियतावाद अहिले चाहिँ यो प्रियतावादको जगमा उक्लेको यो सरकार यो पार्टी हेर्दा हेर्दै अराजकतामा परिणत भयो। अराजकता केमा गयो भने फाँसीवादमा गयो, फाँसीवादबाट चाहिँ अन्त एउटा चाहिँ अन्धोवादमा गयो, त्यस पछाडि अब हुँदा हुँदा चाहिँ अर्काको गुलामवादमा चाहिँ परिणत हुँदैछ। त्यसो भएको कारणले अहिले के देखिन्छ भने यो सरकार अहिले सरकारको प्रधानमन्त्रीको गतिविधि हेर्दैखेरि नि देशमा यिनले चालेका चाहिँ नि कदमहरू यिनले बोलेका बोलीहरू यिनले चाहिँ देखाउन खोजेका चाहिँ जान खोजेका बाटाहरू अँध्यारो हुन्, यिनले चाहिँ कुनै पनि गन्तव्य र लक्ष्यमा पुर्याउँदैनन् भन्ने कुरा चाहिँ हामीले।
1: होइन, सतीश पराजुलीजी तपाईँ त युवा नेता हो होइन, हिजो विद्यार्थी तपाईँले काम गर्नुभयो, फेरि अर्को झटारो हान्नु भएछ एक दिन अगाडि, नबोलाउँ नलेखौं भन्यौं तर हेर्दा हेर्दा वैराग लाग्ने अवस्था देखिन्छ। नेपाली कम्युनिष्ट पार्टीको संगठन सञ्चालकको तरिका हेर्दा लाग्छ भीरमा लड्ने गुरूलाई राम राम बाहेक के नै भन्न सकिन्छ र हाम्रै कर्मले बन्यो हाम्रै बर्मले सक्नेछौ भने जस्तो हुँदै सक्नेछौ भन्ने जस्तो हुँदैछ भनेपछि अब यो को प्रचण्डजी अब भीरमा लड्दै हुनुहुन्छ यतिखेर?
2: होइन, त्यस्तो होइन, मैले चाहिँ हाम्रो पार्टी जुन ढङ्गले एकता भयो र यत्रो आम निर्वाचन चाहिँ सम्पन्न भइसक्यो, हाम्रा सांगठनिक तरिकाहरू बिग्रेका छन्, यसलाई मिलाउनु पर्यो र नेताहरूले अहिले नि बुद्धि पुर्याउनु पर्यो, यत्रो समय छ, यस्तो समयमा त सुस्त दुरुस्त सांगठनिक गतिविधि हुनु पर्यो भन्ने कुराको चाहिँ अभिव्यक्ति हो र हाम्रा केही केही नेतृत्वकोमा वरिपरि रहेका मान्छेहरूले जुन गतिविधि चाहिँ सांगठनिक गतिविधि गर्नुभएको छ त्यो गतिविधिले चाहिँ सङ्गठनको चाहिँ मूल मान्यतालाई पनि नछोके देखिन्छ। त्यसो भएको कारणले मैले यो कुरा चाहिँ लेखेको हो र हामी त्यस्ता मान्छे हौ।
1: नेतृत्वप्रति तपाईँको आक्रोश पलायो नि त, फेरि नेतृत्वले काम गर्न सकेन, निराशा छ पार्टीमा नेकपामा, यतिखेर हसजुर चल्छ, कसैले जान्छन् दर्शन गर्छन् अभिवादन गर्न छुट्यो, लाल सलाम गर्न छुट्यो, भर्खर भर्खर आकारले खुट्टा सुन्छन् पाउ मोल्छन्, अहिले त गजब छन् त नेकपामा दृश्यहरू।
2: त्यही भएर त हामी त्यस्ता कार्यकर्ता हौ, हेर्नुहोस् होइन, हामी कसैको चाहिँ गुलाम भएर कसैको दास भएर चाहिँ पार्टीभित्र लागेका मान्छे होइन, हामी सिद्धान्तको स्वतन्त्रताको एउटा चाहिँ अगुवा हौ, अभियन्ता हौ, त्यसो भएको कारणले गर्दाखेरि कसैले चाहिँ पार्टीको विधि पद्धति कसैले नीति विचार दृष्टिकोण टलबिचल गर्छ भने त्यसका विरुद्धमा त हाम्रो चाहिँ हिजो पनि हामी बोलेका हौ आज पनि बोल्छौँ र भोलि पनि बोल्छौँ यसमा कुनै पनि हिस्किजा हातै छैन र आजको नेतृत्वले पनि गल्ती गर्छ भने त्यो नेतृत्वमाथि हामीले प्रश्न गर्ने प्रश्न गरेर सच्याउन प्रयत्न गर्ने सच्याउन सचिनु भएन भने समयक्रमले त छोड्ने छ नि त समय त समयको रफ्तारलाई कसैले रोक्न सक्छ र हाम्रा नेताहरूले समयको रफ्तारलाई बुझ्नु भएन भने त समय त अगाडि बढ्छ त्यसो भएको कारणले हामीले जाने बाटो हामीले चाहिँ सङ्गठनको चाहिँ नि मूल मान्यता हामीले लिएको नीति विचार कार्यक्रमहरूको कार्यान्वयनको सन्दर्भमा हामीले जुन गतिका साथ हिँड्नुपर्ने हो
1: अब पनि अहिलेको पुराना अनुहारहरूबाट पुरानै नेताहरूबाट चल्छ र भने यसपटक प्रचण्ड त जोगिनुभयो उहाँले अलिकति आइडिया लाउनुभयो रुकुमतिरै पुग्नुभयो होइन अरू ठाउँ भएको भए चाहिँ जमानतै जफजाउने स्थिति हुन्थ्यो भनेर आलोचना टिप्पणीहरू हुन्छन् अहिले किनभने केपी शर्मा ओलीजीको होइन झापाको हालत देखिहाल्नुभयो मान्छे एकचोटि कुन वेगमा थियो आज कुन वेगमा हुनुहुन्छ उहाँ भन्ने खालका पनि विश्लेषणहरू हुन्छन् अब पनि पार्टी युवाको नेतृत्वमा जाने त सम्भावना रहेन क्या नेकपा अब कि छोडेर
2: ठिक एउटा कुरा के हो भने चाहिँ नि हिजोको केपी ओली होइन हिजोको केपी ओलीको त्यो चाहिँ नि उच्च हाइट र आज रसातलमा पुगेको केपी ओलीको चाहिँ त्यो भूमिका
1: हेरेर उतार र चढाव रहेछ के यो चाहिँ बाप आएको जस्तो के
2: त्यही त राजनीति त्यो हो भने त नेताहरूले त्यो कुरा बुझ्नु पर्यो नि हिजोको
1: बुझाउनै सक्नु भएन नि त
2: हेर्नुहोस् त्यो समयले जस्ता सुकै चाहिँ नि माइबापहरू सत्ताका चाहिँ ठुला ठुला चाहिँ म यो म नै राज्य हो भन्ने मान्छेहरूले जनताको आवेग अगाडि जनताको चाहिँ त्यो आफ्नो सार्वभौम अधिकारमाथि समाप्त भएका छन् पराजित भएका छन् जनताको समयको वेगलाई सबैले बुझ्नुपर्छ हाम्रो पार्टीका नेताहरूले पनि बुझ्नुपर्छ र हिजोको केपिएललाई हेरेर आजको केपिएललाई हेरेर पनि हाम्रो पार्टीका नेताहरूले आफूलाई मूल्याङ्कन गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको
1: होइन अहिले त संसदमा युवा युवाहरू आएका छन् रेस्लिङ पनि चलिरहेको छ तपाईँले हेरिरहनु भएको छ नि होइन
2: ठिको ठिको त्यो अहिले मलाई एउटा यति चाहिँ भनौँ वाउ संसद हिजोको संसद वाउ थियो आजको संसद थि संसद जस्तो भयो तपाईँले संसदको मर्यादा हामीले हिजो अङ्ग्रा सुमीमा लाग्दाखेरि प्रारम्भ कमिटीको बैठक पनि यति अमर्यादित हुँदैन थियो हेर्नुहोस् त
1: मोबाइलमा आफ्ना बुढीलाई संसदका गतिविधिहरू देखाइरहेको भिडियो नि भाइरल भइरहेछ क्या अहिले
2: तपाईँको यो चरित्र त देखिन्छ नि हिजो चुनावबाटै देखिन्छ नि हिजो के अरे चाहिँ कुखुराको त्यसलाई समातेर मलाई भोट देऊ भन्ने मान्छेहरू हिजो लुगा पसलमा गएर डमीसँग हात मिलाएर मलाई भोट दिनुहोस् है भनेका मान्छेहरूको चरित्र देखेपछि यो संसदको आकार त हिजै हामीले विश्लेषण गरेको हो नि हिजो चाहिँ त्यही धादिङमा होइन त कुखुराको टाउकोलाई मलाई भोट देऊ भन्ने मान्छे अनि गोर्खामा गएर हिजो चाहिँ लुगाको चाहिँ डोमीलाई हात मिलाउँदै मलाई भोट देऊ भन्ने अराजनीतिक असंस्कारी मान्छेहरू संसदमा पुगेपछि यो भन्दा चाहिँ गतिलो व्यवहार हुन्छ भन्ने कुरा त जनताले बुझ्नु पर्यो नि त त्यसो भएको कारणले यो गतिविधि हिजो नै देखिँदैछ यो चित्र हिजो नै थाहा थियो त्यसो भएको कारणले यी संसदमा आएका अधिकांश धेरै मान्छेहरू राजनीतिक संस्कार विहीन मान्छेहरू छन् यहाँ राजनीतिक मान्यता के हो संसदको चाहिँ अनुशासन के हो संसदको मान्यता के हो संसदको परम्परा के हो एउटा प्रधानमन्त्रीलाई त त्यो भएको मान्छेलाई त संसदको परम्परा मान्यता नीति नियम विचार थाहा छैन भनेपछि त्यो पार्टीमा लागेका मान्छेहरू जो हिजो चाहिँ के अरे चाहिँ क्यामेराले आफ्नो मोबाइलको क्यामेराले चाहिँ कलङ्कीतिर फोटो खिच्दै भिडियो खिच्दै भाइरल भएका मान्छेहरू चाहिँ आज संसदमा पुगेका छन् भनेपछि यो संसदको आकार प्रकार हुने नै यही हो यसबाट हामीले ठुलो अपेक्षा गर्नु कुनै पनि जरुरत छैन र यो संसद आफै पनि लज्जाजनक स्थितिमा पुगेको छ जस्तो लाग्छ भनाइ छ नि लथा लिङ्ग मान्छेको भत्ताभुङ्ग घर भने जस्तै आजको संसदको अवस्था लथा लिङ्ग छ भत्ताभुङ्ग बनाउँदैछन् यी मान्छेहरूले संसदको गरिमा नै तोडमोड गरिरहेका छन् यसमा कुनै पनि दुविधा छैन
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद सुदेश पराजुलीजी नमस्कार
2: धन्यवाद मलाई महत्वपूर्ण विचार राख्न दिनुभएकोमा तपाईँको लोकप्रिय रेडियोमा धेरै रेडियोलाई धेरै धेरै
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन हो। जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: को लाभ दी आप कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीव
1: रोगी हराएका छन् त्यसलाई ठाउँमा राख्नुपर्ने आवश्यकता छ. जाँदा पिलरहरू छैनन् त्यहाँ पिलरहरू राख्नुपर्ने आवश्यकता छ. हाम्रो करिब करिब करिब 97% चाहिने बोर्डरमा त दुईटाका बिचमा समझदारी भइसकेको छ. त्यसैले ती 97%मा सीमावर्ती मानिसहरूले एकअर्काको जग्गामा कतै कतै चाहिने भारतीयहरू नेपालको जग्गा आवाज गर्ने नेपालको जग्गा भारतीयले गर्ने यो क्रस बोर्डिङ होल्डिङ भयो भन्दैमा राज्यले मिचेको भन्न मिल्दैन. राज्यले मिचेको होइन, हाम्रा सैनिक उता गएको छैनन्. र मेरो जानकारीमा आएसम्म भारतले कहिले पनि नेपालले राज्यले भारतमा भारतको जग्गा मिच्यो भारतको जग्गा अतिक्रमण गर्यो यो ठाउँ चाहिने खाली गरिदेऊ भनेर चाहिने माग गरेको छैन, दाबी गरेको छैन, विरोध गरेको छैन. अब प्रधानमन्त्रीजीले कसरी भन्नु हो, सायद चाहिँ प्रधानमन्त्रीजीले भन्न खोज्नु भएको यो क्रस बोर्डिङ होल्डिङ बारेमा होला, तर ती बेग्ला बेग्लै कुराहरू हुन्.
2: प्रधानमन्त्रीले रोस्टममा उभिएर यो अभिव्यक्ति दिइरहँदाखेरि यसले कस्तो सन्देश प्रवाह गरे?
1: पहिलो कुरा त के बुझ्नुपर्छ भने भन्दाखेरि काला पानी लिपुलेखबारे समस्या समाधान गर्नको निम्ति दुई देशका बीचमा कुराकानी गर्ने भनेर त पहिलेबाटै सहमति भएको छ. यदि नेपालले मिचिया भएपछि नेपालको मिचियाबारे पनि त्यहाँ त्यहाँ गरौँ भन्ने हुन्थ्यो होला नि त. त्यसैले यो चाहिँ त्यस्तो छैन. अनि तर के भयो भने त्यो संयन्त्र त बनाइयो, संयन्त्रको बैठक चाहिँ बसाउने काम गरिएन, समस्या त्यहाँनिर भयो. अनि यहाँ चाहिने दुईटा बेग्ला बेग्लै चरित्रका कुरालाई छ्यासमुस पारेर चाहिने यो भ्रम सिर्जना भएको हो. यसले चाहिँ समस्या समाधान गर्नुभन्दा पनि समस्यालाई जटिल पार्न सक्दछ, होसियार हुनुपर्छ. संवेदनशील विषयमा राम्रो तयारी गरेर प्रष्ट हुने गरी मात्रै बोल्नु पर्छ जस्तो लाग्छ. प्रधानमन्त्रीजीले छोटो दुई शब्दमा भन्दाखेरि छोटो भन्दाखेरि यो चाहिने जस्तो भएको हुन सक्छ. अलिकति लामो व्याख्या गर्नु हो भने प्रष्टिएर आउला भन्ने मलाई लाग्दछ.
2: लामो समयपछि संसदमा उपस्थित हुनुभयो, संसदमा प्रतिपक्षीहरूले उहाँको उपस्थिति खोज्नु पनि भएको थियो. आज संसदमा हेर्दै गर्दाखेरि पनि सभामुखलाई पनि जानकारी नभएको जस्तो हात उठाएर रोस्टममा जाँदै गर्दाखेरि यी अभिव्यक्तिहरूले नेपालको सार्वभौमिकतामाथि, दुई देशको सम्बन्धहरूमाथि, अझ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमणको पूर्व सन्ध्यामा दिइएको अभिव्यक्तिले निकै ठूलो असर गर्छ राष्ट्रियतामा भनेर यहाँ आलोचनाहरू पनि त भइरहेछन् नि.
1: जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण छ, त्यो भारत भ्रमण हुनु राम्रो हो. किनभने यो चाहिँ उच्च राजनीतिक स्तरको नै भ्रमण यो हुनेछ. यसले दुई देशका बीचको चाहिने हार्दिकतालाई बलियो पार्न र हाम्रा चाहिने समस्याहरू भएकालाई चाहिने समाधानको बाटो खोज्न मदत पुर्याउनेछ भने जहाँ जहाँ घनिष्ठ सहयोग भएछन् त्यसलाई अझ सुदृढ पार्न विस्तार गर्न मदत गर्नेछ. र सरकारी तहका भ्रमणको आदान प्रदानलाई पनि यसले चाहिने बाटो खोल्न मदत गर्नेछ भन्ने लाग्छ. त्यसैले यो
2: उहाँको भ्रमणलाई जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले त्यस्तो असर नपार्ला आचार्यजी?
1: कुरा चर्चा त आइहाल्छ, तर त्यसले उहाँको भ्रमणलाई चाहिने असरै पारिहाल्छ भन्ने मलाई लाग्दैन.
2: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमण तर प्रधानमन्त्रीलाई निम्तो छैन, प्रधानमन्त्रीको भ्रमण चाहिँ भएन, त्योभन्दा अगाडि पार्टीकै सभापतिको भ्रमणलाई चाहिँ कसरी हेर्न सकिन्छ?
1: मैले भनिहालेँ, यो भ्रमणलाई मैले सकारात्मक रूपमा लिएको छु. अनि सत्तामा रहेको त्यो पनि जाने बलियो बहुमत छ, सत्तामा रहेको पार्टीको सभापतिको भ्रमण चाहिने त स्वाभाविक रूपले चाहिँ महत्वपूर्ण भ्रमण हुन जान्छ.
2: नेपालको आजको सम्बन्ध अलिकति चिसिएको चिडिएको, यो दुईटै नजिकको सरकार आइसके पछाडि पारस्परिक सम्बन्ध हुन नसकेको, कूटनीतिक हिसाबले पनि नेपालको प्रधानमन्त्रीले कस्तो खालको प्रोटोकल निभाउने हो वा अन्योलता रहेको जस्तो स्थिति थियो यो बीचमा?
1: किन भन्दाखेरि हामीले के अपेक्षा गरेका थियौँ भन्दाखेरि उच्च स्तरको त्यसमा पनि चाहिँ भारतको विदेश सचिवको भ्रमण हुने भन्ने चाहिने तिथि मिति पनि चाहिने संचार माध्यममा आइसकेको अवस्थामा त्यो भ्रमण स्थगित हुँदाखेरि के भयो केही चाहिँ अलिकति किसिमा गयो कि भन्ने चाहिने आभास भएको थियो। तर हामी दुई देशका बीचको सम्बन्ध चाहिने एक दुईवटा घटनाले नै किसिमले जाने असर पर्ने अलिकति अलिकति चाहिने न्यानोपन कम होला पर्ने भन्ने मलाई लाग्दैन। अब अहिले चाहिने सभापति रवि लामिछानेको भ्रमणले केही किसिममा गएकोलाई पनि त्यसलाई चाहिने न्यानो पार्न मतलब गर्ला।
2: यहाँ त लामो समयलाई थाहा छ, अब यो नेपाली बहस लाखौं जनताले यतिखेर सुनिराख्नु भएको छ। नेपाल भारत नेपालबाट के चाहन्छ र नेपालको भारतसँगको उपस्थिति कस्तो रहनुपर्छ कूटनीतिक हिसाबले?
1: हामी दुईटा घनिष्ठ मित्र हौ। नेपालको सीमा चाहिने भारततिर चाहिने बढी खुलेको छ, बढी सहज छ। जनस्तरमा जति व्यापक सम्बन्ध भारतसँग हाम्रो छ त्यति कसैसित पनि रहेको छैन र राज्य स्तरमा पनि हाम्रा सम्बन्धहरू एकदमै बहुआयामिक बहुपाटाका छन्। जीवनका हरेक क्षेत्रमा विदेशका बीच चाहिने साझेदारी छ, सहकार्य छ। हाम्रो जलवायु पनि एकअर्कालाई असर पार्ने रहेको छ अनि वर्षा आइरहेको छ। वर्षाले चाहिने एकातिर बाढी होला, अर्कोतिर हामीतिर डुबान चाहिने आउला, साझा समस्या छन्। रोग व्याधी आयो भनेपछि पनि एकातिर आयो भने अर्कोतिर चाहिने सर्वा रोगहरू सर्ने सम्भावना रहेका छन्। त्यसरी जलवायुले पनि हामीलाई जोडेको छ, संस्कृतिले पनि जोडेको छ, आर्थिक सम्बन्धले पनि जोडेको छ, इतिहासले पनि जोडेको छ। दुई देशका बीचको सम्बन्ध हाम्रो चाहिँ धेरै क्षेत्रमा रहेको छ। तर केही समस्याहरू छन् इतिहासले चाहिँ हामीलाई दिएका समस्याहरू, थाँतिरहेका समस्या, त्यसलाई समाधान गर्न अल्छी गर्नु आयो भनेपछि पनि एकातिर आयो भने अर्कोतिर चाहिँ सर्वा रोगहरू सर्ने सम्भावना रहेका छन्। त्यसरी जलवायुले पनि हामीलाई जोडेको छ, संस्कृतिले पनि जोडेको छ, आर्थिक

0: हाम्रो गाढा सम्बन्धमा चाहिने अलिकता नकारात्मक अलिकता चिसोपन ल्याइदिन सक्छन् यो बुझ्नुपर्छ।
1: लिपुले कालापानी र लिम्पियाजुराको विषयमा नेपालको स्ट्यान्ड जुन तरिकाले रहनुपर्ने थियो, अस्ति भर्खरै मात्र चीन र भारतले एकलौटी रूपमा सम्झौता गरेर कैलाश मानसरोवर जाने ट्र्याकहरूको बीचमा चाहिँ सहमति भयो, नेपालले कूटनीतिक नोट पठायो, यो आजको मात्रै समस्या होइन, यो लामो समयदेखिको समस्या हो। भारतले नेपालसँग पूरा गर्न किन चाहन्न, वान टु वान वार्ता गर्न किन चाहन्न, शक्तिशाली अर्को देश चीनले समेत यसमा किन नजरअन्दाज गर्दै बसेको छ, यसमा कसरी चाहिँ जान सकिन्छ? जानुहुँदै
0: हामीले कुराकानी गर्नुपर्छ, केही कुरा त राजनीतिक तहमा नखोल्दासम्म प्राविधिक तहमा अथवा अझ चाहिँ परराष्ट्र मन्त्री तहमा पनि खोल्दैनन्। त्यसैले केही कुरा त उच्च स्तरमा प्रधानमन्त्री स्तरमै चाहिँ खोल्नुपर्छ, वार्ताहरू होस्, यसमा हामी के गर्न सकिन्छ भन्ने चाहिँ जिम्मेवारी दिनुपर्दछ जसलाई दिने हो। त्यसैले हाम्रा भ्रमणहरू भेटघाटहरू हुनुपर्छ, यताबाट उता जाने उताबाट यता आउने भन्नेको अर्थ चाहिने के भनेपछि ए भारतप्रति चाहिने नै जाने भयो, भारतसँग नै विशेष सम्बन्ध हो भन्ने होइन, जहाँ चाहिने आवश्यकता पर्छ त्यहाँ जाने हो। त्यसैले हाम्रा चाहिने यो घनिष्ठतालाई हेरेर थाँती भएका विषयहरूमा वार्ताद्वारा समाधान गर्नु हो, संवादद्वारा समाधान गर्नु हो। हामी

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
2: अब चिन्ता नगर्नुहोस्, किनभने
4: मनपाल सूचन अस्पताल तथा सेवा सूची हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 23 गते शनिबार
6: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 23 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउ।
9: सम्पर्क फोन नम्बर 0674 2027
8: 24027
9: सम्पर्क मोबाइल नम्बर 98572597
8: 98511918
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: उनसे मोटू नारी को नी सलसे उसे गरी चो आत्मा सक्षम घर देश फरक अनि कहाँ भो नया नेपाल निर्माण मा जुटेका छन् बराबरी हक अधिकार बाट वञ्चित नहुन है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
3: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म न्यूनतम योग्यता एसईमा न्यूनतम QGPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
4: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-601।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी गर्न सक्छौ,
6: गर्न सक्छौ।

मातृभूमिलाई दाजै किन पार्यो रणभूमिमा मातृभूमिलाई दाजै

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो
1: माइला दाई ए माइला दाई पानी तो धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है
2: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
3: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ पाँच बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
5: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
6: शरीरमा जम्मा भएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
5: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80 अभएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
5: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी

0: भोल्युम बढ़ाने बित्तिकै चाहिँ एकदम राम्रो भयो भन्नुभन्दा बजेटको भोल्युम सँगसँगै हामीले खर्च गर्ने क्षमता प्रणालीमा सुधार गर्नुपर्ने अनि हाम्रो चाहिँ खरिद ऐनहरूमा चाहिँ सुधार्नुपर्ने ऐन कतिपय चीजहरूमा चाहिँ हामीलाई ऐन अथवा हाम्रा नियमहरूको कारणले गर्दाखेरि पनि खर्च नभइरहेको अवस्था हो होइन. अब रेगुलर अब यो रिकरेन्ट रूपमा तलब दिने अफिस चाहिँ व्यवस्थापन गर्ने खर्च चाहिँ शत प्रतिशत होला तर हामीलाई चाहिएको कुरा के हो भने विकासमा कति खर्च हुन्छ भन्ने कुरा हो होइन. र त्यो विकासमा खर्च भयो भने चाहिँ त्यो खर्च गरेको पैसा चाहिँ पिपुलमा पुग्छ जनतामा पुग्छ अनि त्यसले चाहिँ अर्थशास्त्रीय हिसाबमा भन्दाखेरि चाहिँ मल्टिप्लायर इफेक्ट गर्ने हो होइन. तर अब हाम्रो चाहिँ पुँजीगत खर्च चाहिँ एकदम कमजोर देखिएको छ स्वास्थ्यमा. बजेट एक त बजेटै न्यून छ तर त्यो सँगसँगै हामीले भन्न बिर्सनु के हुँदैन भने हाम्रो चाहिँ छुट्याइएको बजेट खर्च गर्ने क्षमता पनि हाम्रो मन्त्रालयहरूले विकास गरिसकेका छैन.
1: अन्य क्षेत्रमा छुट्याएको बजेटको तुलनामा स्वास्थ्यलाई चाहिँ कतिको प्राथमिकतामा परेको जस्तो लाग्छ त यहाँलाई?
0: समग्र हेर्दाखेरि मैले बजेट चाहिँ 93-95 पेजको बजेट मैले सर पल्टाउन पल्टाएँ होइन. एकदम त्यसको अङ्क त मैले हेर्न बाँकी नै छ तर समग्र हेर्दाखेरि शिक्षा र स्वास्थ्यमा त्यति इन्करेजिङ बजेट छैन र टोटल ग्लोबली पनि अहिले जुन बजेटको बजेट निर्माणको जुन सिद्धान्त अथवा त्यसले चाहिँ लिने दर्शनको हिसाबले हेर्दाखेरि पनि यो क्षेत्रहरूमा सोसियल सेक्टरहरूमा चाहिँ त्यति धेरै प्राथमिकता दिएको जस्तो देखिँदैन. हुन त अब बजेटले कृषिलाई पनि त्यति साह्रो धेरै प्राथमिकतामा दिएको छैन होइन. अब अहिले इन्फ्रास्ट्रक्चर्सको निर्माणमा चाहिँ अलिकति बजेट चाहिँ बढी राखेको जस्तो देखिन्छ. त्यो एक हिसाबले हेर्ने हो भने त्यो स्वाभाविक हो. इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट नभइकन अरू चीजहरू चाहिँ डेभलपमेन्ट हुँदैन भन्ने कुरा एउटा पक्ष हो, एउटा थ्योरी हो, एउटा सिद्धान्त हो. तर सँगसँगै हामीले यदि सोसाइटी अथवा पिपलको सोसियल कजेसहरूमा पनि हामीले चाहिँ सँगसँगै सुधार ल्याउन सकेनौँ भने अथवा सोसियल डिटर्मिनेन्ट्सहरूमा पनि सँगसँगै सुधार ल्याउन सकेनौँ भने हाम्रो इन्फ्रास्ट्रक्चरले मात्रै काम गर्दैन होइन. त्यो हिसाबले हेर्दाखेरि चाहिँ सोसियल डिटर्मिनेन्ट्सकोलाई सम्बोधन गर्ने कुरा र अनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्ने कुरालाई ब्यालेन्स गर्नुपर्ने, सन्तुलनमा राख्नुपर्ने चाहिँ एउटा ठूलो चुनौती हो हाम्रो जस्तो देशको बजेटमा निर्माण गर्ने बेलामा. त्यसमा चाहिँ कतै कतै चाहिँ अलिकति चुकेको जस्तो अथवा अलिकति राम्रोसँग सम्बोधन नभएको जस्तो देखिन्छ. फेरि यो अहिलेको बजेटको ट्रेनको मात्रै कुरा गरिरहेको छैन मैले, हाम्रो टोटल बजेटकै ट्रेनमा त्यस्तो देखिन्छ. अहिलेको सरकारलाई गाली गरेको होइन कि, हाम्रो समग्र प्रणालीमा त्यस्तो देखिन्छ. मैले अघि नै भने यो एजिटिज जस्तो के पहिलाकै परम्परालाई चाहिँ धानिएको जस्तो खालको बजेट देखिन्छ. अब उहाँहरू त अहिलेको सरकार त झन्डै दुई तिहाईको म्यान्डेट पाएको सरकार र जनताको अपेक्षा के थियो भन्दाखेरि चाहिँ अलिकति फरक ढंगको आउँछ, अलिकति फरक ढंगले चाहिँ सम्बोधन गरिन्छ भन्ने खालको जुन सोच थियो त्यसमा चाहिँ अहिले बजेट यसो हेर्दाखेरि देखिँदैन.
1: भनेपछि जनताले जुन खालको अपेक्षा यो सरकारसँग गरेको थियो, विगतका सरकारसँग भन्दा धेरै ठूलो अपेक्षा चाहिँ जनताले गरेको, तर यसपालि बजेटले त्यो खालको जनताको अपेक्षालाई चाहिँ पूरा गर्न नसकेको.
0: अब यस्तो पनि भनौँ, यसलाई त्यसरी भन्दाखेरि पनि यो सरकार निर्माण गर्ने प्रक्रियामा अथवा निर्वाचनको प्रक्रियादेखि लिएर सारा ठाउँमा घोषणा पत्रहरूमा जे खालको कुराहरू हामीले चाहिँ असाध्यै धेरै एम्बिसियस भनौँ न महत्वाकांक्षी योजनाहरू राखेर जनतालाई हामीले चाहिँ आकर्षित गराएका थियौं, उत्साहित गराएका थियौं, उत्प्रेरित गराएका थियौं. तर यतापट्टि यदि हामीले चाहिँ ट्रेजरी हेर्ने हो भने अथवा हाम्रो सोर्स हेर्ने हो भने त त्यही पुरानै सोर्स हो नि त. त्यसले गर्दाखेरि हिजो एकदम ठूलो महत्वाकांक्षा हामीले चाहिँ जगायौं तर अहिले त्यो महत्वाकांक्षालाई हामीले चाहिँ सम्बोधन गर्न सकेनौं बजेट मार्फत भन्ने कुरा चाहिँ सान्दर्भिक जस्तो लाग्छ. किनभने स्रोत त हाम्रो त्यही हो, देश त यही हो, हामी नै हौं. हामीसँग आन्तरिक स्रोत कति छ भन्ने कुरा चाहिँ एकदम ठूलो महत्वपूर्ण विषय हो होइन. बाहिर विदेशबाट आएको ऋणले अथवा सहायताले हाम्रो देशमा चाहिँ विकास गर्नको लागि चाहिँ सिग्निफिकेन्टली त्यसले चाहिँ कन्ट्रिब्युसन गर्छ भन्ने कुरा चाहिँ त त्यो गलत कुरा हुन सक्छ होइन. त्यसैले हाम्रो स्रोत अनुसारको हाम्रो बजेट हुने नै भयो. त्यसकारणले यसले स्रोतको व्यवस्थापनमा अझ अलिकति महत्वाकांक्षी भएर व्यवस्थापन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ. तर समग्रमा अब सोसियल डिटर्मिनेन्सको पक्षलाई होइन, समाजका जति पनि यो विकासका मापाङ्कहरू छन् त्यो मापाङ्कहरूमा चाहिँ त्यति साह्रो धेरै प्रभाव पर्ने खालको जस्तो देखिँदैन. मतलब ड्रास्टिकली प्रभाव पर्ने खालको जस्तो देखिँदैन. पुरानो जे प्रगति भइरहेको थियो त्यसैलाई चाहिँ कन्टिन्यू गरौं भन्ने यस्तो खालको चाहिँ यसले सन्देश दिन्छ।
1: जनताले धेरै रुचाएको र जनताले धेरै अपेक्षा गरेको एउटा कार्यक्रम भनेको स्वास्थ्य बीमा कार्यक्रम पनि हो र त्यसमा नयाँपन आउला भन्ने जुन अपेक्षा पनि थियो होइन। अब सरकारले ल्याउँदाखेरि चाहिँ यही संकटग्रस्त अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमलाई चाहिँ उद्धार गर्ने गरी कुल बजेटको 15 अर्ब विनियोजन गरिएको छ भनेर आयो होइन। स्वास्थ्य बीमा कार्यक्रमलाई चाहिँ अब प्रभावकारी बनाउने र व्यापक सुधार गर्ने भनियो, यसमा चाहिँ तपाईँले के पाउनुभयो त?
0: कसरी सम्बोधन गरौं भने नेपाल सरकारकै स्वास्थ्य मन्त्रालयकै प्रगति प्रतिवेदनमा के भनिन्छ भने चैतसम्म, अस्तिको चैतसम्म, अहिले जेठमा हामी कुरा गर्दैछौ, चैतसम्म 18 अरब 21 करोड चाहिँ बकेउता छ, बीमाको बकेउता छ के, तिर्नलाई बाँकी छ, अस्पतालहरूलाई तिर्न बाँकी हो त्यो। अब म काम गर्ने शिक्षण अस्पतालमा पनि करोड़ौं रूपियाँ चाहिँ बाँकी भएर हामीले धान्नै नसकेर बन्द गरेका छौं। त्यो अवस्थामा अझै 18 अरब 21 करोड रूपियाँ चाहिँ तिर्न बाँकी छ। यो बीचमा वैशाख जेठमा अलिअलि 1-2 अरब 3 अरब तिरे पनि अब 15 अरब भन्दा बढ़ी नै बकेउता बाँकी छ। यसपालिको सरकारले चाहिँ 10 अरबमा 5 अरब थपेर 15 अरब बनाएको मात्रै होइन। त्यस कारणले गर्दाखेरि अब हाम्रो त जहिले पनि यो बीमा त के भयो भने एकदमै घाटामा स्रोतविहीन ढंगले चलिराखेको, जनताले धेरै मन पराएको, जनताले जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजाल एकदम प्रभावकारी हामी पुनर्संयोजन गरेर एकदमै पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पूर्वको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो तर केही पनि भएन। यसपालिको बजेटमा पनि त्यही भाषा छ है, त्यसले पनि केही हुने जस्तो देखिँदैन। तर मुख्य कुरा के हो भने यो त रिक्स पुलिङ हो, त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ त्यो सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो।
1: त्यही पुलिङ मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ, तर त्यहाँ जुन कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
0: अब समस्या त्यहीँनिर हो, कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बीमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन गर्नै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बालुवामा पानी हाल्ने हो र बीमाको सिद्धान्त अनुसार पनि यो मिल्दै मिल्दैन। त्यसैले बीमाले त आफै कमाउनुपर्छ र आफै खर्च गर्नुपर्छ, त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि चाहिँ निरन्तर रूपमा रेगुलर रूपमा आमदानी हुने जनताहरूबाट नागरिकहरूबाट केही न केही प्रतिशत चाहिँ बीमामा जम्मा हुने खालको व्यवस्था अनिवार्य रूपमा हामीले नगरुन्जेलसम्म हामीले आन्तरिक स्रोत हामी बढ़ाउन सक्दैनौं। त्यो चाहिँ कानूनमा व्यवस्था छ। उदाहरणको लागि निजामती कर्मचारीहरू हाम्रो चाहिँ स्थायी कर्मचारीहरू रेगुलर तलब पाउनुहुन्छ, शिक्षकले रेगुलर तलब पाउँछ भनेपछि रेगुलर तलब खाने व्यक्तिहरूको तलबको निश्चित प्रतिशत हामी त्यसलाई प्रोग्रेसिभली राख्न पनि सक्छौं। थोर तलब खानेले थोरै प्रतिशत, धेरै तलब खानेले धेरै पैसा हुने गरी निश्चित प्रतिशत 0.5% 1% अफ दि स्यालेरी गरेर हामीले राख्न सक्यौं भने एमाउन्टको हिसाबमा डिफरेन्सेस पनि आउँछ। तर के छ भने एकदम तल्लो चाहिँ तलब खाने मान्छेले पनि सेम गुणस्तरको सेवा प्राप्त गर्ने र माथिल्लो तलब खाने मान्छेले पनि सेम स्तरको गुणस्तरको सेवा प्राप्त गर्ने हुँदाखेरि चाहिँ हामीले सोसियल जस्टिसको पाटोलाई पनि हामीले सम्बोधन गर्न सक्थ्यौं, इक्विटीको कुरालाई पनि हामीले चाहिँ सम्बोधन गर्न सक्थ्यौं। अनिवार्य रूपमा स्रोतको व्यवस्थापन हुने खालको जे कानूनमा व्यवस्था गरेका छौं त्यसलाई एकदमै कडाईका साथ लागू गर्नुपर्ने हो। अहिले कर्मचारीहरूको 10% तलब बढ्यो, 21% भन्ने चाहिँ भ्रम हो, 10% तलब बढ्यो। अब यो 10% तलब बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बीमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। एउटा कुरा के थियो भने सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बीमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो अटोमेटिकली त्यो आखिर त्यहाँ कर्मचारी नै हुने हो नि, त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रा सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बीमालाई समस्या पनि हुने थिएन। अब हरेक वर्ष हामीले यो बीमाको एमाउन्ट चाहिँ 15 अरब बढाउला, अहिले 20 अरब बढाइएको, 30 अरब बढाइएको भए पनि यो त के हो भन्दाखेरि डेभलपमेन्ट कस्टलाई, विकासको पैसालाई हामीले यता खर्च गरेको हो नि। यो सैद्धान्तिक रूपमा धान्न सकिने खालको व्यवस्था व्यवस्था होइन, त्यसैले स्वास्थ्य बिमालाई निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
1: मलाई यहाँनिर अलिकति जोड्न मन लागेको, जस्तो हामीले जति आबद्ध भएको छ नि बिमामा, त्यो आबद्ध भएकोलाई नै त हामीले सेवा दिन सकिरहेका छैनौँ। एकातिर हामीले निजीमा अहिले संकुचन भइसकेका छ, निजीमा चाहिँ बिमा अत्यावश्यक बाहेकोलाई चाहिँ नदिने भनिसकेका छ, सरकारीमा कतिपय सरकारी अस्पताल बन्द नै गरिसकेका छ। भनेपछि एकातिर बिमा कार्यक्रमहरू संकुचनमा गएको छ, अर्कोतिर बिमामा आबद्ध गर्ने संख्या बढाउने भनिरहेका छौं, यो अलिक तालमेल नमिलेको जस्तो छैन?
0: नमिलेकै हो। अब के छ भने बिमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बिमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्दिने हो कि। त्यस कारणले गर्दाखेरि अब के हो भन्दाखेरि अब सेवाको गुणस्तर पनि बढाउनु जरुरी छ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौँ ती मान्छेहरूले बिमालाई कन्टिन्यू गर्नु पर्यो कि। यो वर्ष मेरो अपरेसन गर्नुपर्ने छ, म बिमामा आउँछु, मेरो अपरेसन सकिएपछि अर्को वर्ष म इनरोलै गर्दिनँ कि। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ। त्यसैले त्यो चाहिँ कस्तो भने भोलिन्टियरली बेसमा आफूलाई इच्छा भएको बेलामा बिमामा आउने सेवा लिने, अनि इच्छा नभएको बेलामा सेवामा नआउने भइसके पछाडि त हामीले के गर्ने भयो भन्दाखेरि आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो। मैले हिजो बिरामी हुँदाखेरि चाहिँ 1,00,000 रुपियाँ लिएको थिएँ, त्यस कारणले गर्दाखेरि त्यो 1,00,000 रुपियाँको मलाई त ऋण पो छ त, हरेक मान्छेहरूको पैसाबाट उठेको पैसाबाट मैले 1,00,000 लिएको हो, त्यसमा 3,500 मैले तिरेको थिएँ, त्यो त मैले बिस्तारै पे ब्याक गर्दै जानुपर्छ नि भन्ने कुराको चेत खुल्नुपर्छ कि। त्यो चेत नखोलुन्जेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन।
1: निजी बिमा गर्दाखेरि 1-2 वर्ष ड्रप आउट हुने बित्तिकै त्यो क्यान्सल हुन्छ, त्यस्तै हामीले सरकारीलाई पनि त्यसरी गरेर तर गुणस्तर मा चाहिँ हामीले कम्प्रोमाइज नगर्ने गरी काम गर्नुपर्ने थियो नि।
0: सेवाको गुणस्तर पनि बढाउनु पर्यो, सेवा बेच्न पनि बेचौँ जस्तो खालको फलान ठाउँमा गएर बिमाको सेवा चाहिँ एकदम क्वालिटीको छ है भनेर हामीले बनाउनु पनि पर्यो। अर्कोतिर चाहिँ के छ भन्दाखेरि चाहिँ अब बिमितहरूको लागि जुन इम्पावरमेन्ट सशक्तिकरण किन बिमा गर्ने भन्ने खालको कुराहरू पनि खालि अहिले त कस्तो भइरहेछ भने बिमामा 3-4 वटा कुरा मिक्स भएर भइरहेको छ। एउटा मोरल ह्याजर्ड पनि धेरै छ, जसले चाहिँ बिमाको कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुभएको छ उहाँहरू फेयर एकदम अनेस्ट इमान्दार भएर यो सञ्चालन गरिराख्नु भएको छ कि छैन भनेको अब ह्युज क्वेसन छ। जति पनि उहाँहरूले चाहिँ पेमेन्टको लागि बिलहरू पेश गर्नुभएको छ अथवा दावी गर्नुभएको छ त्यो दावी गरेको कुराहरू सबै ठिक छ कि छैन भनेर एकदम क्वेसन गर्ने ठाउँहरू प्रशस्त छ। त्यसैले देयर इज मोरल ह्याजार्ड, धेरै मोरल ह्याजार्ड भएको छ त्यो एरिया। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ बिमितहरूलाई हामीले कहिलेकाहीँ त के छ भने इन्सुरेन्सको कार्यक्रमबाट तपाईँहरूले इन्सुरेन्स गर्नुभएको छ यो के अरे जेनरल हेल्थ चेकअप भए पनि गराउनुहोस् भनेर त्यसरी इन्करेज गरेको क्या, सेवा लिनको लागि इन्करेज गरिरहेको अवस्थाहरू पनि छ। त्यो त होइन नि त, जेनरल हेल्थ चेकअप गराउनको लागि बिमाको पैसा खर्च गर्न थालेपछि त त्यसपछि त हामी टाटपल्टिने नै हुने होइन। त्यो त बिमाको पैसा जुन त्यहाँ जम्मा गरिएको छ त्यो त साँच्चै नै बिरामी हुँदाखेरि यो ढंगले चाहिँ खर्च गर्ने भनेर जुन एउटा शर्त बनाइएको छ त्यही अनुसार खर्च गर्नुपर्छ होइन। अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि चाहिँ अहिले चर्चामा त आएको छ बिमाको एउटा चाहिँ हामीले सोलो प्याकेज बनायौँ क्या, 3,500 रुपियाँ तिरेपछि ब्लाब्ला यो पाइन्छ भनेर होइन। तर त्यो भन्दाखेरि पनि तपाईँले सेवा स्पेसिफिक मुटुको रोगसँग सम्बन्धित कति अथवा फोक्सोको रोगसँग सम्बन्धित कति, क्यान्सर भयो भने कति होइन, यो अलिकति फरक फरक खालको चाहिँ बिमाको प्रिमियमहरू पनि हामीले बनाउन सक्यौँ भने सम्भवतः मान्छेहरूले आफ्नो रोग अनुसारको चाहिँ बिमित हुने त्यो पनि एउटा चाहिँ चल्न सक्छ होला। त्यसैले बिमालाई अलिकति चाहिँ रिस्ट्रक्चरै गर्ने र अनिवार्य बिमाको रूपमा लिएर जाने कुरा मात्रै चाहिँ यो सस्टेनेबल एप्रोच हुन्छ भन्ने मलाई लाग्छ।
1: जस्तो निजीमा चाहिँ अब सेवा लिन जाँदा 3% कर बढाउने जुन आएको छ बजेटमा होइन, यसले चाहिँ झन् भनौ न निजीमा चाहिँ सरकारीमा सेवा लिन जाउँ दिनभरि लाग्छ, निजीमा सेवा लिन जाउँ फेरि ट्याक्स है, भनेपछि के यसमा चाहिँ के गर्न खोज्या सरले सरकारले विशेष गरेर
0: सोसियल जस्टिसको हिसाबले यो न्यायपूर्ण हो है। किनभने 3% ट्याक्स चाहिँ स्वास्थ्य जोसुकै मान्छेको पनि स्वास्थ्यको सेवा लिँदाखेरि चाहिँ ट्याक्स तिर्नुपर्ने खालको जुन चाहिँ भर्जन आयो त्यो भनेको सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ यो गलत छ होइन। अब दोस्रो विषय चाहिँ के हो भन्दाखेरि चाहिँ अब तिमी ट्याक्स तिर्न नसक्नेहरू अनि तिमी पैसा नभएकाहरू चाहिँ सरकारमा जाऊ, पैसा भएका प्रशस्त पैसा भएका मान्छे चाहिँ निजीमा जाऊ र ट्याक्स तिर सरकारलाई भन्ने खालको पनि एउटा चाहिँ त्यो ह्याभ एन्ड ह्याभ नटको कन्सेप्टलाई अलिकति बढी बढुवा दिने खालको पनि यो फिलोसफिकली त्यस्तो सेन्स आउने खालको पनि यो भयो कि त्यसैले अब सम्भवतः सरकारले के सोचेको होला भन्दाखेरि धनीहरू पैसा तिर्न सक्नेहरू चाहिँ निजीमा जान्छन् त्यस कारणले गर्दा उनीहरूबाट ट्याक्स उठाउँदाखेरि केही पनि समस्या हुँदैन त्यसले राजस्वमा वृद्धि नै गर्छ किनभने अरू ठाउँमा राजस्व अलिअलि छुट गरेको हुनाले त्यसलाई पुर्ताल गर्न सरकारले विभिन्न ठाउँ खोज्नु पर्यो त्यो खोज्दाखेरि चाहिँ यो धनी निजीमा गए र सेवा लिने भनेको चाहिँ धनीले हो भन्ने हो होइन तर अब यो कस्तो छ भने
1: यसमा यो नैसर्गिक अधिकारहरू छ नि स्वास्थ्य शिक्षा जस्तो नैसर्गिक अधिकारमा चाहिँ ट्याक्स लगायतका कुराहरू बढावा हुने गुणस्तरमा कमी आउने अनि अलिकति सेवाहरू संकुचन हुने गरेको छ अनि अन्यमा चाहिँ फैलाएर त्यो चाहिँ साँच्चीकै यो न्याय भएको छ
0: त्यसरी सामाजिक न्यायको सिद्धान्त अनुसार यो बिठिक भयो होइन अनि अब निजीमा जानेहरू चाहिँ अलिक सम्पत्तिवाला र सम्पत्ति नभएकावालाहरू ट्याक्स तिर्न नचाहनेहरू चाहिँ सरकारमा सरकारी कार्यालयमा जाऊ सरकारी अस्पतालमा जाऊ त्यहाँ लाइन लाग होइन र त्यहाँ जस्तो सेवा हामीले दिन्छौँ त्यस्तै सेवा लिऊ भने जस्तो खालको अर्थ लाग्ने खालको स्थिति सिर्जना भयो यसले चाहिँ त्यति पोजिटिभ मेसेज जान्छ जस्तो मलाई लाग्दैन
1: यसपालि बजेटले साँच्चीकै गरीब र विपन्न परिवारलाई भुल्नै खोज्या हो त
0: यसपालिको बजेटमा रमाइलो कुरा के छ भने गरीब भन्ने शब्द एक ठाउँ कि दुई ठाउँ मात्रै आएको छ के भनिएको छ भने यो मध्यम वर्गको लागि हित हुने खालको चाहिँ बजेट हो भनेर वास्तवमा त्यो यो वा त्यो ढंगले चाहिँ मिडल क्लास फ्यामिलीजहरू मिडल क्लासलाई चाहिँ अलिकति चाहिँ सपोर्ट गर्ने खालको बजेट चाहिँ देखिएको छ अब यसले के देखायो भन्दाखेरि हाम्रो गरिबीको रेखा मुनि हुने गरीबहरू भनौँ न जसलाई चाहिँ हामीले सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ उनीहरूलाई संरक्षण गरिनु पर्थ्यो सरकारले संरक्षण गरिनु पर्थ्यो हाम्रो बिमामा पनि त्यही कुराहरू हामीले चाहिँ कानूनत्व त्यसलाई लागू गर्न खोजेका छौँ हरेक सामाजिक सुरक्षाको कुराहरू पनि हामीले वास्तवमा सेफ्टी नेट बनाउन खोजेको हो कि जोसँग पैसा छैन जोसँग चाहिँ स्रोत छैन त्यो स्रोत नहुने नागरिकहरूलाई पनि त्यो चाहिँ राज्यको दायित्व हो कि उनीहरूले पनि स्रोत हुनेहरूको जतिकै उनीहरूले जतिकै स्वास्थ्य सेवा शिक्षाको सेवाहरू चाहिँ प्राप्त गर्न पाउनुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ संविधानले नैसर्गिक अधिकारभित्र चाहिँ त्यसलाई व्यवस्थापन गर्न खोजेको विषय हो यो होइन तर अब यहाँ अहिले के भयो भने बजेटले चाहिँ त्यो 21% जति जुन गरिबीको रेखा मुनिका व्यक्तिहरूलाई पनि यसले सम्बोधन गर्न सकेका छैन र अर्को चाहिँ कस्तो भने यो दीर्घ रोगहरू बढ्दै जाँदाखेरि नन कम्युनिकेबल डिजिज चाहिँ हाम्रोमा अहिले 71% मृत्युको कारण भनौँ न चाहिँ नन कम्युनिकेबल डिजिज भएको छ होइन र नन कम्युनिकेबल डिजिज भनेको लामो समयसम्म लाग्ने रोग हो त्यसैले लामो समयसम्म औषधि खानुपर्ने रोग हो र यसको वृद्धिको कारणले गर्दाखेरि चाहिँ हरेक वर्ष करिब करिब 4% मान्छेहरू चाहिँ क्याटास्ट्रोफिक एक्सपेन्सेसमा जान्छ भनेको त्यो गरिबीको रेखा माथि भएको मान्छे तल झर्दै जान्छ कि होइन अथवा उसको आमदानीको 40% भन्दा बढी चाहिँ खर्च उसले उपचारमा गर्नुपर्ने हुन्छ त्यसैले रोगको प्याटर्नको कारणले गर्दाखेरि खर्चको प्याटर्न पनि एकदम बढेर गएको छ
1: तर उनीहरूको लागि पनि यसपालि
0: सम्बोधन खासै भएको छैन होइन अब हुन त अब त्यहाँ के छ भने ट्रिटमेन्टको प्याकेजहरू एसेन्सियल आधारभूत स्वास्थ्य सेवाको प्याकेजहरूलाई हामीले चाहिँ सुधार्छौं भनिएको छ तर यो चाहिँ कस्तो भने गोलमोटोल टाइपको आयो क्या जस्तो तपाईँले आरोग्य पर्यटन भने जस्तै क्या त्यो भनेको के हो भनेर आएको छैन नि त्यस्तै गोलमोटोल टाइपको केही कुराहरू चाहिँ भनिएको छ तर खास स्पेसिफिक भएर त्यसलाई सम्बोधन गर्ने गरी चाहिँ बजेट आउन सकेका छ।
1: हामी कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटका बारेमा चर्चा गरिरहेका छौं। कुराकानीमा आज हामीसँग स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की हुनुहुन्छ र विशेष गरेर हामीले चर्चा गरिरहँदाखेरि चाहिँ यो सुर्तिजन्य पदार्थको कुरा पनि जोडौं। सुर्तिजन्य पदार्थमा चाहिँ सरकारलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार कुल चाहिँ 75% पुर्याउनु पर्ने बताए पनि यसपालि सरकारले यसपालि खासै यसलाई चाहिँ बढावा गरेन के हो यसमा अलिकति क्लियर गरिदिनु।
0: जनस्वास्थ्यको एउटा विद्यार्थी भएको नाताले अहिले गरेको सरकारले गरेको यो चाहिँ गम्भीर भूल हो। सुर्तिजन्य पदार्थमा उसले चाहिँ करको दायरा म अलिकति बढाउँछु 10% बढाउँछु भनेर यस्तो भेग कुरा राखिदियो। यो त संसारभरि सिन ट्याक्सको रूपमा यसलाई चाहिँ ट्याक्स चाहिँ एकदम वृद्धि गर्दाखेरि विभिन्न देशहरूमा चाहिँ सुर्तिजन्य पदार्थको सेवनमा कमी भएको देखिएको छ। अनि यहाँ चलाखीपूर्ण के लेखिएको छ भन्दाखेरि यो सम्भवत 69 को मा चुरोटमा 10% वृद्धि गरिनेछ भनेको छ क्या, चुरोटमा मात्रै। श्रुतिजन्य पदार्थहरू त यति धेरै छ नि चुरोट बाहेक, पनि त्यो चुरोटमा बाहेक अरू श्रुतिजन्य पदार्थको बारेमा यसले केही स्पेल आउट पनि गरेका छैन। चुरोट भनेर अलिकति 10% वृद्धि गरिनेछ भन्ने कुराहरू गरेका छ एकातिर, अर्कोतिर चुरोट कारखानाहरूलाई प्रमोसन हुने गरी बजेटमा सम्बोधन पनि गरिएको छ। यसले के भयो भने ट्याक्स तिर्ने अथवा चाहिँ खपत धेरै हुने भएको हुनाले त्यसले चाहिँ अर्थशास्त्री हिसाबमा चाहिँ सरकारलाई ट्याक्स दिने रेभिन्यू जेनेरेट त गर्ला, तर त्यो रेभिन्यू जेनेरेट गरेको भन्दा डबल ट्रिपलले जनस्वास्थ्यमा यसले प्रभाव पार्ने खालको असाध्यै कुनै पनि हिसाबमा सुतीले चाहिँ जनस्वास्थ्यमा काहीँ पनि फाइदा नगर्ने खालको
1: 40,000 को त प्रत्येक वर्ष
0: मृत्युको प्रमुख कारण। क्यान्सरको कुरा गरौं सुती ठोकिन्छ, होइन मुटुको रोगको कुरा गरौं सुती ठोकिन्छ, हरेक कुराहरूमा जति पनि डिजिज अहिले बढ़िरहेछ त्यसको एउटा महत्वपूर्ण कारक तत्वको रूपमा चाहिँ श्रुतिजन्य पदार्थ हो, होइन त्यसमा उहाँले चुरोट भनेर अरू श्रुतिजन्य पदार्थलाई छोडी पनि दिनुभयो, किनभने यो त त्यो लेखिएको कुरा त कानून जस्तो हुन्छ नि। अब श्रुतिको उत्पादकहरूले यो त चुरोटमा मात्रै हो भनिसके पछाडि अरू श्रुतिमा नलाग्ने हो भन्ने हिसाबमा यो चाहिँ प्लिट हुन्छ, होइन त्यसैले यहाँ गम्भीर यो चाहिँ सँगसँगै श्रुति सँगसँगै अर्को हाम्रो चाहिँ देशको सबभन्दा ठूलो अर्को समस्या स्वास्थ्यको समस्या भनेको चाहिँ मदिराजन्य पदार्थ हो, त्यसको सही सदुपयोगको कुरा हो। यहाँ के गरिदियो भने मदिराजन्य पदार्थहरूको प्रवर्धनसँग जोडेर बजेट भाषण आयो, यसले के छ भने राजस्व वृद्धि गर्ला, हाम्रो नेपालमा बनेको चाहिँ मदिराजन्य पदार्थलाई चाहिँ विदेशमा चाहिँ एक्सपोर्ट गर्ने अनि माइक्रो ब्रुअरीहरूलाई पनि मतलब चाहिँ ट्याक्सको दायराभित्र लिएर आउने भनेको घरेलु उत्पादनहरूलाई पनि ट्याक्सको दायरामा लिएर आउने भन्ने कुराहरू चाहिँ भयो, होइन अब यसले के गर्यो भन्दाखेरि त्यो अझ पैसा कमाउनको लागि अथवा राजस्व वृद्धि गर्नको लागि हामीले मदिराको उद्योगहरूलाई इन्करेज गरिराख्यौँ, होइन यसले चाहिँ के गर्यो भन्दाखेरि चाहिँ मदिराको खपतलाई बढाउने भने जनचेतना जतिसुकै राम्रो बनाए पनि सशक्तिकरण जतिसुकै गरे पनि चेतना भएकै मान्छेहरूले खाने हुन् त।
1: विज्ञहरूले चाहिँ भेप र ई सिगरेटले गर्दा जुन युवा हो त्यसमा लतमा लागे र त्यसले गर्दाखेरि जुन खालका जनस्वास्थ्यमा असर पुर्याएका कुरालाई चाहिँ सरकारले सम्बोधन गर्नेछ भन्ने जुन आशा लिएका थिए थुप्रै विज्ञहरूले, होइन निराशाजनक र जनस्वास्थ्य विरोधी पनि भयो।
0: यो 3-4 कुराहरू चाहिँ अहिले संसारमा आइरहेको, एउटा चाहिँ टुबाकोले भन्दा बढी समस्या बनाउने खालको धुवा हो त्यो, त्यसमा निकोटिन छँदैछ, अरू चाहिँ कार्बन पार्टिकल्सहरू टन्ने छँदैछ, त्यसैले भेपको लाई त्यसरी प्रचार प्रसार गरियो, त्यसमा चाहिँ यति धेरै तपाईँको फ्लेभरहरूमा राखियो कि मान्छेहरूलाई चाहिँ अनि यङहरूलाई टार्गेट गरियो, र नेपालको सन्दर्भमा त यङ मात्रै होइन कि फिमेलहरूलाई बढी टार्गेट गरेको देखिन्छ, होइन यसले गर्दाखेरि चाहिँ त्यसको संख्या त्यसको प्रयोग गर्नेको संख्या चाहिँ बढ़िरहेको छ। अर्को चाहिँ सेरोगेटेड एडभर्टिजमेन्ट भन्छ कि सूर्य टुबाको अथवा सूर्य नेपाल भनेर सर्टको पछाडिपट्टि लेख्ने कि, त्यस्तै गरेर चाहिँ अल्कोहलको पनि विभिन्न ब्रान्डहरूलाई चाहिँ कपडादेखि लिएर सारा ठाउँमा त्यसको ब्रान्डको नेमहरू लेख्ने, होइन एयरप्लेनमा चढ्नुभयो भने डोमेस्टिक फ्लाइटहरूमा चाहिँ सिटमा राखिएको छ क्या रुसल्यान मिनरल वाटर भनेर, सेरोगेटेड एडभर्टिजमेन्टहरूको कुराहरूदेखि लिएर भेप लगायतको चाहिँ नन टुबाको धुमपान भनेर एकदमै टक्सिक चिजहरू जुन चाहिँ बजारमा बिक्री भइरहेछ, यस्तो चिजहरूलाई त अहिलेको बजेटले अथवा नीति तथा कार्यक्रमले पनि खासै सम्बोधन गरेको देखिने,
1: जुन चाहिँ एकदमै आधारभूत आवश्यकता र अत्यावश्यक सेवाहरूमा पर्छ र जसलाई चाहिँ सरकारले यसपालि सम्बोधन गर्नै पर्ने थियो ती कुराहरू चाहिँ छुटेको, यहाँले चाहिँ के देख्नुभयो त?
0: सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन भनेर, होइन सीडीसी को नामबाट एकदम फेमस छ, काम भनेको के छ भने रोगको रोकथाम सँगसँगै नयाँ इनोभेसन गर्ने, रिसर्च गर्ने र त्यसलाई स्ट्रिम लाइन गर्ने, स्ट्यान्डर्ड बनाउने, प्रोटोकल बनाउने, गाइडलाइन बनाउने र चाहिँ होल चाहिँ हेल्थको सेक्टरलाई इम्पावर गर्ने पावरफुल संस्थाको रूपमा मानिन्छ। महामारी हुँदाखेरि अरू विभिन्न खालको चाहिँ स्वास्थ्यको समस्याहरू हुँदाखेरि पनि त्यसले कमान्ड गर्ने हो, त्यस्तो खालको चाहिँ सिरिसी बनाउनु पर्यो भनेको नीतिमा त्यो आयो तर बजेटमा आएन। हामी धेरैको पद चाहिँ यताउता हुने हो कि भन्ने डरले अनि नेगेटिभ एडभोकेसी भएको बुझ्छु मैले। अब अहिलेको जुन टेकुको संरचना छ त्यो टेकुको संरचना 3 संरचना बनाइसके पछाडि त्यो टेकुको कुनै काम छैन, त्यहाँको संरचनालाई हामीले प्रदेशमा लानुपर्छ, प्रदेशलाई हामीले सशक्त बनाउनुपर्छ र स्थानीय स्वास्थ्यको धेरै चिजहरू चाहिँ स्थानीय सरकारले गर्ने हो कि, त्यो संविधानले राम्रोसँग बुझेको छ, संविधानमा राम्रोसँग उल्लेखित गरिएको छ, तर त्यो संविधानमा भएको कुरा स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारमा बाँड्दाखेरि त्यो बाँड्ने लेख्ने टास्क एनालाइसिस गर्ने फंक्सनल एनालाइसिस गर्ने चाहिँ को भयो भन्दाखेरि चाहिँ त्यही स्वास्थ्यको कर्मचारी भयो क्या होइन त्यसैले त्यसलाई चाहिँ अलिकति हामीले विकेन्द्रीकृत गर्ने गरी चाहिँ यो सरकारले सक्थ्यो अरू सरकारले सक्दैन थियो तर यो सरकारले सक्थ्यो त्यसमा आँट गरेको जस्तो मलाई लाग्दैन स्थानीय सरकारलाई एउटा जनस्वास्थ्य अधिकृत पनि हामीले दिएनौं तर सबै चाहिँ गाउँपालिकाहरूमा नगरपालिकाहरूमा कम्तीमा आधारभूत स्वास्थ्य सेवा चाहिँ पुग्नुपर्छ भन्ने हिसाबमा अस्पतालको कन्सेप्ट भयो र धेरैवटा चाहिँ यो नगरपालिकाहरू पालिकाहरूले अस्पतालहरू पनि बनाए 110 जति अस्पताल त अहिले बनिसकेका छन् होइन 336 भन्नुभएको छ 356 अस्पताल हो वास्तवमा
1: भनेको संरचनागत रूपमा सुधार भयो
0: त्यो तल
1: कमजोर भयो
0: यस तल अस्पतालहरू बनाउने भनेर भन्यो अस्पतालहरू बनेको छ अहिलेको सरकारले पनि यसलाई चाहिँ बनाउने भनेर भनेको छ तर त्यो सँगसँगै हुनुपर्ने अरू संरचनाहरू अस्पतालहरू ठूल्ठूलो अस्पतालहरू बनाएर त्यहाँ कर्मचारी छैन भने त्यहाँ डाक्टर छैन भने त्यहाँ सेवा छैन भने त्यो त झन् फेरि सरकारको चाहिँ स्रोतको दुरूपयोग हुन्छ होइन पुनर्संरचनामा चाहिँ अलिकति बढी जोड गर्नुपर्ने हो त्यो चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अथवा चाहिँ अहिलेको बजेटमा एकदमै सन्तुष्ट हुने गरी चाहिँ आएको छैन तर पुराना कुराहरूलाई उहाँले निरन्तरता दिनुभएको छ त्यो लङ टर्ममा प्रभाव पर्ने खालको कुराहरूमा चाहिँ हाम्रो सोच एकदम पुगेको छैन र अलिकति हरेक सरकार आउने पपुलर हुन खोज्नेले हामीले खासै विकास
1: दीर्घकालीन रूपमा चाहिँ सोच भएन
0: तपाईँ
1: अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौं स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ आजको कार्यक्रममा आउँदो आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौं कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की डाक्टर म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिदो नेपालमा राम्रो पक्ष चाहिँ केलाई दिनुहुन्छ सरकारले चाहिँ यसपालि साँच्चीकै यो चिज चाहिँ एकदमै राम्रो गर्यो भन्ने त्यस्तो केही छ
0: मैले भने नि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एउटा एकदम राम्रो कुरा हो एउटा मात्रै संरचना चाहिँ स्वास्थ्यमा बनाइदिनु भयो भने यो एकदमै पावरफुल हुन्छ र यसले चाहिँ एक खालको एउटा छलाङ मार्ने खालको अथवा क्रान्तिकारी एचिभमेन्ट हुन्छ अब सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता भनेर मन्त्रालयको नामै परिवर्तन गरेका छ मैले अघि पनि भने यो फूड सेक्युरिटीको भन्दा फूड सेफ्टीको पक्षलाई चाहिँ बढी जोड गरेर सरकारले जे कार्यक्रमहरू ल्याइरहेछ मन्त्रालयको पुनर्संरचना गर्न खोजिरहेछ यो चाहिँ मलाई लाग्छ स्वास्थ्यको दृष्टिकोणबाट जनस्वास्थ्यको दृष्टिकोणबाट यो असाध्यै राम्रो कदम हो यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ अर्को चाहिँ राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ भन्नुभएको छ यो पनि अर्को के हो भने नेपालमा जुन स्वास्थ्यको गुणस्तर चाहिँ एकदम कमजोर छ भन्ने जुन क्लेम छ दावी छ त्यो कुरा चाहिँ साँच्चै नै गुणस्तर कस्तो छ भन्ने कुरालाई निर्धारण गर्न गुणस्तर निर्धारण गर्नलाई यो खालको प्राधिकरण यो चाहिँ अधिकार सम्पन्न प्राधिकरण चाहिँ गरिदिन सक्यो स्थापना गर्न सक्यो भने यो अर्को एकदम राम्रो कुरा छ अनि अर्को कुरा चाहिँ यो आधारभूत तहको अस्पतालहरू जुन बनाउने सरकारहरूले अभियान सञ्चालन गरेका थिए योभन्दा अगाडिको सरकारहरूले पनि त्यसको निरन्तरता उहाँहरूले दिनुभएको छ त्यो चाहिँ आधारभूत तहमा आधारभूत स्वास्थ्यलाई हामीले चाहिँ त्यहाँ लिएर जान सक्ने र स्वास्थ्यको प्रवर्धनदेखि लिएर रोग रोकथामदेखि लिएर सामान्य रोगको उपचारको व्यवस्था चाहिँ हामीले तलको स्थानीय सरकारबाट गर्न सक्यौं भने यो विशेषज्ञ लेभलको अस्पतालहरू उदाहरणको लागि वीर अस्पताल भयो शिक्षण अस्पतालहरू भए यस्ता अस्पतालहरूमा त विशेषज्ञ चिकित्साको लागि मात्रै मानिसहरू आउने खालको व्यवस्था हुन सक्छ त्यसैले यो निरन्तरतालाई राम्रो मानिन्छ ट्रमा सेन्टरहरू र ट्रमा नीतिलाई उहाँहरूले चाहिँ इम्प्लिमेन्ट गर्छौं भनेर भन्नुभएको छ यो अहिले ट्राफिक एक्सिडेन्ट रोड ट्राफिक एक्सिडेन्टदेखि लिएर अरू एक्सिडेन्टहरू पनि एकदम बढिरहेको अवस्था बाटो जति बढ्यो इन्फ्रास्ट्रक्चर जति बढ़्यो त्यति नै दुर्घटनाका सम्भावनाहरू पनि बढ्दै जान्छन्। त्यसैले त्यसलाई चाहिँ एकदमै व्यवस्थित ढंगले सम्बोधन जरूरी छ र यो चाहिँ हामीले ट्रमासँग सम्बन्धित नीति चाहिँ अलि अगाडिदेखि नै बनाउनुपर्छ भन्ने कुराहरू जुन चाहिँ स्वास्थ्यको क्षेत्रमा महसुस गरिएको थियो उहाँहरूले हामी गर्छौं भन्नुभएको छ। यसले चाहिँ के हो भने कुनै पनि मान्छे घाइते भएर उपचार नपाएर मर्ने खालको परिस्थितिबाट चाहिँ हामीले रोक्नुपर्छ। यदि त्यो गर्न सकियो भने मात्रै राज्यको दायित्व अथवा राज्यले चाहिँ हामीलाई हेर्यो है सम्बोधन गर्यो है भन्ने कुराहरू चाहिँ देखिन्छ। त्यसैले यो चाहिँ सरकारका राम्रा पक्षहरू जस्तो मलाई लाग्छ। अब तर केही केही चिजहरू चाहिँ एकदमै उच्चारण गर्नै पर्ने खालको कुराहरू छ क्या। जस्तो एउटा चाहिँ के लेखिएको छ उनले भने कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। यो चाहिँ यस्तो मान्छेले चाहिँ बजेट बनायो जसले सुदूरपश्चिम र कर्णाली देखेकै छैन भने जस्तो भयो क्या है। अब त्यहाँ चाहिँ यस्तो दूर दराज छ, यति रिमोट एरिया हो, त्यहाँ चाहिँ केही मान्छेहरू चाहिँ बसेका छन्, तिनीहरूलाई चाहिँ हामीले टेलिमेडिसिनबाट चाहिँ सेवा दिने हो अनि कन्सल्टेसनहरू गर्ने हो, त्यहाँ त अर्को केही पनि गर्न सकिँदैन भन्ने खालको जस्तो देखिन्छ। त्यहाँ के हो भने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानै छ, त्यहाँ उसले चाहिँ विशेषज्ञ लेभलको जनशक्ति नै उत्पादन गरिरहेछ होइन, र ती कुराहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लाका अस्पतालहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लामा हामीले विशेषज्ञ सेवाहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई बढी जोड दिनु पर्थ्यो। र टेलिमेडिसिन सेवा भनेको चाहिँ कस्तो भने अब त्यही जिल्लाभित्रबाट, जस्तो जिल्लाभित्र पनि त दुर्गम क्षेत्रहरू छ नि, ती जिल्लाले दुर्गम क्षेत्रका आधारभूत तहका स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा चाहिँ टेलिमेडिसिन अथवा चाहिँ यो भिडियो कन्सल्टेसनहरू गरेर त्यहीँको दुर्गम क्षेत्रहरूको लागि चाहिँ केही राहत अथवा सहुलियत सेवा प्रदान गर्नको लागि, स्पेसली इमर्जेन्सी सेवाहरू प्रदान गर्नको लागि चाहिँ प्रयोग गर्न सकिन्थ्यो। त्यहाँ एजिफी केही पनि छैन भन्ने खालको ढंगले भएका कुराहरूलाई पनि अन्डर इस्टिमेट गरेको जस्तो यो बजेटले बनायो। कर्णाली र सुदूरपश्चिमलाई चाहिँ अन्डर इस्टिमेटै गरेको हो कि भन्ने खालको चाहिँ देखिन्छ। पोहोरको र यसको पालीमा त्यस्तो धेरै क्रान्तिकारी फरक छैन। अब एक दुईवटा कुरा चाहिँ यस्तो छ कि जस्तो तपाईँले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु भन्नुभएको छ, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु भन्दाखेरि एकदम धेरै चाहिँ त्यहाँ पार्लियामेन्टमा पनि ढपढप आएको थियो, मान्छेहरूलाई सुन्दा पनि एकदम कर्णप्रिय लाग्छ। तर दोब्बर भत्तामा दोब्बर गरेको छु भनेपछि त्यसको बेसिक बेस कति थियो भन्ने हो, अनि त्यसमा भत्ता दोब्बर गरेर के मिनिङ हुन्छ, 500 नै पुर्याउनु भयो भने के मिनिङ हुन्छ अहिलेको चाहिँ महँगीमा, अहिलेको चाहिँ समस्यामा। त्यसैले चाहिँ एकदम पपुलर जस्तो देखियो क्या, यो चाहिँ खासै सब्सटेन्सियल त्यसमा केही फरक नपर्ने, तर भन्दाखेरि दोब्बर गरेको छु। तर गर्नुपर्ने कुरा के थियो भने बेसिक स्यालेरीको कति गुणा, एउटा डिएमा उसले प्राप्त गर्ने बेसिक स्यालेरीको 1.5 गुणा अथवा 2 गुणा बढी। रातिको ड्युटी भनेको जहिले पनि रिस्की हो नि, रातिको ड्युटी भनेको जहिले पनि जटिल हो नि, त्यो खास गरी फेरि नर्सहरूलाई जसको चाहिँ बच्चा छ, बच्चाको आमा हुनुहुन्छ, परिवार छ, परिवार बच्चा सबै छोडेर अस्पतालमा ड्युटी गर्न जाने मान्छेलाई चाहिँ हिजो कुनै जमानामा त्यो 175 पनि एकदम धेरै थियो होला, तर त्यो धेरै जमानाको अगाडिको, हामी स्टुडेन्ट हुनुभन्दा अगाडिको हो। भनेपछि अब अहिलेको परिप्रेक्ष्यमा हामीले स्यालेरीसँग यसलाई बेस चाहिँ एउटा चाहिँ निश्चित बेससँग जोडेर त्यसको यति गुणा भन्ने हिसाबले गर्नुभएको भए सायद यो मोटिभेटिङ हुन्थ्यो होला जस्तो मलाई लाग्छ।
1: यो सरकारले जलन उपचार सेवाको पहुँच विस्तार गर्न पनि भनेको छ होइन,
0: यो चाहिँ के हो भने तपाईँले योभन्दा अगाडिको 80-81 81-82 चाहिँ
1: निरन्तर
0: बजेट हेर्नुभयो भने जस्ताको तस्तै छ,
1: कपी पेस्ट मात्रै भयो होइन, विकेन्द्रीकृत हुनुपर्ने हो नि यो जलन सेवा होइन, सुदूरपश्चिमको बिरामीलाई काठमाडौँ ल्याइराख्ने
0: पर्ने होइन, हुँदै हुँदैन। यो त कस्तो भने यो त इम्पावरमेन्ट कुरा पनि हो। हामीले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई बर्नको म्यानेजमेन्टमा तलदेखि माथिसम्म सबैले पढेको छ। अहिलेको बर्नको केस हेर्दा, यसको टाइप हेर्दाखेरि के कुराहरू चाहिँ हामीले त्यसलाई अलिकति बढी प्रायोरिटी दिन सक्यौं भने जिल्ला अस्पतालदेखि लिएर प्राथमिक सेवा, बर्नको म्यानेजमेन्टमा सबभन्दा धेरै ख्याल गर्नुपर्ने भनेको चाहिँ बर्न हुने बित्तिकै गर्नुपर्ने प्राथमिक उपचार हो होइन, त्यो प्राथमिक उपचारमा चाहिँ हामीले कति धेरै ध्यान दिन्छौं भन्ने कुराहरू चाहिँ महत्वपूर्ण हुन्छ। त्यसरी प्रणालीगत हिसाबले प्रणाली सुधारमा यसलाई लानुपर्छ र त्यो विशेषज्ञताको आधारमा हरेक अस्पतालमा बर्नलाई म्यानेज गर्ने खालको क्षमता विकास गर्नुपर्छ। बर्न हुने बित्तिकै एकदमै टाढाबाट काठमाडौँ ल्याउनु भनेको त्यो बाटैमै संक्रमण गराउने अनि त्यो बर्नको प्राथमिक उपचार राम्रोसँग भएन भने तपाईँ हामीले चाहिँ काठमाडौँमा एकदमै राम्रो सुपर स्पेसियालिटी हामीले बनायौं भने पनि त्यसले खासै काम गर्दैन कि विकेन्द्रीकृतै गर्नुपर्छ। तपाईँले भने जस्तो डेडिकेटेड युनिटहरू बनाइनै पर्छ, बढी फोकस चाहिँ यसलाई प्राथमिक उपचार गर्नुपर्छ।
1: बजेट भन्दा केही दिन अगाडि चाहिँ स्वास्थ्य बीमा कार्यक्रममा मातृ स्वास्थ्य सेवा कार्यक्रमका केही कार्यक्रमहरू चाहिँ घटाएको चाहिँ पाइयो होइन, त्यसपछि आएर बजेटले पनि खासै सम्बोधन नगरेको पाइयो। मातृ स्वास्थ्य सेवामा चाहिँ सरकारले यसलाई चाहिँ अलिकति प्राथमिकतामा चाहिँ कम परेको हो कि के हो यसमा?
0: खास गरी स्वास्थ्यको बजेट चाहिँ यो इभेन्ट बेस्ड बजेट जस्तो छ कि हामीले पोलिसी बेस्ड अथवा चाहिँ यसको चाहिँ हामीले जुन योजना बनाएको छौँ त्यो योजनाको चाहिँ प्रोग्राम बेस्ड भन्दा पनि यो इभेन्ट बेस्ड बजेटिङ जस्तो छ यो धेरै होइन। त्यसैले योभन्दा अगाडि मातृ शिशुको कार्यक्रमहरू प्राय गरेर एक्सटर्नल डेभलपमेन्ट पार्टनरको फण्डिङबाट चलिरहेको थियो, एकदमै राम्रो चलेको थियो। नेपालमा हामीले मातृ शिशुको स्वास्थ्यसँग सुधार्ने कुराहरूमा चाहिँ धेरै नै सुधार गरेका हौ, अझै सुधार्न बाँकी छ तर धेरै नै सुधार गरेका हौ र त्यसमा एक्सटर्नल डेभलपमेन्ट पार्टनरको ठूलो लगानी छ होइन। अब त्यो लगानी घट्यो अहिले यो पछिल्लो दिनमा वास्तवमा विश्वमा आएको परिवर्तनको कारणले गर्दाखेरि चाहिँ घट्यो। अब घटिसके पछाडि जुन सरकारले जिम्मा लिनुपर्ने हो नि त एज इट इज जे कार्यक्रमहरू भइरहेछ त्यो कार्यक्रम त जिम्मा लिनुपर्ने हो, त्यो जिम्मा लिने कुरामा चाहिँ यो बजेटले पनि नीतिले पनि के गरिरहेछ भन्दाखेरि चाहिँ अक्मकाइरहेको अवस्था क्या, यो सकिन्छ त यत्रो धेरै चाहिँ लगानी हाम्रो चाहिँ थप्नु पर्यो यो सकिन्छ त भन्ने खालको नि अलिकति चाहिँ हिचकिचाहट भइरहेको अवस्था चाहिँ देखिन्छ। त्यसैले मातृ शिशुको स्वास्थ्यमा यसले चाहिँ प्रभाव पक्का पार्छ, गम्भीर प्रभाव पार्छ र त्यसो भएको हुनाले अब अलिकति सामाजिक सुरक्षासँग सम्बन्धित बनाएर त्यसमा अलिकति प्रोटेक्सन गरेको जस्तो चाहिँ देखिन्छ तर अक्मकाइरहेको अवस्था हो कि। अनि अर्को चाहिँ अब सैद्धान्तिक हिसाबमा हेर्दाखेरि जस्तो हामीले बालबालिकाहरूलाई चाहिँ पोषण भत्ता दिने भनेर भनिरहेछौँ नि होइन, अब यो पोषण भत्ता दिने पैसा दिने तर त्यहाँ चाहिँ साँच्चै भन्यो भने स्वस्थ खानेकुरै प्राप्त हुँदैन भने अनि त्यो दिएको पैसाले चाहिँ बच्चालाई के किनेर खुवाउँछ?
1: पोषणयुक्त भइरहेछ कि
0: होइन? त्यो त फ्रुटी खुवाउने होला, त्यसले बजारमा भएको मिठाई खुवाउने होला, चाउचाउ खुवाउने होला, अनि त्यो पैसा दिएर वास्तवमा न्युट्रिसनल स्ट्याटसमा चेन्ज आउँछ त। त्यसैले कतिपय ठाउँहरूमा चाहिँ हामीले सोच्नुपर्ने, छलफल गर्नुपर्ने, बहुत अध्ययन गर्नुपर्ने, त्यो पैसाको अभावको कारणले गर्दाखेरि कुपोषण बढेको हो कि अरू केही कारणले बढेको हो भन्ने खालको कुराहरूमा चाहिँ सरकारको ध्यान जानु जरुरी छ र मातृ शिशुमा पनि त्यो हिजो गरेका कामहरूको निरन्तरताको लागि सरकारले लगानी बढाउनुपर्छ।
1: जस्तो यो वर्षको बजेट हुन त विगतका वर्षका कार्यक्रमलाई नै निरन्तरता हो भनेर भन्नुभयो यहाँले, यही वर्षको बजेटले चाहिँ आगामी चार पाँच वर्षमा चाहिँ यो क्षेत्रमा चाहिँ असर पर्छ है, यो बेला हामीले सम्हाल्न नसकेको, यो बेला हामीले सम्बोधन गर्न नसकेको विषयले अबको चार पाँच वर्षमा चाहिँ यो क्षेत्रलाई चाहिँ असर पर्छ भन्ने त्यस्तो केही छ?
0: त्यस्तो देखिँदैन, यो त कस्तो भने निरन्तर कार्यक्रमको छ। अब हिजो उहाँहरूले नै भनेको एकदम बजेट चाहिँ वितरणमुखी भयो भन्नुभएको थियो, अब अहिले उहाँहरूले त्योभन्दा धेरै वितरण गर्नुभएको छ, धेरैवटा कार्यक्रमलाई थोरै थोरै भए पनि बजेट दिने खालको र यसले चाहिँ समग्रमा त्यो बजेट त्यहाँ गइसके पछाडि त्यसले पार्ने प्रभाव भनौँ न आर्थिक क्षेत्रमा पार्ने प्रभावको हिसाबले हेर्ने हो भने चाहिँ खासै त्यस्तो एकदमै है पाँच वर्षभित्रमा चाहिँ नेपालमा एकदमै देखिने गरी परिवर्तन आउने भयो भन्न सकिँदैन। त्यसैले त्यसको चाहिँ ठ्याक्कै अब हामीले हाम्रो लेन्सबाट हेर्दाखेरि भनौँ न हामीले जति सरकारले गरेको कार्यक्रम घोषणा आदि इत्यादि हेर्दाखेरि चाहिँ एकदम लङ टर्ममा एकदम राम्रो प्रभाव पार्ने भयो है भन्ने खालको चाहिँ देखिँदैन। अब अलिअलि चाहिँ यसो पपुलर भनौँ न सुधारका कामहरू पनि जस्तो करको दायरालाई अलिकति बढाउने अनि भ्याटको सिस्टमलाई चाहिँ अलिकति मल्टिपल रेटमा लिएर जाने यस्ता कुराहरू र करको व्यवस्थापनमा अलिकति नयाँ ढंगले व्यवस्थापन गर्न सकिन्छ कि भन्ने खालको ढंगले सरकार लाग्नु चाहिँ यो अलिकति सुधारात्मक राम्रो पक्ष देखिन्छ। तर सँगसँगै अब त्यो करको दायरामा मात्रै सुधार्ने कुराहरू होइन नि, कर त कसले तिर्छ भन्दा जसले इन्भेस्टमेन्ट गर्ने हो, जसले चाहिँ रोजगारी प्राप्त गर्ने हो। अब इम्प्लोयमेन्ट इन्क्रिमेन्ट हुने खालको इन्कम चाहिँ जेनेरेट हुने खालको प्रोडक्टिभिटी जेनेरेट हुने खालको कुराहरूमा चाहिँ सरकारको अहिले पैसा पनि एकदम धेरै छ भनिएको छ होइन लगानीको समस्या छैन भनिएको छ तर त्यो लगानी मैत्री इन्भाइरोमेन्ट चाहिँ सरकारले बनाउन सक्छ कि सक्दैन भन्ने खालको कुराहरूमा चाहिँ हामीले बनाउँछौं हामी जिम्मा लिन्छौं ल तिमीले लगानी गर भन्ने ढंगले आयो भने त मान्छे लगानी गर्ने हो त्यस्तो खालको चाहिँ देखिँदैन
1: भनेपछि नीति कार्यक्रममा जे सम्बोधन भए थियो अनि विशेष गरेर उहाँहरूले 100 दिने अभियान भनेर कुराहरू पनि गर्नुभएको थियो होइन अहिले बजेटसम्म आइपुग्दाखेरि चाहिँ कतिको तालमेल मिलेको छ
0: 100 दिने कार्यक्रम हेर्दाखेरि चाहिँ ल नयाँ सरकारले नयाँ ढंगले राम्रै गर्ने भयो भन्ने खालको एउटा खालको मान्छेहरूमा चाहिँ खाका कोरे जस्तो भइरहेको थियो तर उहाँहरूले त्यो 100 दिने कार्यक्रम घोषणा पनि गर्नुभयो काम पनि गर्दै जानुभयो अब अहिले ठ्याक्कै भन्दाखेरि चाहिँ 4-5% काम त उहाँहरूले गर्नुभयो होला तर कामका पनि धेरै बाई प्रोडक्ट आउने खालका कामहरू उहाँहरूले गर्नुभएको जस्तो देखिन्छ र त्यसदेखि बजेटको यात्रामा आउँदाखेरि त उहाँहरू पनि पुरानै ट्र्याकमा आइसक्नुभयो त्यस कारणले जतासुकैबाट घुमे पनि स्रोतमा आउने हो नि त स्रोत चाहिँ यति लिमिटेड स्रोत छ हाम्रो त्यो लिमिटेड स्रोतले धेरै काम गर्नुपर्ने भएको हुनाले हामीले वास्तवमा राजनीतिक पार्टीहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने यो स्रोत अनुसारको एक्सपेक्टेसन बढाइदिनु परेका जनतालाई स्रोत एकदम कम छ लगानी गर्न सक्ने क्षेत्र एकदम कम छ अनि एकदम एक्सपेक्टेसन चाहिँ हामीले एकदम बढाइदिने अनि 100 दिने कार्यक्रमले झन् धेरै एक्सपेक्टेसन बढाइदियो तर यथार्थमा स्रोत नभइकन त्यस कार्यक्रम सञ्चालन गर्न सकिँदैन त्यसो भएर यो तालमेलमा चाहिँ सरकार चाहिँ अलिकति ब्यालेन्स गर्न सन्तुलन गर्न चाहिँ उसलाई अलिकति गाह्रो भएको हो कि
1: स्रोत जुटाउनको लागि सरकारले यो पालि चाहिँ कस्तो खालको कदमहरू चाहिँ चाल्नुपर्छ
0: अब उसले चाहिँ के गर्नु पर्यो भने लगानी मैत्री वातावरण बनाउनु पर्यो क्या व्यापक लगानी अहिले हुन त उहाँहरूले चाहिँ विदेशको मान्छेहरूलाई पनि नेपालमा आएर लगानी गर्ने खालको इन्भाइरोमेन्ट तयार गर्छौं भने यो त मैले 10 वर्षदेखि सुनिरहेको छु क्या त के कुरा चाहिँ 1, 2, 3, 4, 5 के गर्दाखेरि चाहिँ नेपालमा लगानी बढ्छ लगानी गर्ने अवस्थै छैन लगानी गर्यो भने त्यो लगानी डुब्यो भने त्यसको लगानीको जुन जोखिम हुन्छ नि त्यो जोखिमलाई व्यवस्थापन गर्ने चाहिँ सरकारको के तरिका हो होइन त्यत्तिकै मान्छे आएर चाहिँ एकदम बाल्नमा पानी हाल्ने जस्तो त हाल्दैन नि होइन एउटा कुरा दोस्रो कुरा चाहिँ उसले इन्भेस्टमेन्ट गरिसके पछाडि स्वाभाविक रूपमा उसले प्रफिट प्राप्त गर्छ गर्नुपर्छ त्यो नाफा प्राप्त गर्ने कुराहरूलाई ग्यारेन्टी पनि गर्नुपर्छ र त्यो नाफा प्राप्त गरिसके पछाडि उसले चाहिँ त्यो नाफा त उसले प्रयोग गर्न सक्ने खालको वातावरण बनाउनुपर्छ नि त्यो वातावरण बनाउँछ कि बनाउँदैन कुनै एउटा चाहिँ इन्भेस्टर आएर लगानी गर्यो अनि लगानी गरिसके पछाडि प्रफिट चाहिँ तैँले लान पाउँदैनस् भन्यो भने लगानी कसरी गर्छ त्यस कारणले त्यो एकदम क्लियर छैन कि अब त्यस्तो गर्नु हुँदैन नेपालको सबै पैसा बाहिर जान्छ भनेर भन्यो भने राष्ट्रिय पुँजी कसरी हामीले डेभलप गर्न सकिन्छ भन्ने खालको राष्ट्रिय पुँजीलाई विकास गर्ने खालको कुराहरूमा चाहिँ उसले जोड गर्नुपर्छ थियो भन्ने हो होइन त्यसैले अलिकति हाम्रो हिसाबमा हेर्दाखेरि स्वास्थ्यकै कुरा गर्दाखेरि चाहिँ म त स्वास्थ्य क्षेत्रको मान्छे भएको हुनाले स्वास्थ्यमा पनि लगानी मैत्री वातावरण छैन कि मान्छेहरू थुप्रो प्राइभेट हस्पिटलहरू बनाइराखेको छ तर तपाईँले त्यो भित्रको व्यथा सुन्नुभयो भने यति पीडादायी छ कि उहाँहरूले लगानी गर्नुभएको छ त्यो अरबौं लगानी गर्नुभएको छ तर नाफामा हुनुहुन्न घाटामा हुनुहुन्छ बिस्तारै झन् डिटोरिएट भएर गइरहेछ त्यसैले लगानी मैत्री चाहिँ छैन
1: जस्तो यसपालि सरकारले चाहिँ निजी क्षेत्रका स्वास्थ्य क्षेत्र भनौँ या स्वास्थ्य क्षेत्र होस् अथवा शिक्षाको क्षेत्र होस् दुवैलाई चाहिँ अलिकति बाँध्न खोजेको काम गर्ने वातावरण मैत्री चाहिँ भएन भन्ने खालका गुनासोहरू पनि आइरहेको छ यो बेला होइन खासमा सरकारले चाहिँ अलिकति निजी क्षेत्र र सरकारी स्वास्थ्य क्षेत्रकै कुरा गरौँ दुइटैलाई यस्तो खालको कार्यक्रमहरू चाहिँ ल्याउन नसकेकै हो
0: अब यो यसले के देखाउँछ भने नि अब मैले चाहिँ प्राध्यापन गरिरहेको विषय पनि यस्तै भएको हुनाले मैले के भन्छु भने यो सरकारले फिलोसफिकली यो के फिलोसफी लिएको हो यसको दार्शनिक हिसाबमा यो सरकार चाहिँ कुन चाहिँ दर्शनसँग सम्बन्धित छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ अहिलेसम्म यसो हेर्दाखेरि त्यो कुनै पनि चिजहरू क्लियर देखिँदैन होइन यो दार्शनिक हिसाबमा यो सरकारले प्रमोसन गर्ने कुरा के हो संसारमा इकोनोमिक थ्योरीजहरूमा पनि यो कुन चाहिँ थ्योरीबाट यो गाइडेड हो भन्ने कुराहरू चाहिँ ठ्याक्कै सरकारलाई हेर्दाखेरि अथवा उसको पार्टीलाई हेर्दाखेरि चाहिँ भन्न सकिँदैन किनभने उसले घोषणा गरेका छैन व्यवहारमा हेर्दाखेरि के देखिन्छ भन्दाखेरि चाहिँ उहाँहरू सोसियल सेक्टरमा जुन चाहिँ सामाजिक क्षेत्रहरू छन् त्यो सामाजिक क्षेत्रहरूमा चाहिँ लगानी अभिवृद्धि गर्ने र त्यसलाई चाहिँ व्यवस्थित गर्ने शिक्षा र स्वास्थ्यलाई राम्रोसँग चाहिँ व्यवस्थापन गरियो भने हामी धेरैभन्दा धेरै चाहिँ सामाजिक विकास गर्न सक्छौँ भन्ने खालको एउटा फिलोसफी हो नि त त्यो फिलोसफी त्यति साह्रो राम्रोसँग पक्रेको जस्तो देखिँदैन होइन, जसले गर्दा उहाँहरूलाई स्वास्थ्य र शिक्षामा चाहिँ त्यति साह्रो धेरै लगानी बढाउने, राष्ट्रिय लगानी बढाउने, राज्यको लगानी बढाउने, राज्यको चाहिँ तपाईँको निगरानी बढाउने भने जस्तो देखिँदैन। अब यहाँ कतिसम्म छ भने विश्वविद्यालय बाहिरको विश्वविद्यालयहरूलाई यहाँ क्याम्पस खोल्न सहजीकरण गर्ने भन्नुभएको छ, त्यसको मतलब के हो भने नेपालमा भएका विश्वविद्यालयहरूलाई सिध्याउने भने हो नि, नेपालकै विश्वविद्यालयहरू चाहिँ बाहिरका विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने हो नि त। अनि पो
1: त्यसपछि
0: आदान प्रदान, एउटा आदान प्रदान गर्ने भन्ने त छ, तर त्यो आदान प्रदान चाहिँ एकदम भेग छ। त्यहाँ त्योभन्दा अगाडि चाहिँ के लेखिएको छ भने बाहिरका विश्वविद्यालयहरूलाई नेपालमा क्याम्पस खोल्ने, भनेपछि त अब मान्छेलाई अहिले क्रेज के भइरहेको छ भन्दा चाहिँ हार्वर्ड युनिभर्सिटीको ब्रान्च यहाँ खोल्ने, क्याम्पस खोल्यो अरे, अक्सफोर्डको क्याम्पस खोल्यो अरे, भनेपछि मान्छे हुरुरु जाने भएर अर्को ठूलो व्यापार चाहिँ यहाँ चल्ने भयो। तर म एज अ प्रोफेसर के भन्छु भने हार्वर्डको युनिभर्सिटीको प्रोफेसर र त्रिभुवन युनिभर्सिटीको प्रोफेसरको नलेजको क्षमताको प्रतिस्पर्धा हेरौँ न, कि नेपालका प्रोफेसरहरू चाहिँ कमजोरै छन्। हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरू चाहिँ सबै एकदमै चाहिँ नेपालको विद्यार्थीहरू भन्दाखेरि चाहिँ एकदमै उच्चतम दरका चाहिँ दरको चाहिँ नलेज र स्किल पाएका छन् त्यस्तो पनि छैन, केही मान्छेहरूले गरे होला। नेपाली प्रोफेसरहरू पनि छन् त्यहाँ हार्वर्ड युनिभर्सिटीमा, अक्सफोर्ड युनिभर्सिटीमा छन्, सबै ठाउँमा छन् नि। त्यसैले यो कस्तो भने हामीले एउटा यस्तो भाष्य बनायौं, देशभन्दा बाहिरका राम्रा, देशभित्रका चाहिँ कुनै पनि नराम्रा भन्ने खालको भाष्य बनायौं। खास गरी शिक्षा र स्वास्थ्यमा चाहिँ त्यो भाष्यलाई सपोर्ट हुने खालको चाहिँ बजेटले पनि काहीँ काहीँ यस्तो संकेत गर्छ। त्यसैले मैले के भन्न खोजेको भने मैले विरोध पनि गरे होइन, तर सरकार दार्शनिक हिसाबमा के गर्न खोजेको हो, सैद्धान्तिक हिसाबमा यसले चाहिँ यसको डिरेक्सन कता हो भन्ने कुरा क्लियर पनि हुनु जरुरी हुन्छ। अब मैले भन्दाखेरि के हुनु पर्यो भन्दा चाहिँ यो त सार्वभौम सम्पन्न राष्ट्र हो, त्यसैले यो राष्ट्रको विकास हामीले गर्ने अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रा स्वास्थ्यका संस्थाहरूले चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमा कम्पिटिसन गर्न सक्ने बनाउने हो। मेडिकल टुरिज्म हामी कहाँ ल्याउने हो, हामी कहाँ यति धेरै राम्रो इन्भाइरोमेन्ट छ र एकदम बायोडाइभर्सिटी छ, कुनै पनि बिरामी मान्छे चाहिँ बाहिरको बिरामी मान्छे चाहिँ उपचार गर्न आउने, पहाड़ घुम्ने, हिमाल घुम्ने अनि फ्रेस भएर जाने, आरोग्य पर्यटनसँग त त्यो जोड्नु पर्यो क्या, मेडिकल टुरिज्म जोड्नु पर्यो। होइन हामी कहाँ यहाँ ठूल्ठूलो अस्पतालहरू खोल्नु पर्यो जहाँ चाहिँ संसारको स्टेट अफ द आर्ट चाहिँ सर्भिसेसहरू चाहिँ नेपालमा हुने खालको व्यवस्था गर्नु पर्यो, अनि त्यहाँबाट अमेरिकाबाट दाँत उखाल्न यहाँ मान्छे आउनु पर्यो क्या, होइन दाँतको उपचार गर्नको लागि युरोपबाट दाँतको उपचार गर्न यहाँ आउनु पर्यो, किनभने त्यहाँ एकदम महँगो छ, भनेपछि त्योभन्दा अलिकति सस्तो र त्यो जतिकै स्ट्यान्डर्डमा हामीले यहाँ सर्भिस दियौँ भने अहिले भइरहेछ, कतिपय अस्पतालहरू मान्छेहरू आइरहेछ, भनेपछि त्यसलाई प्रमोसन गर्ने खालको कुराहरू गर्नुपर्नेमा हामी चाहिँ सेकेन्ड हो, फर्स्ट चाहिँ भाइरहेछ, ती फर्स्टलाई पनि बरु यहाँ खोल्न दिने भन्ने खालको ढंगले अलिकति इलिट्सहरूको
1: रोजगारी दिने भनिरहनु भएको छ, अर्कोतिर रोजगारी खोसिने
0: हो कि भन्ने खालको, अनि विश्वविद्यालयहरूमा पनि त्यस्तै छ होइन, विश्वविद्यालय यहीँको विश्वविद्यालयहरूको सबै टोटलमा जस्तो भनौँ न, उदाहरणको लागि त्रिभुवन विश्वविद्यालय एकदम ठूलो विश्वविद्यालय हो, पुरानो विश्वविद्यालय हो, यसका त थुप्रै संस्थानहरू फ्याकल्टिजहरू छन्, एउटै फ्याकल्टी युनिभर्सिटी भन्दा बढी छ, मेडिसिनको इन्स्टिच्युट अफ मेडिसिन भित्र छु, यो इन्स्टिच्युट अफ मेडिसिन चाहिँ एउटा युनिभर्सिटी भन्दा बढी छ, अन्तर्राष्ट्रिय रूपमा चाहिँ प्रतिस्पर्धा गर्न सक्ने बनाउने खालको चाहिँ सिद्धान्तबाट सरकार जानुपर्छ।
1: हामी अन्त्य अन्त्यतिर पनि छौँ होइन, विशेष गरेर अब यो बजेटको अलिकति कार्यान्वयनकै कुरा गरौँ होइन, अब बजेट आउनु ठूलो कुरा भएन, कार्यान्वयनको पाटो नै महत्वपूर्ण रह्यो, कार्यान्वयनमा चाहिँ यहाँले कतिको विश्वस्त हुनुहुन्छ अथवा कार्यान्वयनमा चाहिँ केमा चाहिँ सुझाव दिनुहुन्छ? यहाँ
0: खर्च गर्ने चाहिँ हामीलेसँग क्षमता हामीले विकास गर्न सकेनौँ भने जति ठुकै राम्रो बजेट ल्याए पनि यसमा केही तात्विक भिन्नता हुँदैन। अहिले तपाईँले होइन सरकारले निकालेको आंकडाबाट के देखिन्छ भने समग्रमा पुँजीगत खर्च चाहिँ स्वास्थ्य मन्त्रालयले 21% गर्यो, मैले स्वास्थ्यको मात्रै कुरा गर्छु, अरूको हिसाब हेर्दाखेरि पनि त्यस्तै छ, 50% तल नै पुँजीगत खर्च चाहिँ चैत मसान्तसम्मको हिसाबमा त्यस्तो देखिन्छ। भनेपछि अब यो ठूलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेशन इम्प्लिमेन्टेशन हुने संस्था प्रणाली त त्यही नै हो, भनेपछि अर्को वर्ष पनि त्यस्तै 21-22% 30% को लेभलमा चाहिँ खर्च भयो भने त यसले चाहिँ तात्विक प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन। त्यस कारणले गर्दाखेरि सरकारले बजेट सँगसँगै यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरूस्त र एकदमै परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। हुन त त्यो बजेटमा काहीँ काहीँ भनिएको छ 15 चाहिँ कानूनहरू हामी संशोधन गर्छौं, यतिवटा खारेज गर्छौं, यतिवटा मर्ज गर्छौं, वास्तवमा उहाँहरूले रियलाइजेसन चाहिँ भएको छ, बजेट जतिसुकै राम्रो ल्याए पनि संस्थागत सुधार गरिएन भने त्यसको कार्यान्वयन हुँदैन भनेर, त्यसैले सरकारलाई हाम्रो विनम्र अनुरोध भयो, सुझाव भयो, शुभकामना पनि भयो, संस्थागत संरचनाहरूलाई चाहिँ एकदमै चुस्त दुरुस्त बनाउनु भयो भनेर कार्यान्वयन भयो भने यो बजेटले पनि राम्रो प्रतिफल ल्याउँछ।
1: डाक्टर साहब धेरै धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हाम्रो स्टुडियोमै आइदिनु भयो।
0: हस् धन्यवाद, यहाँहरूलाई पनि धन्यवाद र श्रोता साथीहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की। उहाँसँग आज हामीले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेट, स्वास्थ्य बीमा र बजेट कार्यान्वयनका बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

अब यो चाहिँ समग्र प्रणालीको विषय हो होइन, स्वास्थ्यमा मात्रै होइन सबै क्षेत्रमा हामीले छुट्याइएको बजेट चाहिँ शत प्रतिशत खर्च गर्न सक्ने खालको क्षमता विकास गर्नु पर्यो क्या। बजेट चाहिँको

0: पीपल्स कैंपस काठमाडौँ को भर्ना सम्बन्धी सूचना।
1: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। रासोपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित

0: बनेको घोषणा गर्नुभयो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। रासोपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रबारसम्म भारत भ्रमणमा जानुहुनेछ। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। साथै उहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। पार्टी सभापतिसँगै वहाँकी पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत जाने रासोपाले जनाएको छ। भ्रमणका क्रममा रासोपा प्रतिनिधि मण्डलले अध्यक्ष नवीन सहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डाक्टर विजय चौथाईवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रासोपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रासोपा प्रतिनिधि मण्डलसँग रचनात्मक संवाद हुने विश्वास समेत व्यक्त गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजेल तथा मट्टीतेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गका लागि 222.50 रूपियाँ, दोस्रो वर्गका लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेश को हिमाली र पहाड़ी भूभाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङ भित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सिधाकुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो र अस्ति सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलन मुख्य गरेर कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। यसै गरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटै पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य र समन्वयमा 2 दिनसम्म सञ्चालन भएको सम्मेलनमा कक्षा 11 र 12 अध्ययनरत कर्णालीका 79 पालिकाबाट 2-2 जना छोरी राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक र यौनिक अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरी सहित झण्डै 250 भन्दा बढ़ी छोरीहरूको सहभागिता थियो। सम्मेलन अवधिभर 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाए पनि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युशनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू भने पर्सी बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाण्डुमा भएको साफ महिला च्याम्पियनशीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म छ पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। रासोपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि, उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको $12 अर्ब बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
5: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
5: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले हिजो लिएको छात्रवृत्ति छनौट परीक्षाबाट 14,057 जना विद्यार्थी उत्तीर्ण भएका छन्। छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्यूनतम 40 अंक हासिल गर्ने उम्मेद्वारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो। यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 का लागि हो। नतिजा हेर्न अनलाइन फारम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड राखी मोबाइल वा इमेलमा स्कोर हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ। 22,000 परीक्षार्थी मध्ये 14,057 जना विद्यार्थी उत्तीर्ण भएको छात्रवृत्ति परीक्षा समिति संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिनुभएको छ। प्रारम्भिक नतिजामा चित्त नबुझ्नेलाई पुनर्योगका लागि पर्सि 20 गतेसम्मको समय दिइएको छ। काठमाडौँमा कलाकर्मी, खेलाड़ी, उद्यमी र संचारकर्मीले विवाह मुक्त बाल्यकाल अभियानप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। प्लान इन्टरनेशनल नेपालको सहकार्यमा महिला सेवा संस्था नेपालले गरेको कार्यक्रममा सहभागीहरूले बाल विवाह दण्डनीय अपराध भएकाले यसको अन्त्यका लागि आफ्नो पेशा र क्षेत्रबाट निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। सेवा संस्थाका अध्यक्ष भावना भट्टले 20 वर्षपछि विवाह गर्ने विद्यमान कानूनी व्यवस्थामा परिवर्तन गर्न नहुनेमा जोड़ दिनुभयो। कार्यक्रममा बाल विवाह अन्त्य अभियानको प्रवर्धनमा केन्द्रित प्रत्यक्ष चित्रकला निर्माण, भिडियो तथा रचनाहरू प्रस्तुत गरिएको थियो। भक्तपुरको सूर्य विनायक नगरपालिका सिपाडोलमा वड़ा नम्बर 8 आयोजना गरेको घुम्ती हाट बजारमा उपभोक्ताको घुइँचो लागेको छ। घुम्ती हाट बजारमा स्थानीय रैठाने तथा अर्ग्यानिक उत्पादन, हरियो तरकारी, गुन्द्रुक, सिन्की, मस्यौरा, जिम्बु, च्याउ, कुरिलो, फूलका बिरूवा, स्थानीय फलफूल लगायतको कक्षमा उपभोक्ताको घुइँचो लागेको वड़ाध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो। वहाँले हाट बजारमा नेवारी खाजा सेट लगायतका विभिन्न खाना, नर्सरी, अचार, बाटेको धूप, हर्बल सामग्रीहरू, हस्तकलाका गरगहना, मखमली जुत्ता, कपड़ाका कुशन कभर तथा घरेलु उद्योगका उत्पादन लगायतका 70 भन्दा बढ़ी कक्ष राखिएको जानकारी दिनुभयो। हिजोको कार्यक्रममा यस वर्ष एसई परीक्षामा उत्तीर्ण भएका 100 भन्दा बढ़ी विद्यार्थीलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो। र भक्तपुरमा भएको उपत्यका व्यापी परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता 2083 उपाधि बालाजुको देवीस्थान बाँसुरी खलले जितेको छ। देवीस्थानले पहिलो हुँदै 25,000 रूपियाँ नगद पनि प्राप्त गरेको छ। प्रतियोगितामा चन्द्रागिरीको झिगु नेवा बाँसुरी खलले दोस्रो भई 20,000 ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने भक्तपुर ताथलीको खंगा दाफा भजन खलले तेस्रो भई 10,000 नगद, ट्रफी र प्रमाणपत्र तथा सरस्वती खेलको ससुमाजु बाँसुरी खलले सान्त्वना सहित 5,000 नगद र प्रमाण पत्र प्राप्त गरेको छ। साथै अन्तिम चरणसम्म पुग्ने निर्णायकको छनौटमा पर्न सफल काठमाडौँको न्यू रोड पाको पुखदेव मानन्दर खललाई प्रोत्साहन स्वरूप 2,500 नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ। चाँगुनारायण नगरपालिका ताथली फैढोकामा आयोजना गरेको प्रतियोगितामा काठमाडौँ उपत्यका विभिन्न स्थानबाट 13 टोलीका 300 भन्दा बढ़ी कलाकारको सहभागिता रहेको थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्चाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाको नतिजा सार्वजनिक, 14,057 जना विद्यार्थी उत्तीर्ण। काठमाडौँ उपत्यका सहित धेरै ठाउँको मौसम बदली, आज पनि केही ठाउँमा पानी पर्ने। र उपत्यका व्यापी परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिताको उपाधि बालाजुको देवीस्थान बाँसुरी खलालाई। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सर। आई नो
1: खै क्यारी भन्ने हो। हामीले त रेशमलाई बचाउनै सकेनौ। रेशम त भिरबाट रेशमले आफ्नो ज्यान भन्दा धेरै यो पछ्यौरीलाई माया गर्थ्यो। कुन्नी के थियो र यो पछ्यौरीमा? अब सम्झनाको लागि यही पछ्यौरी मात्र त बाँकी रह्यो।

0: रेशम मलाई त 4 महिना पनि 4 वर्ष जस्तै लाग्न थालिसक्यो।
1: क्या छ त नि, घोटालाको जिन्दगी यस्तै त हो, आइहाल्छु नि। बरु यो साल तिमीलाई मेरो घरै लानी गरी आउला नि।
0: कसम,
1: तिम्रै कसम।
0: अनि तिमी आउँदा तिम्रो माया सँगसँगै लिएको फुल पनि लिएर आइदेऊ है।

0: यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलैमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो
1: त नि? मैले पनि त्यही भनेको, पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

0: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू:
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: California.
1: Extreme energy drink.
2: नौनी दाई बन्न त आगो लागेछ निभाउन जाऊ न
3: हो त म त सिङ्गो नपरिने सिङ्गो बनिसका पनि हो
4: हाम्रो बानी हाम्रो धन डरले बाटो जोगाउन गरौँ जताउने बन्न जगिलो लगाउने कानुनी अपराध हो डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
5: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो हो रेडियो दिदी बहिनी 95.2 MHz
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
8: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
8: अध्यापन हुने विषयहरू
9: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने
8: अत्याधुनिक प्रयोगशाला
7: प्रविधि मैत्री शिक्षा
9: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
7: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन क्रिस्टल हस्पिटल अगाडि फोन 061-577-444 543-333
10: के तपाईँलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ
11: के तपाईँलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
10: यदि त्यसो हो भने
11: अब चिन्ता नगर्नुहोस् किनभने
12: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
13: यही जेठ 23 गते शनिबार
14: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ
11: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गटा लाग्ने घुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा काम्ने ओछ्यानमा पिसाब गर्ने योनिका नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
14: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
10: याद गर्नुहोला डाक्टर र आउने मिति
13: यही जेठ 23 गते शनिबार
11: स्थान बागलुङ मेडिकल हल बडगाउँ
10: सम्पर्क फोन नम्बर 0674-2020-27
11: 24-027
10: सम्पर्क मोबाइल नम्बर 98-75-22-597
11: 98-511-89-918
15: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
16: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
15: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
16: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
15: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
16: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
17: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
18: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
19: नेपाल सरकार विज्ञापन बोर्ड

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भुनि भयो।
4: हाम्रो वन, हाम्रो धन, डरलो बाटो जोगाउन गरौँ जतन। वनमा डरलो लगाउने कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: जति भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु धुकधुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
4: अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
3: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
4: स्थान बागलुङ मेडिकल हल बडगाउ।
7: सम्पर्क फोन नम्बर 0674-2027
4: 24-027।
7: सम्पर्क मोबाइल नम्बर 98-572-597
4: 98-511-89-918।
0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
2: नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रबार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
2: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुमा नगरपालिका पर्वत
4: दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त मेरो सानो नपरिमाले सिङ्गो बनिसका पनि हो।
6: हाम्रो बन, हाम्रो धन, डरलो बाटो जोगाउन, डरलो जतन, वनमा डरलो लगाउने कानुनी अपराध हो। डरलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: आमा, म पनि तपाईँसँग बात गर्न चाहन्छु नि।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनाओ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061552493552494 582478

0: Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
6: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको नेकपाको ठहर, विपक्षी दलहरू छलफलमा जुट्दै।
1: प्रतिनिधि सभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण।
2: 5 दिने भ्रमणको लागि रासपा सभापति लामिछानी दिल्ली जाँदै भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीसँग पनि भेट गर्ने तयारी।
1: म्यानमारमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा शक्तिशाली विस्फोट, 55 जनाको मृत्यु, कैयौं मानिस घाइते भएको आशंका।
2: र गुजरातलाई हराउँदै बेंगलुरू लगातार दोस्रो पटक आईपीएलको च्याम्पियन।
3: मार्बलको पाइप जलान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गरेको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्रीबाट नेपाल भारत सीमा सम्बन्धमा व्यक्त धारणा राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै सच्याउन माग गरिएको छ। प्रधानमन्त्रीका अभिव्यक्ति गैर जिम्मेवार, राष्ट्रिय सार्वभौम सत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्य विपरीत रहेको नेकपाको ठहर छ। भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियादुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको आक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड़ गरी नेपालले समेत भारतको जमीन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो, विज्ञप्तिमा भनिएको छ। नेकपाले प्रधानमन्त्रीको धारणा तत्काल सच्याउन, संसदको रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका अन्तमा व्यक्त धारणा राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै सच्याउन माग गरिएको छ। प्रधानमन्त्रीका अभिव्यक्ति गैर जिम्मेवार, राष्ट्रिय सार्वभौम सत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्य विपरीत रहेको नेकपाको

0: काल राजीनामा दिन माग गर्नुभएको छ। यसैबीच प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको तयारी गरेका छन्। विभिन्न दल निकट विद्यार्थी संगठनले दिउँसो 2 बजे माइतीगर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्।
1: संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक आज बस्दैछ। अहिले केही बेरमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक बस्न लागेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभयो। आजको बैठकमा हिजो प्रतिनिधि सभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति विवादास्पद अभिव्यक्ति र सभामुख डोलप्रसाद अर्यालले गैराती विपक्षी दलहरूले ओयल घेराउका बीच प्रतिनिधि सभा नियमले पारित गरेपछि अब कसरी अगाडि बढ़ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो।
0: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बोलाइएको छ। राष्ट्रिय सभा 1 बजे शुरू हुनेछ। प्रतिनिधि सभामा आज गत शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ। बजेट प्रस्तुत गरेपछि बसेको पहिलो बैठकमा हिजो प्रतिनिधि सभा नियमावली 2083 पारित गरिएको छ। यो नियमावली आजदेखि लागू हुनेछ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको थियो। संशोधनको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले स्वीकृत भएको थियो। राष्ट्रिय सभामा आज अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मात्र कार्यसूची रहेको छ।
1: बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू हुँदैछ। प्रदेश सभाको आज दिउँसो 1 बजे बैठक बोलाइएको छ। बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। यी जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
0: अर्थमन्त्री डा स्वर्णिम वाग्ले विद्युतमा लगाइएको भ्याट फिर्ता नहुने स्पष्ट पार्नु भएको छ। नेपाल आर्थिक पत्रकार संघको एक कार्यक्रममा वाग्ले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ। अर्थमन्त्री वाग्ले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको पनि जिकिर गर्नुभयो। यस्तै वाग्ले 50 लाख सम्मका गाड़ीमा मूल्य घट्ने दावी पनि गर्नुभएको छ। विलासी गाड़ीमा मात्र कर बढ़ेको बताउँदै वहाँले केही वर्ष अघिसम्म विद्युतीय गाड़ीको पेनिट्रेशन बढ़ाउन धेरै छूट दिए पनि अहिले आवश्यकता अनुसार कर लागेको बताउनु भएको हो। व्यवसायीहरू किलोवाटका आधारमा गाड़ी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताउँदै किलोवाटको सट्टा मूल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरू समेत राहत महसुस गर्ने बताउनुभयो। उहाँले विद्युतीय गाड़ी पूर्ण रूपमा स्वच्छ ऊर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको पनि बताउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज भारत भ्रमण जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने नेतृत्वको प्रतिनिधि मण्डल दिउँसो 1 बजे भारत जान लागेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार 5 दिनको यो भ्रमणमा नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट हुनेछ। भाजपाका शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। भाजपाले पनि लामिछानेको भ्रमणबारे जानकारी गराएको थियो। दुवै विज्ञप्तिमा नअटाए पनि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायत नेतासँग भेटवार्ता गर्ने तयारी छ। भेट्ने समय भने अहिलेसम्म तय भइसकेको छैन। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र परराष्ट्र मन्त्री शिशिर खनालको भ्रमण रोकिनु तथा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलागेको बेला भएको यो यात्रालाई महत्वका साथ हेरिएको छ। यसबीचमा लिपुलेक सीमा विवाद र नेपालले समेत भारतको भूमि मिचेको भन्दै प्रधानमन्त्री दिएको अभिव्यक्तिका बीच लामिछानेको भ्रमण भइरहेको हो। भाजपाका अनुसार रासपासँग पार्टी टू पार्टी सहकार्य शुरू गर्ने संगठनात्मक अभ्यास लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनैतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू विपिन कुमार आचार्य, दीपक बोहरा, प्रदीप आचार्य सहभागी हुनुहुनेछ। 22 गते उहाँहरू स्वदेश फर्कने तालिका छ।

0: काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाबाट 14,057 विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरपालिकाले हिजो संचालित छात्रवृत्ति परीक्षा छनौट परीक्षामा 14,057 विद्यार्थी उत्तीर्ण भएका हुन्। छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्यूनतम 40 अंक प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको छ। उक्त छात्रवृत्ति महानगरपालिका अन्तर्गत संचालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ। नतिजा अनलाइन फारम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड राखी हेर्न सकिने व्यवस्था गरिएको छ। महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले प्रारम्भिक नतिजा भएकाले नतिजामा चित्त नबुझे जेठ 20 गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। आज 26 विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजन गरी नेपालमा पनि मनाइदिछ। दुग्ध क्षेत्रको दिगो विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने नारासहित राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेरी एसोसिएशन, डेरी उद्योग संघ लगायतले कार्यक्रम आयोजन गरेका छन्। राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको उपस्थितिमा पशु सेवा विभाग हरिहर भवन ललितपुरमा कार्यक्रम आयोजन गरिएको छ। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जीविको उपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दुधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओले सन् 2001 जून 1 देखि विश्व दुध दिवस मनाउन थालिएको हो। कृषिमा कुल गृहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको छ, जसमा दुग्ध मुख्य क्षेत्र हो। आर्थिक वर्ष 2081-82 को तथ्यांक अनुसार नेपालमा वार्षिक 27,18,177 मेट्रिक टन दूध उत्पादन हुने गरेको तथ्यांक छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा विद्रोहीको नियन्त्रणमा रहेको एक क्षेत्रमा भएको भीषण विस्फोटमा 55 जनाको मृत्यु भएको छ, दर्जनौं मानिस घाइते भएका छन्। सान राज्यको नामखाम टाउनशिपमा भएको यस घटनामा 25 महिला र 30 पुरूषको मृत्यु भएको छ। केही अन्य रिपोर्टहरू भने फरक फरक तथ्याङ्क दिइएको छ। यस क्षेत्रमा नियन्त्रण कायम राखेको र सेना विरूद्ध लड़िरहेको समूह ताङ नेशनल लिबरेशन आर्मी टीएनएलएले खानी र ढुङ्गा फुटाउन प्रयोग गरिने विस्फोटक पदार्थ पड़किएका कारण यो दुर्घटना भएको बताएको छ। टीएनएलएको विज्ञप्ति अनुसार यो अन्जानमा भएको विस्फोट आइतबार दिउँसो 12 बजे भएको थियो। एक व्यक्तिले सामाजिक सञ्जालमा शुरूमा धेरै मानिसलाई यो हवाई आक्रमण हो जस्तो लागेको र पछि मात्र वास्तविकता थाहा पाएको उल्लेख गरेको बताएका छन्। ती व्यक्तिले आवासीय क्षेत्र नजिकै विस्फोटक पदार्थ राख्ने वा चलाउने अनुमति किन दिइयो भन्दै प्रश्न उठाएका छन्। एएफपीका अनुसार देशका धेरै विद्रोही समूहहरू आफ्ना गतिविधिहरू सञ्चालन गर्न बहुमूल्य खनिज खानीमा निर्भर रहने गर्छन्। सुरक्षाको फितलो व्यवस्थाका कारण खानी भत्कने र यस्ता दुर्घटनाहरू हुने गरेका छन्।
2: र अब खेल समाचार। गुजरात टाइटन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू लगातार दोस्रो पटक इण्डियन प्रिमियर लीग आईपीएलको च्याम्पियन बनेको छ। अहमदाबादमा गैराती सम्पन्न फाइनल खेलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 156 रनको लक्ष्य बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका लागि विराट कोहलीले 42 बलमा 9 चौका र 3 छक्काको सहयोगमा अभिजित रहँदै सर्वाधिक 75 रनको अर्धशतकीय इनिङ्स खेले। वेंकटेश आर्य 16 बलमा 4 चौका र 2 छक्काको सहयोगमा 32 रन बनाउँदै पेभिलियन फर्किए। गुजरातको लागि रशीद खानले 2, कागिसो रबडा मोहम्मद सिराज र अर्शद खानले समान एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 155 रनको मध्यम युगफल तयार गरेको थियो। गुजरातको लागि वाशिङटन सुन्दरले अभिजित सर्वाधिक 50 रनको अर्धशतकीय इनिङ खेले। निशान्त सिन्धु 20 तथा जोस बटलरले 19 रन जोड़े। बेंगलुरूका लागि रसिफ सलाम 3, जोस हेजवुड र भुवनेश्वर कुमारले समान 2 तथा कुणाल पाण्डेले 1 विकेट लिए। लीग चरणको खेलमा शीर्ष स्थानमा रहेको बेंगलुरूले पहिलो क्वालिफायरमा गुजरातलाई नै पराजित गरी फाइनलको यात्रा तय गरेको थियो। इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई पराजित गरी आएको राजस्थान रोयल्सलाई दोस्रो क्वालिफायरमा पराजित गरी गुजरातले फाइनलसम्मको यात्रा तय गरेको हो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको नेकपाको ठहर, विपक्षी दलहरू छलफलमा जुट्दै।
0: प्रतिनिधि सभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै राष्ट्रपतिद्वारा 2 विधेयक प्रमाणीकरण।
2: 5 दिने भ्रमणको लागि रासपा सभापति लामिछानी दिल्ली जाँदै भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीसँग पनि भेट गर्ने तयारी।
0: म्यानमारमा विद्रोहीको नियन्त्रण रहेको क्षेत्रमा शक्तिशाली विस्फोट, 55 जनाको मृत्यु, कैयौं मानिस घाइते भएको आशंका।
2: र गुजरातलाई हराउँदै बेंगलुरू लगातार दोस्रो पटक आईपीएलको च्याम्पियन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: California. Extreme energy drink.
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविनै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
6: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
7: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
8: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
9: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
10: यही जेठ 23 गते शनिबार
11: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
12: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, प्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
13: याद गर्नुहोला डाक्टर र आउने मिति
10: यही जेठ 23 गते शनिबार
14: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
15: सम्पर्क फोन नम्बर 067-420-27 सम्पर्क मोबाइल नम्बर 98-577-22-597
14: 98-511-81-918
16: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उहाँ केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि प्रस्थान गर्नुभएको पार्टी प्रवक्ता मनिष शाहका अनुसार पाँच दिनको यो भ्रमणमा नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट हुनेछ। भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। व्यक्तिगत भ्रमणका क्रममा अयोध्या जाने कार्यक्रम पनि तय गरिएको छ। भाजपाले पनि लामिछानेको भ्रमणबारे जानकारी गराएको थियो। दुवै विज्ञप्तिमा नअटाए पनि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायत नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको छ। टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू विपिन कुमार आचार्य, दीपक बोहरा, प्रदीप आचार्य लगायत सहभागी छन्। गते उनीहरू स्वदेश फर्कने तालिका छ। संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बसिरहेको छ। केही बेर अघि मात्र कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरू भएको कंग्रेस प्रमुख सचेतक बासना थापाले बताउनुभयो। आजका बैठकमा हिजो प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्ति र सभामुख डोल प्रसाद अर्यालले गैराती विपक्षी दलहरूको वेल घेराउका बीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल भइरहेको छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्रीबाट नेपाल भारत सीमा सम्बन्धमा व्यक्त धारणा राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै सच्याउन माग गर्नुभएको छ। प्रधानमन्त्रीका अभिव्यक्ति गैर जिम्मेवार राष्ट्रिय सार्वभौम सत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्य विपरीत रहेको नेकपाको ठहर छ। भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पिया, धुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोड़मोड़ गरी नेपालले समेत आफ्नो जमीन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो, विज्ञप्तिमा भनिएको छ। नेकपाले प्रधानमन्त्रीको धारणा तत्काल सच्याउन, संसदको रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक सम्वाद अघि बढ़ाउन माग पनि गरेको छ। डडेलधुराबाट शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्। परशुराम नगरपालिका पाँचबाट बेपत्ता भएका 56 वर्षीय थापाको सोही वड़ा अन्तर्गत महाकाली नदीको कलपट्टे क्षेत्रमा शव फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव स्थित महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वरूण बहादुर सिंहले बताउनुभयो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो। सोही आधारमा नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी अभियान सञ्चालन गरिएको थियो। त्यसक्रममा थापाको शव कलपट्टे मन्दिर नजिक महाकाली नदीमा 56 वर्षीय थापाको सोही वड़ा अन्तर्गत महाकाली नदीको कलपट्टे क्षेत्रमा सब फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको सब

0: करारको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले विद्युतमा लगाइएको भ्याट फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेपाल आर्थिक पत्रकार संघको एक कार्यक्रममा बोल्दै वाग्लेले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ। अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको बताउनुभयो। 50 लाखसम्म गाड़ीमा मूल्य घट्ने दावी पनि गर्नुभएको छ। उहाँले विलासी गाड़ीमा मात्र कर बढ़ेको बताउँदै केही वर्ष अघिसम्म विद्युतीय गाड़ीको पेनेट्रेशन बढ़ाउन धेरै छूट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको बताउनुभयो। व्यवसायीहरू किलोवाटका आधारमा गाड़ी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताउँदै किलोवाटको सट्टा मूल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरू समेत राहत महसुस गरेको उहाँले जिकिर गर्नुभएको छ। र मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले संयुक्त रूपमा शुरू गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत हालसम्म 159 जना सड़क मानवको उद्धार गरिएको छ। गत वैशाख 27 गते पूर्वको मेची पुलदेखि शुरू भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै सिन्धुपाल्चोक पुगेको मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले बताउनुभयो। सड़क आश्रित असहाय बेसारा र अशक्त व्यक्तिहरूको उद्धार तथा संरक्षणका लागि उद्धार अभियान संचालन गरिएको महासचिव केसीले बताउनुभयो। आनी छोइङ डोल्मा फाउण्डेशनले अभियानका लागि आर्थिक स्थापन गरिरहेको छ। परोपकारी संस्थाका रूपमा विक्रम सम्बत 2073 औपचारिक रूपमा शुरू भएको मानव सेवा आश्रम देशभर रहेका सेवा केन्द्रमा हाल 2000 बढ़ी अशक्त बेसारा र अभिभावकविहीनहरूले आश्रय लिइरहेका छन्। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मास छ तेरो लागि त्यता तेरो पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस वरिपरि नजरको म हेर्छ.

0: घरवाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 9510-16-094 98476-39691

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो आत्म सक्षम घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
3: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
5: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
7: जसको नाम नै पर्याप्त छ,
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
8: हामी
7: गर्न सक्छौ,
8: गर्न सक्छौ।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। प्रधानमन्त्री बालेन शाहले हिजो प्रतिनिधि सभाको बैठकमा दिनुभएको सीमा सम्बन्धीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन्। आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमण सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको पनि निष्कर्ष निकालेको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसदबाटै माफी माग्नुपर्ने माग पनि राखेका छन्। यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्षी सहित विपक्षी दलहरूको निष्कर्ष छ। राष्ट्रिय मानवाधिकार आयोगले सरकारलाई कुनै पनि छानबिन प्रतिवेदनको पूर्ण पाठ सरकारलाई बुझाउने नगरिएको बताएको छ। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सोधिएको विषयमा पूर्ण प्रतिवेदन नआइसकेको बताउनु भएको थियो। आयोगले जेठ 13 गते सरकारलाई चेन्जी आन्दोलनको अनुसन्धान प्रतिवेदनको सिफारिश सरकारलाई बुझाएको हो। 29 पेजको सिफारिश खण्ड आयोगले आफ्नो वेबसाइट मार्फत पनि सार्वजनिक गरेको छ। आयोगका सूचना अधिकारी श्यामबाबु काफ्लेले आयोगले गरेका अनुसन्धानका प्रतिवेदनको पूर्ण पाठ सरकारलाई दिने अभ्यास नभएको बताउनुभयो। मानव सेवा आश्रम र आनी स्वयं गोलमा फाउण्डेशनले संयुक्त रूपमा शुरू गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत हालसम्म 159 जना सड़क मानवको उद्धार गरिएको छ। गत वैशाख 27 गते पूर्वको मेची पुलदेखि शुरू भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशील केसीले बताउनुभयो। सड़क आश्रित, असहाय, बेसहारा र अशक्त व्यक्तिहरूको उद्धार तथा संरक्षणका लागि उद्धार अभियान सञ्चालन गरिएको महासचिव केसीले बताउनुभयो। आनी स्वयं गोलमा फाउण्डेशनले अभियानका लागि आर्थिक व्यवस्थापन गरेको उहाँको भनाई छ। मानव सेवा आश्रमले यसअघि पनि राष्ट्रिय उद्धार यात्रा सञ्चालन गरेको थियो। उद्धार यात्रामा फाउण्डेशनका अध्यक्ष आनी स्वयं गोलमाले मानव सेवा भन्दा अर्को महान धर्म कुनै नभएकोले आफू यस अभियानमा जोड़िएको प्रतिक्रिया दिनुभयो। झापा जिल्लाको मेची नगर नगरपालिका 15 नीलकोठीमा कुटपिटबाट एकजनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार हिजो राति मेची नगर 15 नीलकोठ निवासी 55 वर्षीय रूद्र श्रेष्ठको कुटपिटका कारण मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा तनाहु घर भई हाल मेची नगर 15 स्थित मा पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका 35 वर्षीय रामबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
4: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
5: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
7: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
10: किनभने मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
11: यही जेठ 23 गते शनिबार
12: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
10: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
13: याद गर्नुहोला डाक्टर र आउने मिति
11: यही जेठ 23 गते शनिबार
6: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674-2027
6: 24027,
7: सम्पर्क मोबाइल नम्बर 98572-597
6: 98511-89918।
14: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Liponia. Extreme energy drink.
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
0: नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
7: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी,
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
11: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
4: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जे सुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चाहन्छु, धेरै चाहन्छु।
3: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत।
5: डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विपक्षीद्वारा संघीय संसदका दुवै बैठक अवरूद्ध, प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म सदन नचल्ने अडान।
0: एमाले माग्यो प्रधानमन्त्री शाहको राजीनामा, सरकारले राष्ट्रिय एकतालाई कमजोर बनाएको आरोप।
1: राजसभाका सभापति लामिछाने नयाँ दिल्ली प्रस्थान, भ्रमणबारे संसदमै चासो।
0: अमेरिकाद्वारा इरानका राडार र ड्रोन नियन्त्रण स्थलहरूमा आक्रमण, अमेरिकी एयरबेसलाई निशाना बनाइएको इरानको दावी।
1: र विश्वकप फुटबल खेल्ने मेक्सिको टोली घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालन शाहले हिजो दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संघीय संसदका दुवै बैठक अवरूद्ध पारेका छन्। राष्ट्रिय सभाका सदस्यहरूले बैठक शुरू हुने बित्तिकै उठेर नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक अझै शुरू हुन सकेको छैन। सवा एक घण्टा ढिलो गरी शुरू भएको प्रतिनिधि सभाको बैठकमा पनि विपक्षी दलले अवरूद्ध पारेका छन्। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसदबाटै माफी माग्नुपर्ने माग गरेका छन्। यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने उनीहरूको अडान छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले 3 करोड़ नेपालीको शिर निहुरिएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति जोगाउने गरी परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको भन्दै वहाँले थप आक्रोश पोख्नुभयो।
3: प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ, परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो।
0: नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले राजसपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी गर्दा माहौल बनाउन गरिएको प्रपञ्च त होइन भनेर प्रश्न गर्नुभयो।
4: कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुशी बनाउने त्यो रणनीति लिनुभएको, कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको त्यो खालको चाहिँ नि चाकडी गरेको हाम्रो प्रधानमन्त्रीले, यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुखमा।
0: त्यति मात्र होइन, प्रधानमन्त्री नेपाली सेनाको कार्यक्रममा जाँदा दौरा सुरुवाल लगाउने र संसदमा आउँदा फुटबल खेल्ने पोशाकमा आउने गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो।
4: सेनाले आयोजना गरेका कार्यक्रमहरूमा, सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरूमा प्रधानमन्त्री नेपाली पोसाकमा जानुहुन्छ, दौरा सुरुवाल लगाएर जानुहुन्छ। जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ। के हो उहाँको यस सदस्यप्रति उहाँको दृष्टिकोण? सदनलाई उहाँले उपेक्षा गर्नुभएको छ, अन्डरएस्टिमेट गर्नुभएको छ, इरेस्पेक्ट गर्नुभएको छ, यो गम्भीर कुरा छ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिपछि हिजो मात्र सुस्तामा नेपाली भूमिमा बनाइरहेको तटबन्ध भारतीयले रोकेको घटना उहाँले सुनाउनुभयो। उहाँले कथा सुनाउँदै बोलेका केही शब्दमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राणाले नियमापत्ति जनाउनु भएको थियो।
5: 21 को घमा चाहिँ के रे यो अशिष्ट असल अपमानजनक शब्द
4: सदस्यप्रति उहाँको दृष्टिकोण, सदनलाई उहाँले उपेक्षा गर्नुभएको छ, अन्डरएस्टिमेट गर्नुभएको छ, इरेस्पेक्ट गर्नुभएको छ, यो गम्भीर कुरा छ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिपछि हिजो मात्र सुस्तामा नेपाल

0: ਸਭ ਦਾ ਰੂਪ
1: ਨੇਕਪਾ ਕਾ ਪ੍ਰਮੁੱਖ युवराज दुलालले छापामार शैलीमा संसदमा आउँदा सभामुखले सरकारको छायामा परेको टिप्पणी गर्नुभयो।
2: सभामुख महोदय, बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
1: रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेश गर्न माग गर्नुभएको छ।
3: अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ। भावनाले ताली पाउन सक्छ तर तथ्यले मात्र विश्वास जित्न सक्छ। यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दावी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपील गर्दछु।
1: पटक पटक आग्रह गर्दा पनि विपक्षीले नमानेपछि प्रतिनिधि सभाको बैठक पनि 15 मिनटका लागि स्थगित भएको छ।
4: नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ। नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति बोलेर राष्ट्रहित विपरीत काम गरेको भन्दै एमाले शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो। एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्सना समेत गरिएको छ। संसदको रोस्टमबाट प्रधानमन्त्रीले दिएको गैर जिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दावी र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको एमालेको ठहर छ। प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमाले आज माइतीघरमा नाराबाजी सहित प्रदर्शन पनि गरेको छ। प्रदर्शनमा सहभागीहरूले राष्ट्रियता हराएको, प्रधानमन्त्री मुर्दाबाद, कालापानी र लिपुलेख हाम्रै हो, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर लगायतका नारा लगाएर विरोध जनाएका छन्।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले सरकारलाई कुनै पनि छानबिन प्रतिवेदनको पूर्ण पाठ सरकारलाई बुझाउने नगरिएको बताएको छ। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सोधिएको विषयमा पूर्ण प्रतिवेदन नआइसकेको बताउनु भएको थियो। आयोगले जेठ 13 गते सरकारलाई चेन्ची आन्दोलनको अनुसन्धान प्रतिवेदनको सिफारिश सरकारलाई बुझाएको हो। 29 पेजको सिफारिश खण्ड आयोगले आफ्नो वेबसाइट मार्फत पनि सार्वजनिक गरेको थियो। आयोगका सूचना अधिकारी श्यामबाबु काफ्लेले आयोगले गरेका अनुसन्धानका प्रतिवेदनको पूर्ण पाठ सरकारलाई दिने अभ्यास नभएको बताउनुभयो।

0: योजना विभागले यो दावीलाई अपवाह भनेको छ।
1: अब खेल समाचार। फिफा विश्वकप 2026 को सह आयोजक मेक्सिकोले आफ्नो टोली घोषणा गरेको छ। मेक्सिकोका मुख्य प्रशिक्षक जेभियर अगुइरेले 26 सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्। अगुइरेले घोषणा गरेको टोलीमा अनुभवी गोलकिपर गुइलेर्मो ओचोआ आफ्नो छैटौं विश्वकप खेल्दैछन्। स्टार लेट गिलबर्टो मोरा 17 वर्षको उमेरमा विश्वकप खेल्ने सबैभन्दा कान्छो मेक्सिकन बन्ने बाटोमा छन्। यसपटकको विश्वकप जून 11 देखि जुलाई 19 अमेरिका, क्यानाडा र मेक्सिकोमा हुँदैछ। समूह यसमा उरुग्वे, स्पेन, केप भर्दे र साउदी अरेबिया छन्।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विपक्षीद्वारा संघीय संसदका दुवै बैठक अवरूद्ध। प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म सदन नचल्ने अडान।
0: एमाले माग्यो प्रधानमन्त्री शाहको राजीनामा। माइती घरमा नाराबाजी सहित प्रदर्शन।
1: राजपाका सभापति लामिछाने नयाँ दिल्ली प्रस्थान। भ्रमणबारे संसदमै चासो।
0: अमेरिकाद्वारा इरानका राडार र ड्रोन नियन्त्रण स्थलहरूमा आक्रमण। अमेरिकी एयरबेसलाई निशाना बनाएको इरानको दावी।
1: र विश्वकप फुटबल खेल्ने मेक्सिकोको टोली घोषणा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

അതിനെ ചെയ്യാൻ ഇവിടെ.

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छन्, यसैमा खुसी मिल्छ जस्तो लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्।
3: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझ्यो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
1: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674 2027
1: 2427
7: सम्पर्क मोबाइल नम्बर 9857225597
1: 9511918
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
11: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
10: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
13: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
12: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
12: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
13: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
12: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
13: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
12: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 0684200003, 420001, मोबाइल नम्बर 9856219917, 9856336567 र 9451207636।
14: हुन्छ मुटु नारीको नि चल्छ उसै गरी चो, आत्म सक्षम घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन है कसै गरी
15: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
16: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
17: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
18: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
17: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
18: अध्यापन हुने विषयहरू
17: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
18: विशेषताहरू
17: विषय विज्ञद्वारा अध्यापन गराइने
18: अत्याधुनिक प्रयोगशाला
17: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
19: जसको नाम नै पर्याप्त छ
20: दिदी बहिनी
19: दिदी बहिनी
20: दिदी बहिनी
19: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
20: गर्न सक्छौ

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
3: के तपाईलाई मुटु धुकधुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ। याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027-27 सम्पर्क मोबाइल नम्बर 98572-597
8: 98511-89918।
10: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
11: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
10: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
10: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
11: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
10: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68

0: छन् बानापाचा र द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुरूले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
1: बाटो जोगाउन जरिलो लगाउन कानून अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको बैंक कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
2: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: जसको नाम नै पर्याप्त छ
4: दिदी बहिनी
3: दिदी बहिनी
4: दिदी बहिनी
3: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
4: हामी
3: गर्न सक्छौ
4: गर्न सक्छौ

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: Mania Extreme Energy Drink.
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: निकट माते दी बहिनी, निकट माते दी बहिनी, यो हो रेडियो दीदी बहिनी।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिऊ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444 543333।
6: घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2073 सफल पारौ। लैंगिक हिंसा अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ। लैंगिक समानताका लागि पाइलाहा रहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौ, कुरा हैन काम गरौ। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
7: जसको नाम नै पर्याप्त छ,
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी,
8: हामी
7: गर्न सक्छौ,
8: हामी
7: गर्न सक्छौ,
8: गर्न सक्छौ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: होइन हो वारी, कास्टो लाको लाइ गरो, एक मुठी पानी तताइदेऊ।
8: नगराउनु, यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
9: के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
8: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुमा नगरपालिका पर्वत।
10: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदन अवरूद्ध, बजेटमाथिको छलफल प्रभावित, सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि जाँचबुझ गर्न समिति गठन,
0: भारत भ्रमणमा रहेका राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री मोदी बीच बुधबार सम्वाद हुने, अमेरिकी उपविदेश मन्त्री साराको परराष्ट्र मन्त्री खनालसँग भेटवार्ता, लगानी र व्यापार बढ़ाउने विषयमा छलफल, नेपालको स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्न चीन तयार,
1: दैलेखमा जीप दुर्घटना हुँदा कालीकोटका तीनजनाको मृत्यु, पोखराको सेती नदीमा निर्माणाधीन पुलको काम छिटो सक्न ताकेता, कमला नदीको पुननिर्माणको माग गर्दै मधेस प्रदेश सभा भवन घेराउ, काठमाण्डु महानगरको सहकारी विभागमा 6,000 बढ़ेको उजुरी, झण्डे पाउने 5 अर्ब बचत रकम फिर्ता गर्न माग,
0: रूसद्वारा आगामी नोभेम्बर 30 हवाई इन्धन निर्यातमा पूर्ण प्रतिबन्ध, मध्य एशियाली मुलुकहरू प्रभावित, रूसी तेल बोकेको प्रतिबन्धित ट्याङ्कर फ्रान्सेली नौसेनाको नियन्त्रणमा, कक्रोच जनता पार्टी भारतमा आन्दोलनमा, दिल्लीमा
1: र दायित्व उल्लंघन गरेपछि क्यानेडा क्रिकेटमाथि आईसीसीको कार्यवाही, तत्कालका लागि निलम्बन, फिफा विश्वकपमा नयाँ नियम लागू गरिँदै अनुशासनमा थप कडाई, मुख छोपेर विवाद गरे वा मैदान छाडे सिधै रातो कार्ड।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अन्त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीको अभिव्यक्तिले चौतर्फी विरोध सम्बन्धी खबरबाट, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिसेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ। हिजो प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रुस्तममा पुगेका प्रधानमन्त्री शाहले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। उहाँको यही अभिव्यक्ति अहिले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई भारी परेको छ। प्रधानमन्त्रीको सो विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कड़ा विरोध जनाएका छन्। यसै विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले आज बिहान विपक्षी दलहरूको बैठक बोलाएको थियो। बैठकले प्रधानमन्त्रीले नै देशको सीमामाथि धावा बोलेकाले प्रष्टीकरण दिनुपर्ने माग गरेको छ। सोही बैठकको निर्णय अनुसार नै आज सदनमा विपक्षी दलहरूले पटक पटक अवरोध गरेका छन्। उनीहरूको पटक पटकको अवरोधका बीच प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको हो। यसअघि सोमबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण 15 मिनटका लागि यसअघि आजको बैठक विपक्षी दलहरूको विरोधका बीच 15 मिनटका लागि स्थगित भएको थियो, तर पुनः शुरू भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि संसदको काम कार्यवाही अघि बढ़न नसकेको हो।
0: प्रतिनिधि सभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ। आइतबारको बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक हानि, नोक्सानी एवं क्षति पुर्याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। संसद बैठकमा भएको भौतिक हानि, नोक्सानी एवं क्षतिको मुसुल्का तयार भएकाले यस विषयमा जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिको सदस्यमा संघीय संसद सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहनु भएको छ। सभामुख अर्यालले समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम घटनामा संलग्नलाई आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बताउनुभयो।
1: नेपाल भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालन र शाहले दिनुभएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभामा सांसदहरूले अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकको आकस्मिक समय सकिए लगतै सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी र अवरोध गरे। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदको नियमित कार्यसूची अगाडि बढ़ाउन पटक पटक गर्नुभएको आग्रहलाई अस्वीकार गर्दै सांसदहरूले निरन्तर विरोध जारी राखेपछि बैठक भोलि दिउँसो 1:15 बजेसम्म का लागि स्थगित गरिएको हो। प्रधानमन्त्री शाहको भनाईलाई लिएर विरोधमा अहिले सड़कदेखि सदनसम्म प्रदर्शन भइरहेको छ। हाल राष्ट्रिय सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सीट पनि प्रतिनिधित्व छैन। यता प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेकपा एमाले र नेपाली कंग्रेस निकट नेपाल विद्यार्थी संघ नेभी संघले काठमाण्डुमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिले देश र जनताको शिर निहोरिएको भन्दै उक्त अभिव्यक्ति सच्याउन माग गरेर नेकपा एमालेको काठमाण्डु जिल्ला कमिटिले आज काठमाण्डुको माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेको छ। यो अभिव्यक्ति नसचिएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ। यसै गरी प्रधानमन्त्री शाहको सीमा सम्बन्धी भनाईप्रति विरोध जनाउँदै नेभी संघले पनि आजै सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गरेको छ।
0: जनता पार्टी भाजपाको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली पुग्नु भएको छ। दिल्ली स्थित विमानस्थलमा उहाँलाई भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौधरीले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले भोलि भाजपा मुख्यालयमा भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसै गरी सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पर्सि बुधबार उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ। यसका साथै उहाँले विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।
1: अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले परराष्ट्र मन्त्री सुशीर खनालसँग आज परराष्ट्र
0: भएको थियो। भ्रमणका क्रममा उहाँले भोलि भाजपा मुख्यालयमा भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसैगरी सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पर्सि बुधबार

0: गर्नु भएको छ। भेटका क्रममा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने तथा विशेष गरी लगानी व्यापार संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दक्षिण तथा मध्य एसियाली भ्रमणका क्रममा नेपाल आउनुभएको उपविदेश मन्त्री रोजर्सले नेपाल बसाईका क्रममा विभिन्न सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका नवनियुक्त राजदूत चाङ माओ मिङवीच आज शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल चीन स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। सो अवसरमा चीनिया राजदूत चाङले चीन सरकार नेपालको परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, स्वास्थ्य पूर्वाधार तथा खाद्य स्वच्छताका क्षेत्रमा प्राविधिक सहयोग विस्तार गर्न तयार रहेको बताउनु भएको छ।
1: दैलेखको भैरवी गाउँपालिका साथ कालगौडामा बलेरो जीव दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परि कालीकोटको शुभ कालिका गाउँपालिकाका 36 वर्षीय चालक कलबहादुर रोकाया, 39 वर्षीय मित्र सुनार र 60 वर्षीय पुल्ती सरा विकको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइते मध्ये सुमत विक र नयन सुनवारको अवस्था जटिल रहेकाले उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ भने बाँकी घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। आज दिउँसो सुर्खेतबाट कालीकोटका लागि छुटेको 8 जना यात्रु सवार सु प 01001049646 नम्बरको जीवको ब्रेक फेल भई सड़कबाट करिब 400 मिटर तल खसेको प्रहरीले जनाएको छ।

0: ultimate honey karobar sasile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मज्जाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123 हैश डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन पुलको स्थलगत अवलोकन गर्नुभएको छ पोखरा मोगलिन राजमार्ग सुधार आयोजना अन्तर्गत बनिरहेको उक्त पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल आज पर्यटन मन्त्री सहित निर्माण स्थल पुग्नु भएको हो अवलोकन पछि मन्त्री लम्सालले आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आवश्यक सहयोग गरेर काम छिटो सम्पन्न गर्न ताकेदा गर्नुभएको छ 2079 सालमा सम्झौता भएको यो पुल चिनिया सामग्री आपूर्तिमा ढिलाइ र स्थानीय जग्गा व्यवस्थापनको विवादका कारण दुई पटक म्याथ भइसकेको छ
5: हुलाकी राजमार्ग अन्तर्गत निर्माण नसकिँदै भत्किएको कमला नदीको पुल पुनः निर्माणमा प्रदेश सरकारले चासो नदेखाएको भन्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा र धनुषाले आज जनकपुरधाम स्थित मधेस प्रदेशमा सभा भवन घेराउ गरेका छन् प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको बेलामा आन्दोलनकारीहरूले मुख्य गेटमा प्रदर्शन र नाराबाजी गरेका हुन् संघीय सरकारको उपेक्षामा गरेको कमला पुललाई प्रदेश सरकारले समेत प्राथमिकतामा नराखेको भन्दै पीड़ित जनता आक्रोशित बनेका छन्
4: संघीय सरकारले देशभरका 11 वटा कृषि उपज थोक बजारमा भएको अतिक्रमण हटाउन परिपत्र गरेको छ कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले सुनसरीको धरानतिर स्थित कृषि उपज बजार व्यवस्थापन समिति सहित देशभरका 11 वटा समितिलाई परिपत्र जारी गर्दै अतिक्रमण हटाउन भनेको हो विभागले बजार क्षेत्रभित्र अतिक्रमणको अवस्था अध्ययन गरी जग्गा खाली गराउन अटेर गरे स्थानीय तह र प्रशासनसँग समन्वय गरेर कानूनी प्रक्रिया अगाडि बढ़ाउन भनेको छ यता धरानोप महानगरपालिकाले भने सुकुम्बासी परिवारलाई बलपूर्वक हटाउने पक्षमा नरहेको स्पष्ट पारेको छ कार्यवाहक नगर प्रमुख आयन्द्र विक्रम बेघाले आफ्नो कार्यकालमा कसैलाई पनि घरबारविहीन नबनाउने प्रतिबद्धता जनाउनु भएको छ

0: काठमाडौँ महानगरपालिकाको शहरी विभागमा चार अर्ब 77 करोड़ रूपियाँ भन्दा बढ़ी बचत रकम फिर्ता गराई पाउन 6,300 भन्दा बढ़ी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार गत वैशाख 17 गतेदेखि हालसम्म परेका निवेदनका आधारमा यति ठूलो परिमाणमा माग दावी आएको हो। रकम फिर्ताको माग गर्नेमा दैनिक 500 देखि 1,000 रूपियाँसम्म बचत गर्ने साना बचतकर्ता धेरै रहेका छन्। उजुरी दिने मध्ये 1,00,000 देखि 5,00,000 रूपियाँसम्म बचत गर्ने साना बचतकर्ताको संख्या 78% रहेको महानगर सहकारी विभागका प्रमुख ध्रुवराज काफ्लेले जानकारी दिनुभयो। महानगर छमा संचालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारीले 34 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ भने आगामी एक महिनाभित्र 5,00,000सम्म बचत गर्नेको रकम फिर्ता दिने योजना बनाएको छ। महानगरले ठूला बचतकर्ताको हकमा संस्थाका संचालक र ऋणीहरूलाई ताकेता गर्दै छलफल र मेलमिलाप मार्फत बचत फिर्ता गराउने प्रक्रिया अगाडि बढ़ाएको छ।
1: नेपाल संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जून 4 तारीखदेखि काठमाण्डु र चीनको सेन्जेन शहरबीच सीधा उडान शुरू गर्ने भएको छ। चीनको सिलिकन भ्याली मानिने सेन्जेनसँग सीधा उडान जोड्दै कम्पनीले आफ्नो क्षेत्रीय सञ्जाल विस्तार गर्न लागेको हो। कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सेन्जेन स्थित बाओवान अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा 2 उडानहरू सञ्चालन हुनेछन्। काठमाण्डुबाट प्रत्येक मंगलबार र बिहिबार राति 9:45 बजे र सेन्जेनबाट प्रत्येक बुधबार र शुक्रबार बिहान 9:45 बजे उडान हुने तालिका सार्वजनिक गरिएको छ।
0: पोखराबाट मुस्ताङसम्म पुग्ने सड़क यात्रा सहज बनेपछि पर्यटकीय र धार्मिक क्षेत्र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको भीड़ लागेको छ। सड़क पहुँच विस्तार र यातायात सुविधा सहज भएसँगै विश्व प्रसिद्ध मुक्तिनाथ मन्दिर र कागबेनी धाममा दर्शनार्थीको उल्लेखनीय घुइँचो लागेको हो। मुक्तिनाथ मन्दिर परिसरमा पुग्ने श्रद्धालुहरू 108 तारामा स्नान गर्ने र दर्शन गर्ने कार्यमा व्यस्त देखिन्छन्। यस्तै पितृ उद्धारको विश्वाससहित कालीगण्डकी नदी किनाराको कागबेनी धाममा श्राद्ध तथा तर्पण गर्ने भक्तजनको आकर्षण बढ़ेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर श्रोणी मुआगले आगामी आर्थिक वर्षमा करिब 16 खर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री मुआगले 5 वर्षको अवधिलाई हेरेर बजेट ल्याइएको र यसले 7% आर्थिक वृद्धि कायम गर्ने दावी गर्नुभएको छ। विद्युतमा लगाइएको मूल्य अभिवृद्धि करबाट सरकार पछाडि नहट्ने प्रष्ट पार्दै मन्त्री वाग्लेले अन्तिम उपभोक्तालाई मार नपार्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभएको छ।
2: रकम फिर्ता नपाएपछि कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले आज नेपालगंज स्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि धरना दिएका छन्। बैंकको केन्द्रीय कार्यालयबाट विरोध र्याली शुरू गरेर आक्रोशित बचतकर्ताले राष्ट्र बैंकको कार्यालय घेराउ तथा नाराबाजी र धरना गरेका हुन्। बाँकी बर्दिया र बैंकका 19 शाखाका पीड़ित ग्राहकहरू तत्काल आफ्नो निक्षेप फिर्ताको माग राख्दै आन्दोलनमा छन्।
1: आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आज शेयर बजार नकारात्मक देखिएको छ। अर्थमन्त्री श्रोणी मुआगले जेठ 15 गते संसदमा प्रस्तुत गर्नुभएको बजेटप्रति लगानीकर्ताहरू असन्तुष्ट रहँदा नेप्से परिसूचक 26.72 अंकले घटेर 2755.37 बिन्दुमा झरेको छ। बजार घटे पनि आज कारोबार रकम भने सन्तोषजनक रहँदै 5,61,43,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ। आज दिनभर भएका कारोबार मध्ये 233 कम्पनीको शेयर मूल्य घट्दा जम्मा 35 कम्पनीको मात्र मूल्य बढ़ेको छ।
2: अब विदेशका खबर। युक्रेनी आक्रमणका कारण ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि रूसले आगामी नोभेम्बर 30 सम्मका लागि हवाई इन्धन निर्यातमा प्रतिबन्ध लगाएको छ। रूसी सरकारले आज वक्तव्य जारी गर्दै घरेलु बजारमा इन्धनको मूल्य र आपूर्ति स्थिर राख्न निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ, जसका कारण मध्य एशियाली मुल्कहरू प्रभावित हुने भएका छन्। यता एटलान्टिक महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट रूसी तेल बोकेको प्रतिबन्धित ट्याङ्कर टागोरलाई फ्रान्सेली नौसेनाले नियन्त्रणमा लिएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोनले रूसले युद्धका लागि आर्थिक स्रोत जुटाउन प्रतिबन्ध छलेर यस्ता जाँच चलाएको आरोप लगाएका छन्।
1: भारतमा सामाजिक सञ्जाल मार्फत उदाएको कक्रोच जनता पार्टी सीजेपीले आन्दोलनको घोषणा गरेको छ। हालै सार्वजनिक भएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै पार्टीले आगामी शनिबारदेखि नयाँ दिल्लीमा धरना कार्यक्रम शुरू गर्न लागेको हो। पार्टीका संस्थापक अभिजित दीपकले अमेरिकाबाट भारत फर्किए लगत्तै आन्दोलन शुरू गर्ने तयारी छ। बेरोजगारी, भ्रष्टाचार र परीक्षा प्रणालीको कमजोरी विरूद्ध केन्द्रित यस दलले अवकाश प्राप्त प्रधान न्यायाधीशलाई राज्यसभामा नियुक्ति नगर्ने र संसद तथा मन्त्री परिषदमा 50% महिला प्रतिनिधित्व हुनुपर्ने लगायतका 5 सूत्रीय माग अघि सारेको छ। आन्दोलनको घोषणासँगै भारतभर सुरक्षा सतर्कता बढ़ाइएको छ।
2: अब खेलकुद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सदस्यीय दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै क्यानाडा क्रिकेट बोर्डलाई तत्काल प्रभाव रहने गरी निलम्बन गरेको छ। क्यानाडा क्रिकेटमा देखिएको प्रशासनिक तथा सुशासन सम्बन्धी समस्याका कारण आईसीसीले यो कदम चालेको हो। निलम्बन गरिए पनि खेलाड़ीको हितलाई ध्यानमा राख्दै क्यानाडाका राष्ट्रिय टोलीहरू आईसीसीका प्रतियोगितामा सहभागी हुन पाउनेछन्।
1: आगामी 2026 को फिफा विश्वकप फुटबल प्रतियोगितालाई अझ छिटो, निष्पक्ष र रोमाञ्चक बनाउन फिफाले 18 नयाँ नियमहरू लागू गर्ने भएको छ। खेलमा समय खेर फाल्ने प्रवृत्ति घटाउन थ्रो इन र गोल किकमा 5 सेकेण्ड, गोलकिपरका लागि 8 सेकेण्ड र खेलाड़ी प्रतिस्थापनका लागि 10 सेकेण्डको समय सीमा तोकिएको छ। नयाँ नियम अनुसार गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू रणनीतिका निर्देशन लिन प्रशिक्षक कहाँ जान पाउने छैनन्। त्यस्तै भिडियो सहायक रेफ्रीको अधिकार क्षेत्र विस्तार गरी दोस्रो पहेलो कार्ड र गलत कर्नरको समेत समीक्षा गरिने भएको छ। अनुशासनमा थप कड़ाई गर्दै मुख छोपेर विवाद गरेमा वा रेफ्रीको विरोधमा मैदान छोडेमा खेलाड़ीलाई सिधै रातो कार्ड देखाइने फिफाले जनाएको छ। ज्यादा ज्यादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदन अवरूद्ध, बजेटमाथिको छलफल प्रभावित, सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि जाँचबुझ गर्न समिति गठन।
1: भारत भ्रमणमा रहेका राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार संवाद हुने। अमेरिकी उपविदेश मन्त्री साराको परराष्ट्र मन्त्री खनालसँग भेटवार्ता, लगानी र व्यापार बढ़ाउने विषयमा छलफल। नेपालको स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्न चीन तयार।
2: निर्माणाधीन पुलको काम छिटो सक्न ताकेता कमला नदीको पुल पुनः निर्माणको माग गर्दै मधेस प्रदेश सभा भवन घेराउ काठमाण्डु महानगरको सहकारी विभागमा 6,000 बढ़ीको उजुरी झण्डै 4.5 अर्ब बचत रकम फिर्ता गर्न माग।
1: रूसद्वारा आगामी नोभेम्बर 23 सम्म हवाई इन्धन निर्यातमा पूर्ण प्रतिबन्ध। मध्य एशियाली मुलुकहरू प्रभावित। रूसी तेल बोकेको प्रतिबन्धित ट्याङ्कर फ्रान्सेली नौसेनाको नियन्त्रणमा। भारतमा कक्रोच जनता पार्टी आन्दोलित दिल्लीमा प्रदर्शन गर्दै।
2: क्यानाडा क्रिकेटमाथि आरसीसीको कार्यवाही तत्कालका लागि निलम्बन। फिफा विश्वकपमा नयाँ नियम लागू गरिँदै अनुशासनमा थप कडाई। मुख छोपेर विवाद गरे वा मैदान छाडे सिधै रातो कार्ड।
1: हौस त यस्ता साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

नमस्कार सामुदायिक रेडियो दिदी बहिनी 95 थुप्लो 2 मे गासले तयार पारेको खबर चौतारीमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अगाडि बढाउँ। पर्वतको कलाचरमा झन्डै 1 करोड़ लगानीमा अतिथि गृह निर्माण यो प्रसंगबाट समुद्री सतहदेखि 3,300 मिटरको उचाइमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कलाचर पहाड़मा अतिथि गृह निर्माण गरिएको छ। पर्वतको सबैभन्दा उचाइमा रहेको स्थानमा अवस्थित कलाचर पहाड़मा अध्ययन अवलोकन र घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरी रू 1 करोड़ भन्दा बढ़ीको लागतमा अतिथि गृह निर्माण गरिएको हो। एकै स्थानबाट झण्डै 1 दर्जन जिल्ला सदरमुकामहरूको दृश्य अवलोकन गर्न सकिने विभिन्न पुराना वन गरिएको पनि ओझेलमा परेका पवित्र कलाचर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक ग्रन्थका रूपमा विकास गर्ने उद्देश्यले पर्वतको जलझला गाउँपालिकाले आफ्नै बजेटमा 8 कोठे पक्की भवन निर्माण गरेको छ। 8 ओथैकोठा एटाच बाथरूम सहित सुविधा सम्पन्न बनाइएको छ। पछिल्लो समय त्यहाँ धार्मिक र अध्ययन अवलोकन र विदाको समयमा घुम्न आउने पर्यटकको संख्या उल्लेखनीय मात्रामा वृद्धि भएको छ। धार्मिक हिसाबले समेत उत्तिकै महत्वपूर्ण मानिने चलचलामा मुक्तिनाथ पीठेश्वर स्वामी कमलनयनाचार्यको आश्रय समेत रहेको उहाँको अनुयायीहरू समेत त्यहाँ पुग्ने गरेका छन्। गाउँदेखि झण्डै 6 घण्टाको पैदल यात्रा र 3 घण्टाको सवारी साधनमा पुग्न सक्ने कलाचरमा अन्य कुनै होटल सुविधा तथा बस्ती नभएकाले अतिथि गृह निर्माण गरिएको चलचला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिनुभएको छ। आचार्यका अनुसार योग ध्यान समाधानका लागि उनीहरूलाई मात्रै नभई सबै खालका पर्यटकलाई आश्रय सुविधा दिन भएको छ। अहिले निशुल्क रूपमा दिएको आवास सुविधालाई निश्चित शुल्क तोकेर दिने व्यवस्था गर्न लागि अध्यक्ष आचार्यले जानकारी दिनुभयो। कलाचारलाई धार्मिक मात्रै नभई विज्ञान प्रविधि पर्यटन प्रबन्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलझला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना समेत गरेको छ। जलझला गाउँपालिका वडा नम्बर 5 र 6 मोदी गाउँपालिकाको संगम स्थानमा रहेको कलाचर हम्पाल क्षेत्र पर्यटकीय गन्तव्य बनाउन संघीय प्रदेश गाउँपालिकाले संयुक्त रूपमा पूर्वाधार निर्माण थालेका हुन्। यसअघि भ्यू टावर खानेपानी व्यवस्था शौचालय निर्माण र सडक स्तर उन्नति र विद्युत ग्रहण लगायतका सुविधा विस्तार गरिसकिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले बालिका र किशोरीलाई बलात्कार गरेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला चौकुने गाउँपालिका 4 बग माराका 18 वर्षीय ललित मास्की मगरलाई धौलागिरी गाउँपालिका 4 मुदीबाट प्रहरीले पक्राउ गरेको हो। बालिकालाई 2082 चैत 17 गते बलात्कार गरेको भन्दै पीड़ित पक्षले 2083 जेठ 14 गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए। जिल्लाले आरोपितलाई पक्राउ गरी 5 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक इन्स्पेक्टर सागर तिमिल सिन्हाले जानकारी दिनुभएको छ। यसै गरी 83 जेठ 12 गते बलात्कार गरेको आरोपमा पीड़ित पक्षले 2083 जेठ 16 गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीकै आधारमा धौलागिरी गाउँपालिका 7 ताकमका 53 वर्षीय धन बहादुर सुनारलाई पनि पक्राउ गरिएको हो। सुनारलाई पनि पक्राउ गरिएर पहिलो 5 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाइएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 2 की 1 बालिका 19 वर्ष पुग्दा नपुग्दै सन्तानकी आमा बनिन्। कलिलेमा विवाह गरिएकी उनी 2 वर्षकी छोरी छिन्।
चरम गरीबी, अशिक्षा, जनचेतनाको अभावकै कारण गाउँका अन्यले पनि 20 वर्ष नपुगी विवाह गरे। भौगोलिक रूपमा विकट भन्ने भएकाले विकासका पूर्वाधारहरूबाट टाढा रहेको यो गाउँपालिका गाउँदेखि वर्षौंदेखि बाल विवाहको नमिठो स्वादले दिक्क परेको छ। नेपालको कानूनले 20 वर्ष भन्दा मुनिको विवाहलाई गैर कानूनी मान्छ, तर त्यहाँका अधिकांश बालिकाले कलिले उमेरमा विवाह गर्ने गरेका छन्। दलित समुदायको बसोबास रहेको लुलाङबाट वर्षनौ धेरै किशोरीहरू परिवारको दबाव, सामाजिक सञ्जालको माध्यमबाट प्रेम सम्बन्धमा कारण कलिले उमेरमा विवाह गर्ने गरेका छन्। आफ्नो बालकालका साथीहरू धमाधम विवाह गर्न थालेपछि 15 वर्षकी बालिकाले गाउँ छाडिन्। आफ्नो साथीहरूले सानै उमेरमा विवाह गरेको मुस्ताङमा मामाको तर्फबाट हजुरबुबा हजुरआमासँग बसेर सदरमुकाम जोमसोम बजारमा रहेको विद्यालयमा पढ्दै गरेकी उनले बाल विवाह रोक्न, विपन्न राई रोजगार, आय आर्जन, किशोरीको सुरक्षा सहितको शिक्षाको माग गर्नुपर्ने र अझै सुनवाई नभएको बताउनुहुन्छ। गाउँमा बाल विवाहको असरबाट जोगिन मामा घर पुगेकी किशोरीले बारीबीका कारण खर्च जुटाउन नसकेर कलिले उमेरमा विवाह गर्नुपर्ने बाध्यताबाट अभिभावकलाई मुक्त गर्न आय आर्जन, गाउँमा रहेका विद्यालयमा राम्रो शिक्षा, स्वास्थ्य सुविधा, जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले गाउँ र बाल विवाह गर्ने साथीहरूको जीवन नै नराम्रो प्रभाव परेको अनुभव सुनाउनुभयो। बाल विवाहकै कारण समस्या समाधान गरिदेऊ भनेर धेरै पटक आवाज उठाउने गाउँका किशोरीलाई अघोषित रूपमा अवरोध हुन्छ। अब सबैको प्रयासले समस्या समाधान गर्न ढिला गर्नु हुँदैन, किशोरीले भन्नुभयो। नेपालमा बाल विवाह कानूनी रूपमा प्रतिबन्धित छ। मुलुकी फौजदारी संहिता 2074 अनुसार विवाहको कानूनी उमेर पुरूष र महिला दुवैका लागि 20 वर्ष तोकिएको छ। यदि यसभन्दा कम उमेरका विवाह गराइयो भने अपराध मानिन्छ। परिवारको धेरै कमाई नहुनु पर्ने, उमेरमा घाँस दाउराको भारी बोक्न जानुपर्ने, त्यो भन्दा त बोरु विवाह गरेर गएपछि हाई सन्चो हुने लोभले त्यहाँका छोरी चेलीहरू उमेर नपुग्दै विवाह गरेर जाने बाध्य छन्। लोलाङका वृद्ध कृष्ण कुमाई भन्नुहुन्छ, धेरै छोरी हुनाले आर्थिक अवस्था कमजोर भएकै कारण उचित शिक्षा दीक्षाको कारण घर चलाउन सक्ने परिवार भएर कलिले उमेरमा सुम्पिने गरेको बताउनुहुन्छ। आफ्ना 5 छोरीको समेत कलिले उमेरमा विवाह गरेको उहाँ बताउनुहुन्छ। मुलुकको फौजदारी संहिता 2074 धारा 173 नाबालकलाई विवाह गर्न बाध्य पार्ने वा गराउनेलाई एकदेखि छोरीहरू उमेर नपुग्दै विवाह गरेर जाने बाध्य छन्। लोलाङका वृद्ध कृष्ण कुमाई भन्नुहुन्छ, धेरै छोरी हुनाले आर्थिक अवस्था कमजोर भएकै कारण उचित शिक्षा दीक्षाको

बालिकालाई रोक्न सरकारी निकायलाई कार्यवाही गर्ने अधिकार पनि दिएको छ। नेपालले बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको छ, जसले बाल बालिकालाई जबरजस्ती र कम उमेरमा विवाहबाट जोगाउने दायित्व दिन्छ। यति हुँदाहुँदै पनि म्याग्दीको पश्चिम क्षेत्रमा बाल विवाह रोकिँदा ठूलो समस्या उत्पन्न भएको दौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुन बताउनुहुन्छ। गाउँ समुदायमा शिक्षा छलफल नाटक अभियान मार्फत बाल बालिका वा बाल विभागको हानिकारक असरबारे जानकारी दिने गरिएको भए पनि यो समस्या समाधान गर्न नसकिएको उहाँको भनाइ छ। तपाईँ यति बेला सामुदायिक रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तयार पारेको खबर चौतारी अहिले तपाईँ सुन्दै हुनुहुन्छ। खबर चौतारीमा खबरको क्रममा के नै छ, केही छिनको छोटो व्यापारिक विश्राम पछि आउँछ, सुन्दै गर्नुहोला।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: के तपाईं प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: मा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत।
6: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: Sonia.
1: Extreme energy drink.
2: मानसिक समस्याबाट बस्ने उपायहरू
3: आफ्नो बारे

0: भयो नि यति सानो भुइँचालो पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2073 सफल पारौ। लैंगिक हिंसा अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ। लैंगिक समानताका लागि पाइला हाराहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौ, कुरा होइन काम गरौ। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुमा नगरपालिका पर्वत।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू:
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
6: ए दाइ, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
7: देख्नु भएन, औषधी हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: केचिनको व्यापारिक विश्रामपछि खबर चौतारीमा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सदनमा निर्वाह गरेको भूमिकाका कारण सभामुख डोल प्रसाद अर्याल पनि विवादमुक्त रहेनन्। अवरूद्ध बीच दुई तिहाई नजिकको बहुमत प्राप्त सत्तापक्षको आढमै बल मिचाई गरी सदनको काम कार्यवाही अघि बढ़ाएको आरोपमा विपक्षी दलहरू छन्। प्रधानमन्त्रीको जवाब माग सहित प्रतिनिधि सभाको नयाँ नियमावली विषयगत समिति पठाउन माग गर्दै विपक्षी दलको अवरोध गरे पनि सभामुखले कार्यसूची अघि बढ़ा आउँदा आइतबार सदनमा झण्डै मुट्ठ स्थिति बन्यो। पछिल्लो समय विपक्षी सांसद विरूद्ध कड़ा रूपमा प्रस्तुत हुँदै आएका सभामुख अर्यालले आइतबार बैठक पनि उसै गरी प्रस्तुत भए, पेलेरै सभा गरे। फलस्वरूप विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, श्रम सांस्कृतिक पार्टी र राप्रपा सभामुखप्रति कुरूदो बन्दै विरोधमा उत्रिए। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद नरेन्द्र केरुवा सभामुख सत्ताबाट निर्देशित भई एकपक्षीय रूपमा चलेको आरोप लगाउनु भएको छ। अझै सत्ता अनुकूल हुने कतिपय कुरामा संविधान र नियमावली नै सभामुखले मेचेको उहाँको बुझाइ छ। सभामुखले भन्नुभयो, सदनको अभिभावक हो, उहाँले सबै दलहरूबीच संयोजनकारी भूमिका खेल्नुपर्ने हो, तर उहाँ एकपक्षीय रूपमा अघि बढ़िरहनु भएको छ। सदनको होइन कि सभा राष्ट्रिय स्वतन्त्र पार्टीको सभामुख जस्तो व्यवहार गरी अघि बढ़िरहनु भएको छ। उहाँको शालीनता असाध्यै राम्रो छ, तर विभिन्न आश्रय पार्टीबाट गढ़ाई गरी सदनलाई भागभिडो गर्ने प्रविधि देखिएको छ। सत्तानुकूल नै हुने कति कुरा त उहाँले संविधान र नियमावलीकै कुनै ख्याल नै राख्नु भएको छैन। आइतबार सदनको बैठकको शुरूआतमा नै नाटकीय पारा भएको थियो। विपक्षीहरूको निरन्तर माग र सभामुख अर्यालको प्रयास र आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको जोड बल बीच आइतबार सदनमा जवाफ दिन प्रधानमन्त्री शाह तयार भएका थिए, तर त्यो नियमावली व्यवस्था गरिए जस्तो न सभामुखले निर्धारण गरेको प्रश्न उत्तर दिएन थियो, न सांसदहरूबाट लिखित प्रश्न लिएको थियो। प्रश्न उत्तरका लागि यसरी आकस्मत प्रधानमन्त्री शाह तयार आउलान भनेर स्वयंलाई सभामुख अर्याललाई पनि जानकारी थिएन। उहाँको हाउभावले देखिन्थ्यो। प्रधानमन्त्री जवाफ दिन रोस्टममा गएपछि विलखिलबन्दमा परेका सभामुख अर्यालले सदनमा सचिवालय कर्मचारीसँग परामर्श गरेर नियमावली विपरीत नै प्रश्नोत्तर कार्यक्रम अघि बढ़ाएका हुन्। नियमावली विपरीत प्रश्नोत्तर शुरू गर्न लागेपछि विपक्षी दलहरू एमाले र नेकपाले आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले सरकारले 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि कर लगाउने निर्णयले सर्वसाधारण र न्यून आय भएका नागरिकलाई गम्भीर असर परेको बताउनु भएको छ। सदन बाहिर संचारकर्मीसँग कुरा गर्दै सरकारको यो कदमले एकातिर स्वच्छ ऊर्जा प्रबन्धन र सरकारी नीतिकै उपासा गरेको र अर्कोतिर भूई मान्छेहरूलाई थप आर्थिक भार थपेको बताउनु भएको सरकारले एकातिर विद्युतीय सामग्री सवारी साधनको प्रयोग बढ़ाउने अभियान चलाउने र अर्कोतर्फ विद्युत खपतमा कर थप्दा लैजाँदा विरोध भन्सापूर्ण स्थिति सृजना भएको उहाँले बताउनुभयो। अहिले सरकारले 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% कर लगाएको छ। उस्त खबर चौतारीको समय सकिएको सबको केचिनमा सेयनबाट प्रसाहुने साझा खबर तपाईँ सुन्नुहुनेछ। नयाँ र ताजा खबरका लागि तपाईँ हामीसँगै रहनुहोला। तपाईँ हामीलाई www.radiodidibahini.org लगन गरेर संसारभर हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि सुन्न सक्नुहुन्छ। नयाँ ताजा खबरका लागि तपाईँ हामीसँगै रहनुहोला। हवस् त, नमस्कार।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, सात दिनभित्र प्रतिवेदन आउने, संसद फेरि अवरूद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने व्यवहार जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1,00,000 धरोटीमा रिहा हुने, किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्ष सहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुलका समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
4: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पसिन हटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
5: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो, प्रधानमन्त्री त स्पष्ट पार्नु भयो नि। उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिँ त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्ता दिनुपर्छ नि त, यो त गलत हो।
6: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
5: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राक्षोप गर्न खोजेबाट नै देखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी चाहिँ यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
6: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको हो?
5: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ उसले आफ्नै किसिमले ढाकछोक गरेर चाहिने अलिकति चाहिने त्यसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकछोक गर्न अलिकति सुधार्न खोजिएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
5: रवि लामी छानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने साँची रहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
6: प्रधानमन्त्री बालेनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्ग्याउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
5: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा लिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी लिम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिया जस्तो चाहिने वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहिँ हामीले पनि चाहिने भारतको चाहिँ ऊ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छौँ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ त काला पानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिँ उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउन खोज्नुभयो तीन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपालबाटै चाहिने मिक्तवाद वार्ताद्वारा समाधान गर्नुपर्छ।
4: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार पर्यटक शिक्षा स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नाजिर मियाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। साथै उत्पादन उद्यमशीलता र सीप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
2: प्रदेश सड़क सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
4: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता संचालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
0: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमुलाको सिमकोटको बजारमा चहल पहल।
7: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
0: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
10: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
9: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्युट गर्न आग्रह गर्नुभयो। मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्ट चार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल
12: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाक्लै आवजारो यात्रीको ओहोरदोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थल र बजुवार क्षेत्रको चहल पहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
13: शाह
12: निकै तातो स्थानबाट हवाईजहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़ेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइरहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
14: दिनभरि पायापै बोक्छौ, तर अब त गाडी ट्याक्टर कहिले कहिले 500-600 हुँदैछ।
12: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायहरू पनि खुशी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल
7: अब भर्खरै स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ भनौँ।
12: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनयुक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढ़ेको हो। भुवनेश्वरी स्वाय, सीआईएन, रेडियो कर्णाली आवाज, सिमकोट, हुम्ला।
0: साझा खबरमा अब हेलो सीआईएन।
15: मेरो नाम दत्त महतारा, म समिकार्ती खापर गाउँपाले वडा नम्बर 3 बोलिरहेको छु। यो उत्तरी बेल्डको जगन्नाथ बुढीनन्दा हिमाली र समिकार्ती खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ, सूचना पर्वा हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
16: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
17: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा कुवाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला, होइन? त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो, होइन? त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
18: शङ्कर थापा, यो अब वन्यजन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि, लगभग कमसे कम पनि सांसदहरूले बाँदर मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्था मिल्छ. किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ. यो किसानको दुःखदायी कुरा हो.
16: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो. यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो. तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ. हामी सरोकारवाला निकायबाट जवाफ लिनेछौ.
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
13: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्.
0: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब बाँकी खबर. विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनाथ रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ. नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ.
20: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीयवासीको घर र भवनमा 81 गोला बारूद हुन्छ. एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाड़ीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्. अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन्. त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो. काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेतपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो. संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4,179 जना शान्ति सैनिक कार्यरत छन्. नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्रसंघबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो.
21: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्.
20: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ. संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ. लील प्रकाश चन्द सीआईएन पाँचखाल काभ्रे.
0: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा. सर्लाहीको ईश्वरपुर नगरपालिका तीन माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
1: सर्लाहीको ईश्वरपुर नगरपालिका तीन भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ।
6: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
1: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
6: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहियो, पानी भनेको आउने बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
1: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढ़ेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढ़ेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
6: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ। हामीलाई बिजुलीमा अलिकति अब त्यही पैसा सहुलियत भनेको ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हामीलाई किसानलाई के चाहिने।
1: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
22: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, धेरै किसिमका कुराहरू अगाडि बढायौं र धेरै किसिमको महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरूले गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
1: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलबीचको विवाद चर्किदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। भेपसुन प्रकरणमा महरालाई 1 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ। र टी20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साथ बिहिन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिन 95.2 MHz
1: शेयर बजार को रेड सिग्नल
2: लेबनान को बेरूत में उपनगर में आक्रमण करने नेतान्याहू को आदेश अमेरिकी विदेश मंत्री रूबियो द्वारा नेतान्याहू लेबनान का राष्ट्रपति संग फोन वार्ता
1: र कैनाडा क्रिकेट संघ आईसीसी को निलंबन में संदीप सहित नेपाल का 3 खिलाड़ी ले लंका प्रीमियर लीग खेलने
3: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालय ऑन टॉप लांगडांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-7780-724 व himalayswater.com.np लॉग इन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार विस्तारमा विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति विरोध जनाएर संघीय संसदका दुवै सदन अवरोध गरेका छन्। पछिल्लो समय प्रतिनिधि सभाको जस्तो अवरोध र विरोध नझेलेको राष्ट्रिय सभामा पनि आज विपक्षी दलले नाराबाजी गरे। 20 मिनट स्थगित भएर बसेको दोस्रो बैठकमा पनि कंग्रेस एमाले र नेकपाका सांसदले नाराबाजी नछोडेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पछिल्लो समयको अभ्यास स्मरण गराउनु भएको थियो।
5: हिजै फोन भएको छ प्रतिनिधि राष्ट्रिय सभा त है ल त्यसले इज्जत धान्न पर्यो नेपालको जनताको भावना भन्ने आउँछ क्या फोन त्यो इज्जत पनि राखेकै छौं तैपनि फेरि तपाईँहरूको यी कुरा चाहिँ पनि आम ठाउँमा एकदम गम्भीर छन् भन्ने कुरा नि मैले रियलाइज गरेको छु।
2: सभाध्यक्षले इज्जत जोगाएको बताएपछि सत्तारूढ़ दलको प्रतिनिधित्व नै नरहेको राष्ट्रिय सभामा नाराबाजी गर्दै विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा नै मागेर नाराबाजी गरे। पटक पटक आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष दाहालले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो।
1: प्रतिनिधि सभाको बैठक पनि विपक्षी दलले चल्न दिएनन्। आधा घण्टा चलेर 15 मिनटका लागि स्थगित बैठक डेढ़ घण्टा ढिला गरी शुरू हुँदा पनि अवरोध नहटेपछि सभामुख डोल प्रसाद अर्यालले आजको कार्यसूचीमा रहेको विषय हटाएर बैठक भोलिसम्मलाई स्थगित भएको घोषणा गर्नुभयो। प्रतिनिधि सभाको आजको पहिलो बैठक पनि सवा घण्टा ढिला गरी शुरू भएको थियो। बजेटमाथिको छलफल गर्न छोडेर प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीले संसदको रोस्टमबाट माफी माग्नुपर्ने र उक्त भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेका थिए। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट
6: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध हुँदा संसदमा बजेटमाथिको छलफल प्रभावित भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले 3 करोड़ नेपालीको शिर निउरिएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीको बोलीमा समर्थन जनाएर ताली बजाउने सत्तारूढ़ दलका सांसदलाई आत्मगलानी गर्न सुझाउनु भएका वहाँले परराष्ट्र मन्त्रालयको विज्ञप्तिमाथि प्रश्न गर्नुभयो।
7: प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो।
6: नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी गर्दा माहौल बनाउन गरिएको प्रपञ्च त होइन भनेर प्रश्न समेत गर्नुभएको थियो।
8: के हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुशी बनाउने त्यो रणनीति लिनुभएको कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको त्यो खालको चाहिँ चाकडी गरेको हाम्रो प्रधानमन्त्रीले यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुखमा।
6: प्रधानमन्त्रीको अभिव्यक्तिपछि हिजो मात्र सुस्तामा नेपाली भूमिमा बनाइरहेको तटबन्ध भारतीयले रोकेको घटना उहाँले सुनाउनुभयो। महरले सुनाएको कथाका केही शब्दमा सत्तारूढ़ रासोपाकी सांसद समेत रहनुभएकी पूर्व उपसभामुख इन्दिरा राणाले नियमापत्ति जनाउनु भएको थियो।
9: 21 को घमा चाहिँ के रे यो अशिष्ट असल अपमानजनक शब्द भन्नेमा चाहिँ म नेमापति गर्न चाहन्छु। जुन यो कथामा जुन बच्चा काट्ने भन्ने चाहिँ मैले पहिलोचोटि सुनेको के त्यस्तो शब्द यो सदनमा प्रयोग गर्न मिल्दैन अनि छापामार भन्ने शब्दहरू।
6: नेकपाका प्रमुख सचेतक युवराज दुलालले छापामार शैलीमा संसदमा आउँदा सभामुखले सरकारको छायामा परेको टिप्पणी गर्नुभयो।
10: सभामुख महोदय, बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
6: राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले भारतको सीमा मिचेको प्रमाण पेश गर्न माग गर्दा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले आफ्नो पार्टीले देश बचाउने वाचा चुनावमा गरेको सुनाउनु भएको थियो।
2: प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विपक्षी दलहरूले जनवर्गीय संगठनहरूलाई सड़क आन्दोलनमै उतारेका छन्। नेपाली कंग्रेसको तरूण दल र नेकपा एमालेको कार्यकर्ताहरूले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा तरूण दलका कार्यकर्ताले प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको बताएका छन् भने एमालेका कार्यकर्ताले राष्ट्रियता हराएका प्रधानमन्त्री कालापानी लिपुलेख हाम्रै हो जस्ता नारा लगाएका थिए। अर्को विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाले भने 21 गतेसम्मका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। हिजो बेलुकी मात्रै विपक्षी दलका विद्यार्थी संगठनले माइतीघर मण्डलामै विरोध प्रदर्शन गरेका थिए।
1: नेकपा एमाले त प्रधानमन्त्रीको राजीनामा नै मागेको छ। एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सना समेत गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गर्नुभएको छ। आज कंग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा थापाले सीमा विवाद जस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने बताउनुभयो। छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले कमजोर बनाएको थापाले टिप्पणी गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पनि आज विज्ञप्ति निकालेर प्रधानमन्त्रीबाट नेपाल भारत सीमा सम्बन्धमा व्यक्त धारणा राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै सच्याउन माग गर्नुभएको छ।
2: नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति तपाईंलाई कस्तो लाग्यो भनेर हामीले काठमाडौँको बबरमहल बानेश्वर सड़क पेटीमा भेटिएका केही सर्वसाधारणलाई सोधेका छौं।
11: उहाँले व्यक्त गरेको जुन अर्को देशको भूमि नेपालले अधिग्रहण गरेको छ भन्ने जुन त्यो चाहिँ राष्ट्रको पक्षमा राष्ट्रियताको पक्षमा छैन।
12: उहाँ त विद्वान मान्छे हो, हेर्ने पढेको मान्छे हो, त्यसरी बोल्नु नहुने, तर उहाँले त्यस्तो अभिव्यक्ति दिनुभयो। अब उहाँको पनि आफ्नो केही लजिक होला त्यसमा।
13: उहाँले सत्य कुरा बोल्नुभयो, जुन चाहिँ पहिला ढाक छोप गरेर राखेका कुराहरू थिए। त्यही भएर मलाई लाग्छ हामीले सत्यमा नै बाँच्नुपर्छ, झुठो कुराको सहारा लिएर सत्यलाई ढाक छोप गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
14: हाम्रो आफ्नै नेपालको लागि इज्जत भएको लागि इज्जत त धेरै इज्जत भयो, किनभने पहिले सरकारहरूले केही गरेन भन्नु गरेनन्, अब गर्छ भन्नु मान्छेले भोट कति भनिदिनु हाल्यो, अहिले सबैलाई आँसु थियो कि होइन, त्यहाँ दिन नहुने हो यहाँ।
15: मैले पनि प्रधानमन्त्री भइसकेपछि थाहा भयो भन्नुभएको होइन, त्यो भन्दाखेरि हामीलाई पनि केही कुरा नथाहा हुन सक्छ, किनभने सीमामा त हाम्रो एपिएफहरू खटिएका हुन्छन्। अब त्यो एपिएफ
13: सत्यमा नै बाँच्नुपर्छ, झुठो कुराको सहारा लिएर सत्यलाई घाटछोप गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
14: हाम्रो आफ्नै नेपालको लागि इज्जत भएकै यसको लागि इज्जत त धेरै इज्जत भयो, किनभने पहिले सरकार

0: गम्भीर कुरा हो होइन। अब त्यसमाथि पनि उहाँले चाहिँ हामीले पनि श्रीमान बिच्यौँ भनेर भन्नुभयो, उहाँले चाहिँ हल्का रूपमा लिनुभयो एउटा। अनि अर्को कुरा चाहिँ उहाँले चाहिँ बेलायतलाई चाहिँ हामी यसमा लिएर आउँछौ भनेर भन्नुभयो। छिमेकी मुलुकहरूले हामीलाई चाहिँ अलिक कमजोर रूपमा अलिकति तयारी बिना बोल्ने, तयारी बिना ती पक्ष मामिलाहरूमा अगाडि बढ्ने भनेर हामीलाई चाहिँ उनीहरूले कमजोर गर्ने हिप्ने स्थिति पनि पैदा हुन सक्छ।
1: प्रधानमन्त्रीले जे भन्नुभएको छ त्यो चाहिँ एकदम गलत भन्नुभएको छ। हाम्रो देशले कहिले पनि कसैको सिमाना चाहिँ छिचोमिचो गरेको छैन, एकदम नचाहिने कुरा बोल्नु भयो।
2: नेपाल परिवेशमा पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश लगायतका थप समाचार बाँकी नै छन्।
3: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ़दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वत वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
8: प्रतिनिधि सभाको हिजोको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सभामुख डोल प्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिनुभयो।
9: आज यसो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु।
8: प्रधानमन्त्रीको अभिव्यक्तिमा विरोध जनाउँदै हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले बेल घेराउ गर्न पुगेका थिए। त्यसक्रममा धकेला धकेल हुँदा केही मर्यादा पालकलाई सामान्य चोट लागेको बताइएको छ। प्रतिवेदनमा दोषी देखिएकालाई कार्यवाही गरिने सभामुख अर्यालको चेतावनी छ।
2: विपक्षी दलहरूको अवरोधका बीच हिजो बेलुकी 10 बजेतिर पारित प्रतिनिधि सभा नियमावली 2083 आजदेखि कार्यान्वयनमा आएको छ। राष्ट्रपा सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नयाँ नियमावलीमा संसद संचालन, विधेयक प्रक्रिया र समिति सम्बन्धी विभिन्न नयाँ व्यवस्था समेटिएको छ। नयाँ नियमावलीका व्यवस्था र विपक्षी दलको असहमति के छ त? एक सामग्री।
8: नयाँ नियमावली अनुसार सरकारले दर्ता गरेको विधेयक अब 7 दिनपछि मात्र प्रतिनिधि सभामा पेश गर्न पाइनेछ भने निजी विधेयक 9 दिनपछि मात्रै पेश योग्य हुनेछ। सांसदहरूले संशोधन दर्ता गर्न पाउने 72 घण्टे समय भने यथावत राखिएको छ। नियमावलीले महाभियोग प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिए पनि निष्कर्षमा पुर्याउनै पर्ने व्यवस्था गरेको छ।

0: कार्यकाल समाप्त भएपछि निर्वाचित नयाँ प्रतिनिधि सभाले 5 महिनाभित्र महाभियोग टुंग्याउनु पर्नेछ। कानून न्याय तथा मानवाधिकार समितिको क्षेत्राधिकार पनि विस्तार गरिएको छ। त्यस्तै कार्यव्यवस्था परामर्श समिति सहित विशेषाधिकार समितिको सदस्य संख्या 21 घटाएर 15 सीमित गरिएको छ। विशेषाधिकार हनन सम्बन्धी छानबिन समितिले अधिकतम 3 महिनासम्म थुनामा राख्न आदेश दिन सक्ने व्यवस्था पनि स्पष्ट गरिएको छ। नयाँ नियमावलीले अपाङ्गता भएका सांसदले बैठक कक्षभित्र सहयोगी लैजान पाउने सुविधा हटाएको छ भने सांसद सम्बन्धी विषयमा प्रचलित कानूनभन्दा नियमावलीलाई विशेष कानूनका रूपमा लागू हुने व्यवस्था गरिएको छ। यसअघि व्यवस्था भए पनि गठन नभएको महिला समन्वय समिति सम्बन्धी प्रावधान समेत हटाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले नियमावली पारित गर्ने प्रक्रिया भन्दा पनि त्यसमा समेटिएका केही विषयप्रति आपत्ति रहेको जनाएको छ। कंग्रेस सांसद मोहन आचार्यले संविधानसँग बाँझिने विषय समावेश नगर्न आग्रह गरिएको बताउनुभयो।
1: अहिलेसम्म भएको यसमा चाहिँ संसदीय नियमावलीमा चाहिँ सर्वसम्मत गर्ने चलन थियो, संविधानसँग बाँचेका विषयहरू चाहिँ राख्नुहुन्न भन्ने कुरा मात्र पास गर्ने कुरामा त सरकार पछिको बहुमत छ भन्ने सबैले बुझेको कुरा त्यो पास हुने कुरा स्वाभाविक हो। त्यसो नियमावली विषयमा चाहिँ त्यसो नगर्दाखेरि चाहिँ सबैको सर्वसम्मतबाट गर्दै गर्दाखेरि चाहिँ राम्रो हुन्थ्यो भन्ने कुरा।
0: नेकपा एमाले भने नियमावलीको प्रक्रिया र विषयवस्तु दुवैमा आपत्ति जनाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले धेरै विषयमा असहमति रहेको बताउँदै सर्वसम्मतिले नियमावली पारित गर्ने संसदीय अभ्यास तोडिएको आरोप लगाउनुभयो।
2: त्यहाँ चाहिँ एउटा विशेष कानूनसित जोडिएर व्यवस्था गरिया छ, आधा अड्काउसित जोडिएर एउटा व्यवस्था गरिया छ, अर्को अब संविधान संशोधनसित जोडिएर जे चिज हाल्न खोजिया छ ती विषयहरू प्रति हाम्रा गम्भीर ध्यान आकर्षणका कुरा हुन्। प्रक्रिया पनि त्यस्तरी हो त, हामी त पहिले पनि सांसद भएका मान्छे हौ। यो संसद सञ्चालन गर्ने नियमावली अहिलेसम्मको अभ्यास भनेको बरु 2 महिना 3 महिना 4 महिना लागे सबैको सहमतिबाटै टुङ्ग्याउने हाम्रो परम्परा हो। उहाँलाई रातारात नटुङ्ग्याइ हुने इमर्जेन्सी पर्यो, त्यो प्रक्रियामा पनि हाम्रो असहमति हो।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिपक्षको भूमिकामाथि नै प्रश्न उठाएको छ। राष्ट्रपा सचेतक क्रान्ति शिखा धितालले कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहने भए पनि त्यहाँ धारणा नराखी सदनमा मात्रै उग्र रूपमा प्रस्तुत हुँदा दुवै पक्षलाई राम्रो नदेखिएको टिप्पणी गर्नुभयो।
3: प्रतिपक्षले जुन तरिकाले सदनमा प्रस्तुत हुनुभएको छ त्यो प्रस्तुत हुनुभन्दा अगाडि त हामीले त्यो कार्यव्यवस्था परामर्श समितिमा त्यहाँ दलगत रूपमा सबैको प्रतिनिधित्व भइराखेको हुन्छ। त्यो बेलामा उहाँहरूले कहिले पनि त्यस कुराहरू नभन्ने आफ्नो विमतिहरूलाई चाहिँ अलिकति राजनीतिक रूपमा राजनीतिक चरित्र देखाएर त नभन्ने तर सदनमा चाहिँ एकदम उग्र भनेर देखाउँदाखेरि चाहिँ त्यसले न सत्तापक्षले राम्रो गराइरहेको छ न प्रतिपक्षलाई राम्रो गराइरहेको छ।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई भारतको सत्तारूढ दलले न्यानो स्वागत गरेको छ। 5 दिने भारत भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली पुग्नुभएका उहाँलाई भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालेले विमानस्थलमै स्वागत गर्नुभएको हो। लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुग्नु भएको हो। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट गर्ने तालिका छ। भाजपाका अनुसार रासोपासँग पार्टी टू पार्टी सहकार्य शुरू गर्ने संगठनात्मक अभ्यास लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनैतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। औपचारिक जानकारी नदिए पनि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी विदेश मन्त्री एस जयशंकर लगायत नेताहरूसँग भेटवार्ता गर्ने तयारी छ। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र परराष्ट्र मन्त्री शिशिर खनालको भ्रमण रोकिनु तथा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलागेका बेला भएको रविको यात्रालाई महत्वका साथ हेरिएको छ। टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू विपिन कुमार आचार्य, दीपक बोहरा, प्रदीप आचार्य सहभागी हुनुहुन्छ।
4: कृषि प्रधान देशको नारा फलाकिने नेपालमा किसानले न त दूधको मूल्य पाउँछन् न त बजार। सरकारले स्थानीय उत्पादनको प्रवर्धन, दुग्धजन्य पदार्थको विविधीकरण र युवालाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न नसक्दा किसान र उद्योगी वर्षौंदेखि मारमा पर्दै आएका छन्। आज औपचारिक कार्यक्रम गरी विश्व दुग्ध दिवस मनाइए पनि किसान र उद्योगीका समस्या भने जिउका तिउँ छन्।
5: दुग्ध क्षेत्रको दिगो विकास पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने नारासहित आज 26 विश्व दूध दिवस मनाइयो। सरकारले तामझामका साथ दिवस मनाइरहँदा धादिङका किसान विनोद पौडेल पशु आहार औषधि श्रमिक तथा ढुवानी खर्च बढ्ने तर दूधको मूल्य नबढ्ने किन भनेर सोध्नुहुन्छ।
6: अगाडि बढेको लगभग डेढ वर्ष भयो, 15 लाख रुपियाँ लगानी गरेर सुरुवात गरेको, फेरि पुरानै पेसामा फर्किनु पर्ने स्थिति आउलाग्छ। बजार उत्पाद छ, बजार अब कहिले फाल्नै पर्छ। अब दानाको भाउ, परालको भाउ, गाडी सबैको भाउ बढ्छ र अब दुधको भाउ चाहिँ बढ्दैन।
5: ललितपुरका किसान राजेन्द्र तिमिल सेना पनि उत्पादन लागत बढ्दा व्यवसाय सञ्चालन गर्नै कठिन भएको बताउनुहुन्छ।
7: दुधको रेट कम, भुसा ढुटो, अब हामीले दानाहरू किन किन्दाखेरि रेट बढेको छ। लगानी मान्छेहरूलाई कहिले पनि माथि नआउनु, लगानी मात्रै भइएको छ। अलिकति रेट सबै रेटमा अलिकति कम भइदियो भने सकिन्छ सर। अब हामी यही त्यसै गरिरहेका मान्छेहरू सकिन्छ सर। अब मै भएको कारणले चाहिँ गर्नु छोड्ने जस्तो भइरहेको छ सर। यहाँ अब दुःख गर्ने गरिरहेका छौँ, लुटिने लुटिरहेका छौँ सर। अब जुन सरकारमा आएर त्यो महँगोमै परे भइयो भने त के भएर सर।
5: किसान मात्र होइन दुग्ध उद्योगी पनि आफ्नै समस्या सुनाउँछन्। किसानलाई हाताहाती पैसा नदिने उद्योगीहरू आयातित दुग्ध पदार्थसँग प्रतिस्पर्धा गरिरहेको तर्क गर्छन्। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल उत्पादनदेखि बजारीकरणसम्म राज्यको स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेको बताउनुहुन्छ।
8: राज्यले चाहिँ दुग्ध पदार्थ आयात बन्द गरेको छ, तर फेरि स्वरूपमा चाहिँ दुग्ध पदार्थ बजारमा पाइरहेको छ। यो किसिमको दुविधा चाहिँले हामी एकदमै अप्ठ्यारोमा छौँ। राज्यलाई हामी भन्न गयो, राज्यले हामी आउने दिएको छैन भन्ने छ। तपाईँको सुपर मार्केट मार्केटहरूमा अहिले पनि जानुभयो भने तपाईँले सहजै रूपमा दुध तथा दुग्ध पदार्थ अहिले पनि आयातित हेर्नुहुन्छ। त्यसकारणले दुध तथा दुग्ध पदार्थ यदि हामी आएको छौँ, हाम्रो पुगेको छ भने आउनु हुँदैन भन्ने चाहिँ हाम्रो कुरा हो। र यसलाई नेपाल डेरी एसोसिएसनले 77 जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर यो चाहिँ हामी आयातित आयात बन्द गरौँ भन्न हामी अनुरोध गरेका
5: छौँ। सरकारी निकाय भने दुग्ध क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको दावी गर्छ। राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक बालक चौधरी उत्पादन वृद्धि, गुणस्तर नियन्त्रण र किसान प्रोत्साहनका क्षेत्रमा काम भइरहेको बताउनुहुन्छ।
9: उपभोक्ता सबैको सहकार्यमा एउटा अध्ययन कमिटी गठन हुन्छ र त्यस अध्ययन गरे पश्चात चाहिँ अब समय पनि आइसकेको छ, यो चाहिँ दुधको मूल्यमा पनि समायोजन गर्नुपर्छ, त्यसको विचार गर्नुपर्दछ। यो किसानकोमा जुन नेपाल सरकारले लिएको छ कि इम्पोर्ट चाहिँ नगरौं, हाम्रो सामान्य प्रधानमन्त्रीज्यूले पनि प्रमोट गर्नुभएको छ, त्यसको कारणले गर्दा दुध खपतमा चाहिँ थोरै वृद्धि भएको छ। हाम्रो माननीय मन्त्रीज्यूबाट त्यो प्रमोसन भएको छ।
5: सरकार भने किसानलाई उत्पादनमा सहुलियत र व्यवसायीलाई बजारीकरणका लागि सहयोग गर्नुको साटो तर्साउन उद्दत देखिएको छ। वर्षौंदेखि दुग्ध क्षेत्रको दिगो विकासका लागि भन्दै उन्नत नस्ल सुधार, कृत्रिम गर्भाधान, पशु बीमा तथा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि करोड़ौं रूपियाँका कार्यक्रम सञ्चालन गरिएको सरकार परिमाण निकाल्न सकेको छैन। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी पनि लोकप्रियताका लागि निर्देशन दिन लाग्नु भएको छ। विश्व दूध दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले दुग्ध व्यवसायलाई किसानको बक्यौता रकम तत्काल भुक्तानी नगरे कार्यवाहीको चेतावनी दिनुभएको छ।
10: कार्यलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसाय सम्बन्ध विभिन्न क्षेत्रका व्यवसायहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो। त्यस पछाडि तपाईँहरूले मान्दै मान्नु भएन भने हामी अर्को स्टेप प्रोग्राममा जानु नपरोस्। यसलाई चाहिँ थ्रेट नमान्नुहोला, हाम्रो अनुरोध मानिदिनुहोला। जसरी यो सरकारसँग चाहिँ जनताको अपेक्षा छ, त्यसरी यो सरकारले पनि तपाईँहरूसँग एउटा सहजीकरण प्रतीक्षा भएको छ।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: 29 पेजको सिफारिश खण्ड आयोगले आफ्नो वेबसाइट मार्फत पनि सार्वजनिक गरेको छ। आयोगका सूचना अधिकारी श्याम बाबु काफ्रेले आयोगले गरेका अनुसन्धानका प्रतिवेदनको पूर्णपाठ सरकारलाई दिने अभ्यास नभएको बताउनु भएको छ।
1: आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिनमै शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक 26.72 अंकले घटेर 2755 बिन्दुमा कायम भएको छ। आज बजारमा 35 कम्पनीको मूल्य बढ़दा 233 कम्पनीको शेयर मूल्य घट्यो भने दुई कम्पनीको स्थिर रहयो। कारोबार रकम पनि केही घटेको छ। अघिल्लो दिन 6.3 अर्ब कारोबार भएकोमा आज 5.61 अर्ब शेयर मात्र खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
0: दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको सुप 01001649 नम्बरको जीप भैरवी गाउँपालिका 5 कालगैंडामा दुर्घटनामा परेको हो। दुर्घटनामा कालीकोटको शुभ कालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कल बहादुर रोकाए, शुभ कालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुत्ती सरा विकको मृत्यु भएको जिल्ला प्रहरीकारले दैलेखले जनाएको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानको राजधानी बेरूतका दक्षिणी उपनगरहरूमा आक्रमण गर्न सेनालाई आदेश दिनुभएको छ। हिजबुल्लाहसँगको द्वन्द चर्किँदै गइरहेको समयमा यो आदेश दिइएको हो। इजरायली पक्षका अनुसार हिजबुल्लाहको प्रमुख गढ़ मानिने बेरूतको दक्षिणी क्षेत्र दाहिएमा रहेका आतंकवादी लक्ष्यहरूलाई निशाना बनाइनेछ। यो कदम इजरायली नागरिकमाथि भएका आक्रमण र अप्रेलमा अमेरिकी मध्यस्थतामा गरिएको युद्धविरामको उल्लंघन प्रतिक्रिया स्वरूप भएको नेतन्याहुले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नेतन्याहुको घोषणापछि बेरूतको दक्षिणी उपनगरबाट धेरै लेबनानी नागरिकहरू सुरक्षित स्थानतर्फ भागेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रूबियोले नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ ओउनसँग फोनवार्ता गर्नुभएको छ। उहाँले प्रारम्भिक चरणमा लेबनानी अधिकारीहरूले हिजबुल्लाहलाई इजरायलमाथिका आक्रमण रोक्न दवाब दिने अनि त्यसको बदलामा इजरायलले बेरूतमा थप सैन्य आक्रमण नगर्ने प्रस्ताव राखेको बीबीसीले जनाएको छ। यसले क्रमिक रूपमा तनाव घटाउने र युद्धविरामलाई व्यावहारिक रूपमा लागू गर्ने वातावरण बनाउन सकिने अमेरिकी पक्षको दावी छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बोर्ड सदस्यीय दायित्वको उल्लंघन गरेको आरोपमा क्यानाडा क्रिकेट संघलाई निलम्बन गरेको छ। आईसीसीको विश्वव्यापी प्रशासकीय निकायको भ्रष्टाचार विरोधी इकाईले केही साता अघिदेखि संघमाथि अनुसन्धान शुरू गरेको थियो। संघ निलम्बनमा परे पनि क्यानाडाको राष्ट्रिय टोलीले भने आईसीसीका प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। राष्ट्रिय टोलीको कार्यक्रम सञ्चालन र विकासका लागि क्यानाडाले आईसीसीको आर्थिक सहयोग भने प्राप्त गर्न सक्नेछ, तर उक्त रकम आईसीसीको प्रत्यक्ष निगरानीमा स्वीकृत कार्यक्रममा मात्र प्रयोग गर्न पाइनेछ। क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशनद्वारा अप्रेलमा प्रसारित एक वृत्तचित्रमा क्रिकेट क्यानाडाको शासनमा भ्रष्टाचार गरेको आरोप लगाइएको थियो। त्यसमा धेरै खेलाड़ी र अधिकारी संलग्न थिए, जसमा खेल हेरफेर र हिंसाको धम्की पनि समावेश थियो। आईसीसी बोर्डले आफ्नो सदस्यता दायित्वहरूको गम्भीर उल्लंघनका कारण क्रिकेट क्यानाडालाई सदस्यता निलम्बन गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ।
1: र नेपाली राष्ट्रिय क्रिकेट टोलीका 3 खेलाड़ीले लंका प्रिमियर लीग खेल्ने भएका छन्। नेपालका स्टार स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल र अलराउण्डर दिपेन्द्र सिंहरीले लंका प्रिमियर लीग खेल्ने भएका हुन्। आज भएको अक्सनमा भुर्तेललाई कोलम्बो क्याप्स र एरीलाई जाफना किङ्सले अनुबन्ध गरेको हो। उनीहरू दुवैजना एसोसिएट्स क्याप विधाबाट बिक्री भएका हुन्। यो विधाको बेस प्राइस 15,000 अमेरिकी डलर रहेको छ। यसअघि लामिछानेलाई जाफना किङ्सले किनेको थियो। उनी 20,000 डलर अर्थात करिब 30 लाख नेपाली रूपियाँमा बिक्री भएका हुन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीको अभिव्यक्तिले सदन अवरूद्ध, विपक्षी दलका संगठन सड़क आन्दोलनमा।
0: संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न जाँचबुझ समिति गठन। संसद नियमावली पारित गर्ने प्रक्रिया र केही विषयमा विपक्षी दलको आपत्ति,
1: रविलाई भारतीय सत्तारूढ दलको न्यानो स्वागत, बजेटलाई शेयर बजारको रेड सिग्नल,
0: लेबनानको बेरूतका उपनगरमा आक्रमण गर्न नेतान्याहुको आदेश, अमेरिकी विदेश मन्त्री रूबियोद्वारा नेतान्याहु र लेबनानका राष्ट्रपतिसँग फोन वार्ता,
1: र क्यानाडा क्रिकेट संघ आईसीसीको निलम्बनमा सन्दीप सहित नेपालका तीन खेलाड़ीले लंका प्रिमियर लीग खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: मानसिक समस्याबाट बच्ने उपायहरू:
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

कार्यक्रमको संचालन धौलागिरी गतिविधिमा स्वागत छ। अब सुन्नुहोस् समाचार। पछिल्लो समयमा वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका नेपाली युवाहरूको घरबार बिग्रदै गएको छ। सम्बन्ध विच्छेदका घटनाहरू पनि बढ्दै गए।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: आएको छ मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो डुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाउ बढ़दा रेस्टुरा र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि 6 साताको बीचमा 2 पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्यूबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त स्पष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने
3: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
2: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
4: हाम्रो राष्ट्रको असंलग्नक राष्ट्र नीति छ। हामी कसैको भूमि 1 इन्च पनि मिच्दैनौ र कसैलाई 1 इन्च भूमि पनि दिँदैनौ र नेपालले कोही कसैको पनि 1 इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणहोस् प्रधानमन्त्रीलाई। नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
2: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो व्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
5: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुने तर त्योभन्दा बढी गम्भीर राष्ट्र हित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ। अत भारतको भूमि मिचेको छैन।
2: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
6: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
2: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारीसहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौं।
7: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेशनहरू डाक्ने होइन नेपाली कंग्रेस यूएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन यस्ता किसिमको इन्टरेक्सन पार्टी टू पार्टी चाहिँ अझ बढ़ी हुनुपर्छ र फेमिलियरिटी बढ़ाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले ढाकेको हो अझ ठूलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढ़ाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। त्यो सरकारको कस्तो किसिमको प्रायोरिटी छ के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छन्। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौं कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
8: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो हुन त योभन्दा अगाडि 5 पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको
7: थियो।
8: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन जुन पहिलेको प्रसारणभन्दा अलिकति फरक जस्तो देखिराखेका छ त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन।
7: मलाई होइन संवादको प्रयास त पक्कै पनि हो तर यसमा एजेण्डाको बारेमा सरकारी कुराहरूको बारेमा सायद कम नै होला किनभने अलिकति ब्रोडर इस्यू हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन् तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौं भनेर त भन्नु पर्यो नि होइन त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ त्योदेखि
8: अथवा एक छौं भन्ने पनि हुनसक्छ अथवा उनले नारी थाम्न खोजेका पनि हुन सक्छन्। यो राष्ट्रपा भित्र जसरी बालिन शाहको प्रस्तुति छ शैली छ स्वभाव छ त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति।
7: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ त्यस्तो कुरा पक्का पनि हुँदैन तर अरू जसले प्राइभेटली भेट्छ जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई। त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
8: पहिले भन्दा कि आज यसो हेर्दाखेरि अब हुन त राष्ट्रपतिको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन, र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाइवाले स्वागत गरेका थिए। अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलिक?
7: अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाइवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ। तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो अनुसार।
2: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द बढ़ेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
9: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठीक 9 बज्यो।

0: इंटरबेंसल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरबेंसल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार एस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजिस। चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टा

0: मल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिनल फाइब्राइड एम्बुलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
5: किनभने मणिपाल शिशु अस्पताल तथा सेवा सिटी हस्पिटल प्रणाली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, युनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
9: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
10: सम्पर्क फोन नम्बर 0674-2027
9: 24-027।
10: सम्पर्क मोबाइल नम्बर 98572-597
9: 98511-89-918।

0: Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।

0: अनि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: ओम 068-26-144 98-510-16-094 98-476-39691।
3: निकट मा दिदी बहिनी, निकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: छिटीभिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
5: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
5: अब चिन्ता नगर्नुहोस्, किनभने
6: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
7: यही जेठ 23 गते शनिबार
8: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
5: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
4: याद गर्नुहोला डाक्टर आउने मिति
7: यही जेठ 23 गते शनिबार
5: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0674-2027
5: 24-027।
4: सम्पर्क मोबाइल नम्बर 98572-597
5: 98511-81918।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

नमस्कार सामुदायिक रेडियो दिदीबहिनी 95 थुप्लो दुई में गासले तयार पारेको खबर चौतारीमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अगाडी बढाउँ। पर्वतको कलाचरमा झन्डै 1 करोड़ लगानीमा अतिथि गृह निर्माण यो प्रसंगबाट समुद्री सतहदेखि 3,300 मिटरको उचाइमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कलाचर पहाड़मा अतिथि गृह निर्माण गरिएको छ। पर्वतको सबैभन्दा उचाइमा रहेको स्थानमा अवस्थित कलाचर पहाड़मा अध्ययन अवलोकन र घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरी रु 1 करोड़ भन्दा बढ़ीको लागतमा अतिथि गृह निर्माण गरिएको हो। एकै स्थानबाट झण्डै 1 दर्जन जिल्ला सदरमुकामहरूको दृश्य अवलोकन गर्न सकिने विभिन्न पुराना वन गरिएको पनि ओझेलमा परेका पवित्र कलाचर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक ग्रन्थका रूपमा विकास गर्ने उद्देश्यले पर्वतको जलझला गाउँपालिकाले आफ्नै बजेटमा 8 कोठे पक्की भवन निर्माण गरेको छ। 8 कोठा एटास बाथरूम सहित सुविधा सम्पन्न बनाइएको छ। पछिल्लो समय त्यहाँ धार्मिक र अध्ययन अवलोकन र विदाको समयमा घुम्न आउने पर्यटकको संख्या उल्लेखनीय मात्रामा वृद्धि भएको छ। धार्मिक हिसाबले समेत उत्तिकै महत्वपूर्ण मानिने चलचलामा मुक्तिनाथ पीठेश्वर स्वामी कमलनयनाचार्यको आश्रय समेत रहेको उहाँको अनुयायीहरू समेत त्यहाँ पुग्ने गरेका छन्। गाउँदेखि झण्डै 6 घण्टाको पैदल यात्रा र 3 घण्टाको सवारी साधनमा पुग्न सक्ने कलाचरमा अन्य कुनै होटल सुविधा तथा बस्ती नभएकाले अतिथि गृह निर्माण गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिनुभएको छ। आचार्यका अनुसार योग ध्यान समाधानका लागि उनीहरूलाई मात्रै नभई सबै खालका पर्यटकलाई आश्रय सुविधा दिन भएको छ। अहिले निशुल्क रूपमा दिएको आवास सुविधालाई निश्चित शुल्क तोकेर दिने व्यवस्था गर्न लागि अध्यक्ष आचार्यले जानकारी दिनुभयो। कलाचारलाई धार्मिक मात्रै नभई विज्ञान प्रविधि पर्यटन प्रबन्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना समेत गरेको छ। जलजला गाउँपालिका वडा नम्बर 5 र 6 मोदी गाउँपालिकाको संगम स्थानमा रहेको कलाचर हम्पाल क्षेत्र पर्यटकीय गन्तव्य बनाउन संघीय प्रदेश गाउँपालिकाले संयुक्त रूपमा पूर्वाधार निर्माण थालेका हुन्। यसअघि भ्यू टावर खानेपानी व्यवस्था शौचालय निर्माण र सडक स्तर उन्नति र विद्युत ग्रहण लगायतका सुविधा विस्तार गरिसकिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले बालिका र किशोरीलाई बलात्कार गरेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला चौकुने गाउँपालिका 4 बगमाराका 18 वर्षीय ललित मास्की मगरलाई धौलागिरी गाउँपालिका 4 मुदीबाट प्रहरीले पक्राउ गरेको हो। बालिकालाई 2082 चैत 17 गते बलात्कार गरेको भन्दै पीड़ित पक्षले 2083 जेठ 14 गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए। जिल्लाले आरोपितलाई पक्राउ गरी 5 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक इन्स्पेक्टर सागर तिमिर सिन्हाले जानकारी दिनुभएको छ। यसै गरी 83 जेठ 12 गते बलात्कार गरेको आरोपमा पीड़ित पक्षले 2083 जेठ 16 गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीकै आधारमा धौलागिरी गाउँपालिका 7 ताकमका 53 वर्षीय धन बहादुर सुनारलाई पनि पक्राउ गरिएको हो। सुनारलाई पनि पक्राउ गरिएर पहिलो 5 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाइएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 2 की 1 बालिका 19 वर्ष पुग्दा नपुग्दै सन्तानकी आमा बनिन्। कलिलेमा विवाह गरिएकी उनले 2 वर्षकी छोरी छिन्। चरम गरिबी अशिक्षा जनचेतनाको अभावकै कारण गाउँका अन्यले पनि 20 वर्ष नपुगी विवाह गरे।
भौगोलिक रूपमा विकट भन्ने भएकाले विकासका पूर्वाधारहरूबाट टाढा रहेको यो गाउँपालिका गाउँदेखि वर्षौंदेखि बाल विवाहको नमिठो स्वादले दिक्क परेको छ। नेपालको कानूनले 20 वर्ष भन्दा मुनिको विवाहलाई गैर कानूनी मान्छ, तर त्यहाँका अधिकांश बालिकाले कलिले उमेरमा विवाह गर्ने गरेका छन्। दलित समुदायको बसोबास रहेको लुलाङबाट वर्षेनौ धेरै किशोरीहरू परिवारको दबाव, सामाजिक सञ्जालको माध्यमबाट प्रेम सम्बन्धमा कारण कलिले उमेरमा विवाह गर्ने गरेका छन्। आफ्नो बालकालका साथीहरू धमाधम विवाह गर्न थालेपछि 15 वर्षकी बालिकाले गाउँ छाडिन्। आफ्नो साथीहरूले सानै उमेरमा विवाह गरेको मुस्ताङमा मामाको तर्फबाट हजुरबुबा हजुरआमासँग बसेर सदरमुकाम जोमसोम बजारमा रहेको विद्यालयमा पढ्दै गरेकी उनले बाल विवाह रोक्न विपन्न राई रोजगार आय आर्जन किशोरीको सुरक्षा सहितको शिक्षाको माग गर्नुपर्ने र अझै सुनवाई नभएको बताउनुहुन्छ। गाउँमा बाल विवाहको असरबाट जोगिन मामा घर पुगेकी किशोरीले बारीबीका कारण खर्च जुटाउन नसकेर कलिले उमेरमा विवाह गर्नुपर्ने बाध्यताबाट अभिभावकलाई मुक्त गर्न आय आर्जन गाउँमा रहेका विद्यालयमा राम्रो शिक्षा, स्वास्थ्य सुविधा, जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले गाउँ र बाल विवाह गर्ने साथीहरूको जीवन नै नराम्रो प्रभाव परेको अनुभव सुनाउनुभयो। बाल विवाहकै कारण समस्या समाधान गरिदेऊ भनेर धेरै पटक आवाज उठाउने गाउँका किशोरीलाई अघोषित रूपमा अवरोध हुन्छ। अब सबैको प्रयासले समस्या समाधान गर्न ढिला गर्नुहुँदैन, किशोरीले भन्नुभयो। नेपालमा बाल विवाह कानूनी रूपमा प्रतिबन्धित छ। मुलुकी फौजदारी संहिता 2074 अनुसार विवाहको कानूनी उमेर पुरूष र महिला दुवैका लागि 20 वर्ष तोकिएको छ। यदि यसभन्दा कम उमेरका विवाह गराइयो भने अपराध मानिन्छ। परिवारको धेरै कमाई नहुनु पर्ने, उमेरमा घाँस दाउराको भारी बोक्न जानुपर्ने, त्यो भन्दा त बोरु विवाह गरेर गएपछि हाई सन्चो हुने लोभले त्यहाँका छोरी चेलीहरू उमेर नपुग्दै विवाह गरेर जाने बाध्य छन्। लोलाङका वृद्ध कृष्ण कुमाई भन्नुहुन्छ, धेरै छोरी हुनाले आर्थिक अवस्था कमजोर भएकै कारण उचित शिक्षा दीक्षाको कारण घर चलाउन सक्ने परिवार भएर कलिले उमेरमा सुम्पिने गरेको बताउनुहुन्छ। आफ्ना 5 छोरीको समेत कलिले उमेरमा विवाह गरेको उहाँ बताउनुहुन्छ। मुलुकको फौजदारी संहिता 2074 धारा 173 नाबालकलाई विवाह गर्न बाध्य पार्ने वा गराउनेलाई 1-5 वर्षसम्म कैद र जरिमानाको सजायको व्यवस्था समेत छ। यसै गरी बाल विवाह निवारण ऐनलाई बाल बालिकालाई रोक्न सरकारी निकायलाई कार्यवाही गर्ने अधिकार पनि दिएको छ। नेपालले बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको छ, जसले बाल बालिकालाई जबरजस्ती र कम उमेरमा विवाहबाट जोगाउने दायित्व दिन्छ। यति हुँदाहुँदै पनि म्याग्दीको पश्चिम क्षेत्रमा बाल विवाह रोकिँदा ठूलो समस्या उत्पन्न भएको दौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुन बताउनुहुन्छ। गाउँ समुदायमा शिक्षा छलफल नाटक अभियान मार्फत बाल बालिका वा बाल विवाहको हानिकारक असरबारे जानकारी दिने गरिएको भए पनि यो समस्या समाधान गर्न नसकिएको उहाँको भनाइ छ। तपाईँ यति बेला सामुदायिक रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तयार पारेको खबर चौतारी अहिले तपाईँ सुन्दै हुनुहुन्छ। खबर चौतारीमा खबरको क्रम बाँकी नै छ, केही छिनको छोटो व्यापारिक विश्रामपछि आउँछ, सुन्दै गर्नुहोला।

0: किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543

0: extreme energy drink.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।